0: तुरुन्त सम्पर्क गर्नुहोला। सम्पर्क प्रकाश निरौला 98-510-54-566, जगदीश काफले 98-446-06-124, रमेश कोइराला 98-426-80-248, ध्रुव निरौला 98-426-26-852।
1: के तपाईँ लामो समयदेखि टाउको दुखाई, जोड्नी दुखाई, घाँटी वा ढाड दुखाईले दिक्क हुनुहुन्छ? घुँडा, काँध, स्नायु वा मांसपेशी दुखाईले दैनिक जीवन कष्टकर बनेको छ? अब चिन्ता नगर्नुहोस्। एडभान्स पेन स्पेसलिस्ट क्लिनिक बेतामोड झापामा लामो समयदेखि दुखाईको वास्तविक कारण पहिचान गरी अनुभवी दुखाई विशेषज्ञ डाक्टरबाट बिना अपरेशन उपचार सम्भव छ। लामो समयसम्म औषधि खानु नपर्ने सुरक्षित उपचारको लागि एडभान्स पेन स्पेसलिस्ट क्लिनिक। लामो समयसम्म दुखाईसँग सम्झौता नगर्नुहोस्, आजै सम्पर्क गर्नुहोस्। एडभान्स पेन स्पेसलिस्ट क्लिनिक बिरतामोड छापा। सम्पर्क नम्बर 023-535-333, 97-010-12-345, 97-010-12-345।
2: अरे, यति बिहानै हजुर किचनमा
3: किन? मैले तिम्रो लागि चिया बनाउनु हुन्न र?
2: होइन हजुर, मिठो र स्वादिलो पनि त बनाउन आउनु पर्यो नि।
3: ए, तिमी पनि बजारमा पाइने प्रसङ्ग चिया ल्याएर पकाएपछि चिया आफै मिठो र स्वादिलो भइहाल्छ नि।
2: हो र, त्यस्तो मिठो र स्वादिलो छ र प्रसङ्ग चिया?
3: हो त नि, साह्रै मिठो र स्वादिलो सबैले रुचाएको प्रसङ्ग चिया नै त हो। बरु लाउ, तिमी पनि चाखेर हेर।
2: वाव, साच्चै भने जस्तै रहेछ प्रसङ्ग चिया। अब म पनि चाहन्छु मेरो दिनको सुरुवात प्रसङ्ग चियाबाटै होस्।
4: शारदा प्याकेजिङ उद्योग भद्रपुर 5 प्याकेजिङ गरी बजारमा ल्याइएको प्रसङ्ग चिया सधैँ प्रयोग गरौं। सम्पर्क नम्बर 98-63-60-60-11, 98-18-094-700।
2: ह्यापिनेस बिगिन्स विथ अ कप अफ प्रसङ्ग टी।
1: जहाँ गयो रक्सी, जता गयो मासु। यो चन्द्रगढीमा शुद्ध शाकाहारी खाजा खाने ठाउँ छैन।
5: भोक लाग्यो साथी, खाजा खान जाउँ। शाकाहारी खाजा पाइने कहाँ छ त्यस्तो ठाउँ?
1: चन्द्रगढीको लेखनाथ चोकमा शुद्ध शाकाहारी खाजा पाइने एकमात्र होटल हिमालय फुडल्यान्ड। तातो चिसो खान परे त्यहाँ पुगे हुन्छ।
5: पिज्जा, बर्गर, आइसक्रिम पाइन्छ त्यहाँ पनि। सफा सुगर स्वाद, उस्तै बबल टी पनि।
1: सफा सुगर र फराकिलो ठाउँ भएको होटल फुडल्यान्ड, नयाँ परिकारको एकमात्र होटल, स्वादमा कमाल। हिमालय फुडल्यान्डमा गए हुन्छ बवाल। सम्पर्क हिमालय फुडल्यान्ड, लेखनाथ चोक, चन्द्रगढी। स्वस्थ दाँत, सुन्दर मुस्कान। के तपाईलाई थाहा छ, स्वस्थ दाँत सुन्दर मुस्कानलाई प्राथमिकतामा राखेर लोक स्वास्थ्य डेन्टल क्लिनिक बिरतामोडले कोरियन प्रविधि र दक्ष चिकित्साका साथै कोशी प्रदेश स्तरीय डेन्टल सेवा सञ्चालन गर्दै आएको छ। दाँत सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँबाट दिने आएको यस डेन्टल क्लिनिकमा तपाईँको सुविधा अनुसारको सेवा उपलब्ध छ। क्लिनिक बिहान 8 6 सञ्चालनमा रहने, बच्चाहरूको लागि छुट्टै विशेष कक्षबाट उपचार, ज्येष्ठ नागरिक तथा बच्चाहरूलाई विशेष छुट, दन्त सम्बन्धी निशुल्क परामर्श, नयाँ वर्षका साथै विभिन्न राष्ट्रिय पर्वमा विशेष छुटको व्यवस्था हुने। सेवा गर्ने मौकाको लागि हाम्रो ठेगाना लोक स्वास्थ्य डेन्टल क्लिनिक बिरतामोडे, पुरानो आँखा शिविर रहेको कलेजी रङको बिल्डिङ। सम्पर्क नम्बर 98-526-37600।

0: grip on ya. Extreme energy drink.
1: Na na na na. वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विद्या पोखरेलको दैनिक सेवा 8 र 9 बजे र दिउँसो 3 बजे पछाडि नवदुर्गा क्लिनिक तथा चन्द्रगढ़ी मेडिकल भद्रपुर 7 लेखनाथ चोक. फोन नम्बर 98-526-20-202 98-270-5387. साथै यहाँ रगत दिशा पिसाबको परीक्षण पनि गरिन्छ. रेबिज विरूद्धको खोप पनि लगाइन्छ. नागरिक बुलेटिनमा अब केही देशबारेका प्रसंगहरू. यमनमा सरकारी फौज र इरान समर्थित हुती विद्रोही बीचको लड़ाईले फेरि हिंसक रूप लिएको छ. लाल सागर क्षेत्रमा द्वन्द्व चर्किँदै जाँदा पछिल्लो 4 साताको अवधिमा ठूलो मानवीय क्षति भएको छ. विद्रोहीहरूले साउदी अरेबियाको तेल पूर्वाधार र सीमावर्ती क्षेत्र लक्षित गरी आक्रमण तीव्र बनाएका छन्. तटीय क्षेत्रमा सक्रिय सरकारी गठबन्धन नेशनल रेजिस्टेन्सले विगत 4 साताको पश्चिम तटको लड़ाईमा 500 भन्दा बढ़ी सैनिकको ज्यान गएको जनाएको छ. हुथी विद्रोहीहरूले साउदी अरेबियाको तेल पूर्वाधार र ढुवानी मार्गलाई लक्षित गर्दै नाकाबन्दीको घोषणा गरेका छन्. यसले विश्वमा तेलको संकट अझ बढ़ाउने भएको छ. द्वन्द्व चर्किएता यो नै पहिलो विस्तृत विवरण हो. सोही अवधिमा हुथी तर्फबाट भने 1000 भन्दा बढ़ी लड़ाकू मारिएको दावी गरिएको छ. विद्रोही हुथीहरूले मोखा बन्दरगाह शहर र बाब अल मन्देवा जलमार्गस्थित एक टापु कब्जा गरेका छन्. हर्मुज जलमार्गको महत्वपूर्ण वैकल्पिक ढुवानी मार्ग मानिने यस क्षेत्रमा यमन सरकारको पकड़ घुमेसँगै सत्तारूढ़ राष्ट्र नेतृत्व परिषदमा बहस शुरू भएको छ. फिलिपिन्सको दक्षिणी क्षेत्रमा रहेको बाङसामोरो स्वायत्त क्षेत्रको संसद निर्वाचन अघि भएको गोलीकाण्डमा 3 जनाको मृत्यु भएको छ भने 15 जना घाइते भएका छन्। स्थानीय प्रहरीका अनुसार आइतबार मध्यरात अघि कोटा बाटो शहरस्थित एक मतदान केन्द्रमा घटना भएको हो. मतदानको लागि लाइनमा बस्ने विषयमा प्रतिद्वन्दी राजनैतिक समूहबीच विवाद भएपछि धकेलधकेल र हातहालहाल भएको थियो. विवाद बढ़दै जाँदा गोली चलेको प्रहरीले जनाएको छ. उता पेसिफिक टापु राष्ट्र भानुआटुको समुद्र क्षेत्रमा यात्रु डुंगा डुब्दा 30 भन्दा बढ़ी व्यक्ति बेपत्ता भएका छन्. अधिकारीहरूले बेपत्ताको खोजी तथा उद्धार कार्य जारी राखेका छन्. एमभी माउटु नामक डुंगामा 47 जना यात्रु सहित अम्बाई र सान्टु टापु बीच यात्रा गरिरहेको बेला डुंगा डुबेको स्थानीय संचार माध्यमहरूले जनाएको छ. सप्ताहमा उद्धार कर्मीहरूले समुद्रबाट 15 जनालाई जीवितै उद्धार गरेको प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ. दुर्घटनामा 1 जनाको शव समेत फेला परेको छ भने 30 भन्दा बढ़ी व्यक्ति अझै बेपत्ता रहेको विज्ञप्तीमा उल्लेख छ. नागरिक बुलेटिनमा अब एउटा खेलकुदको प्रसंग. इंग्लिश प्रिमियर लीग अन्तर्गत हिजो भएको खेलमा लीड्स युनाइटेडले न्यू क्यासलमाथि 4-1 फराकिलो जीत हासिल गरेको छ. यस जीतसँगै लीड्स अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने पराजित न्यू क्यासल 12 स्थानमा छरेको छ. खेलको पहिलो हाफमा लीड्सले 3-0 बलियो अग्रता बनाएको थियो. 32 मिनटमा न्यू क्यासलका लुइस माइले आत्मघाती गोल गरेपछि लीड्सले शुरूआती अग्रता लिएको थियो. त्यसको 2 मिनट अर्थात 34 मिनटमा बोगेलले गोल गर्दै टोरी क्लबको अग्रता दोब्बर बनाएका थिए. पहिलो हाफको इन्जुरी समयमा डोमेनियल लेबिनले गोल गरेपछि लीड्स हाफ टाइमसम्म 3-0 अग्रता कायम गर्यो. दोस्रो हाफमा पनि आक्रमक खेल जारी रहेको लीड्सका लागि 59 मिनटमा नोवा ओकाफोरले चौथो गोल गरेका थिए. निर्धारित समयको अन्तिम मिनटमा न्यू क्यासलका बाजुमाना टुरेले सान्त्वना गोल गरे पनि त्यस्तै टोलीलाई फराकिलो हारबाट बचाउन सकेन. अन्तत लीड्सले खेल 4-1 आफ्नो पक्षमा पार्न सफल भयो. नागरिक बुलेटिनको अन्त्यमा प्रमुख प्रसंग पुनः एकचोटि. भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा राहत तथा पुनर्निर्माणको लागि बजेट अभाव हुन नदिने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता. बाढ़ीमा परि ज्यान गुमाउनेको झण्डै 1400 नागरिकको शव निकालियो. अझै 4000 बढ़ी सम्पर्कविहीन. यमनको सरकारी फौज र इरान समर्थित हुथी विद्रोही बीचको लड़ाईले उग्र रूप लिएपछि हर्मुज जलमार्ग फेरि हुथीको नियन्त्रणमा, तेल आपूर्ति असहज। र इंग्लिश प्रिमियर लीगमा गैराती भएको खेलमा लीड्स युनाइटेडले न्यूकासललाई 4-1 अन्तरले हरायो। बिहान 5:30 नागरिक बुलेटिन अहिलेलाई यति नै। अब यहाँहरूले समाचारमूलक प्रस्तुति काया कैरन सुन्न सक्नुहुनेछ। साथै यस बुलेटिनबाट म ईश्वर अधिकारी विदा माग्दछु। नमस्कार।

0: नागरिक एफएम 107.5 मेगाहर्ज वॉइस ऑफ द पीपल
1: नागरिक टाइम्स
2: अहिले बिहानको 6 बज्यो यो समय गोल्ड रिंग चियाको हो गोल्ड रिंग चिया
3: हेलो रेडियो

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल भदौ 30 गते मंगलबार, सन् 2026 सेप्टेम्बर 15 तारीक भदौ शुक्ल पक्षको गणेश चतुर्थी उपरान्त ऋषि पञ्चमी तिथि।
2: काया कैरनका साथमा
1: किसान पाइप प्रोडक्ट प्राली
2: राष्ट्रको शान किसान
1: अ कम्प्लिट पाइपिङ सोल्युसन।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: चाड़ पर्वको मुखैमा बजारमा दैनिक उपभोग्य वस्तुको भाव बढ़्यो, महँगी अनियन्त्रित, सरकारले हस्तक्षेप गर्न नसकेको उपभोक्ता अधिकार कर्मीको भनाई।
0: बाढ़ी पीड़ितको होल्डिङ सेन्टरमा खानेपानीको समस्या, भक्तपुरको मनोहरामा रातको समयमा बाढ़ी, अहिले पानीको सतह घट्यो, मुस्ताङमा आजदेखि घरबझोङ जलवायु सम्मेलन शुरू हुँदै।
1: आफ्नै सिपलाई व्यवसायमा रूपान्तरण गरेर स्वदेशमै अवसर सृजना गर्नेहरू बढ्दै, निरन्तर प्रयास, संघर्ष र आत्मविश्वासलाई सफलताको आधार बनाउनु पर्ने भनाई।
3: आफूले कमाएर खर्च गर्दा त छुट्टै आनन्द हुन्छ,
4: अपुजी खोज्ने हो छैन भने बाहना चाहिँ हामीलाई छुट छैन भन्छु है म चाहिँ।
0: क्षयरोग विरूद्धका नयाँ खोपहरूले 10 लाख व्यक्तिको जीवन बचाउन सक्ने गाभीको दावी, सन् 2029 उपलब्ध हुने अपेक्षा।
1: र नेपालसँग अर्को वर्षभित्र द्विपक्षीय श्रृंखला खेल्ने बारे बंगलादेश सकारात्मक।
5: किन मक्ख परेकी माया?
6: म मक्ख पर्नुको कारण सुन्नुहोस् त, तपाईँ पनि मक्ख पर्नुहुन्छ। अनुभवी सेफले तयार पारेका भेज नन भेज खाना खाजाका परिकारहरू उपलब्ध गराउने होटल पानस, सफा र सुन्दर एसी नन एसी रूमहरू सरल दाममा उपलब्ध गराउने होटल पानस, पार्टी, जन्मदिन, एनिभर्सरी, पासनी लगायतका विभिन्न कार्यक्रम गर्दा साउन्ड बक्स र हल चार्ज फ्री दिने होटल पानस, सुन्दर वातावरणले भरिभराउ सँगै पार्किङको सुविधा भएको होटल पानस, आउटसाइड इनसाइड रूफटप एसी क्याबिन नन एसी क्याबिनको सेवा दिने होटल पानस। अनुभवी सेफले तयार पारेका भेज नन भेज

0: खाना खाजाका परिकारहरू उपलब्ध गराउने होटल पानस, सफा र सुन्दर एसी नन एसी रूमहरू सरल दाममा उपलब्ध गराउने होटल पानस, पार्टी, जन्मदिन, एनिभर्सरी, पास्ने लगायतका विभिन्न कार्यक्रम गर्दा साउन्ड बक्स र हल चार्ज फ्री दिने होटल पानस, सुन्दर वातावरणले भरिभराउ सँगै पार्किङको सुविधा भएको होटल पानस, आउटसाइड इनसाइड रुफटप एसी क्याबिन नन एसी क्याबिनको सेवा दिने होटल पानस, निश्चित एरिया भित्र होम डेलिभरीको सेवा दिने होटल पानस,
1: साथै विवाह वर्तमान पिकनिक लगायत कार्यक्रमहरूमा क्याटरिङको सेवा पनि उपलब्ध छ। होटल पानस, भद्रपुर 10 छतासुक धनुष मोड।

0: विक्रेता श्री विष्णु ट्रेडर्स देखना चोक चन्द्रगढी।
1: सम्पर्क नम्बर 9842311054।
2: एक सय 7.5 मेगाहर्जमा तपाईँ सुन्दै हुनुहुन्छ नागरिक एफएम जन जनको बोली।
3: आत्मीयता र उल्लास त्यही हो घर जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
4: काया कैरनमा अब खबरको सिलसिला। चाड़ पर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य आकर्षिन थालेको छ। एक महिनामै चामलको मूल्य प्रतिबोला 400 रूपियाँसम्म बढ़ेको छ भने

0: महंगीको मार झेल्न बाध्य छन्। बाढ़ी पहिरोका कारण सड़क तथा ढुवानी अवरूद्ध हुँदा तरकारी र फलफूलको आपूर्ति प्रभावित भएको व्यवसायीको भनाई छ। अर्कोतर्फ थोक व्यापारीले अस्वाभाविक रूपमा मूल्य बढ़ाएको उपभोक्ता अधिकार कर्मीको आरोप छ। तर सरकारले मूल्य नियन्त्रण र आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउन सकिरहेको छैन। चीनी किलोको 140 रूपियाँ पुगेको छ भने बजारमा चीनीको अभाव छ। पछिल्लो एक महिनाको अवधिमा चामल बोरामै 400 रूपियाँसम्म बढ़ेको छ। प्याजको भाव 7% बढ़्यो। 200 रूपियाँ किलोको कागती 450 रूपियाँसम्म पुगेको छ। ग्यासको लाइन नहट्दै चाड़पर्वको मुखमा दैनिक उपभोग्य वस्तुको समेत बजार भाव आकाशिन थालेको हो। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुगमन शाखाका निर्देशक अनिल किराती मूल्य नियन्त्रणका लागि हस्तक्षेपकारी कदम चाल्न सक्ने अवस्थामा नरहेको बताउनुहुन्छ। त्यस्तै उपभोक्ता अधिकार कर्मी माधव तिमिल सिन्हा भन्नुहुन्छ, भाव अनियन्त्रित बढ़दा सरकारको कुनै पनि निकायको हस्तक्षेपकारी भूमिका छैन। अनियन्त्रित महँगी शीर्षकको खबर नयाँ पत्रिका दैनिक र कारोबार दैनिकले छापेका छन्।
1: भक्तपुर र काठमाण्डौको सीमाना भएर बग्ने मनोहरा खोलामा गए राति बाढ़ी आएको छ। खोलामा पानीको बहाव बढ़ेपछि स्थानीय बासिन्दालाई राति नै सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले बताउनुभयो। खोला किनारमा टहरा एवं घर बनाएर बसोबास गर्दै आएकाहरू बस्ती छाडेर भक्तपुरको लोकन्थली हाइटमा पुगेका हुन्। चाँगुनारायणको डगरकोट, काठमाण्डौको साँको लगायतका क्षेत्रमा हिजो बेलुकादेखि अबेरसम्म परेको को ठूलो वर्षाका कारण आएको बाढ़ीले खोला किनाराका बस्तीमा पानी पसेको छ। राति 9 बजे खोलाको बहाव बढ़ेपछि प्रहरीले साइरन बजाएको थियो। साथै मनोहरा खोलाको छेउमा नजान अनुरोध गरिएको थियो। सरकारले मनोहरा सुकुम्बासे बस्ती यसअघि नै हटाइसकेको छ। जड़ीबुटी पेप्सीकोलाको पश्चिमतर्फ निजी जग्गा भाड़ामा लिएर र आफ्नै जग्गामा घरटहरा बनाएर बसेकाको बस्तीभित्र बाढ़ी पसेको हो। अहिले भने मनोहरा खोलाको पानीको सतह केही घटेको छ।
0: यसैबीच गैराती देशका धेरै जसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। पछिल्लो 12 घण्टामा संखुवा सभाको टाँसी गाउँमा सबैभन्दा धेरै 112 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै भक्तपुरको चाँगुनारायणमा पनि 90 मिलिमिटर भन्दा धेरै वर्षा मापन भएको छ। अहिले कोशी बागमती र गण्डकी प्रदेशको 1-2 ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ। आज कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखा जनाएको छ। यसैबीच भोटेकोशी बाढ़ीबाट विस्थापित भएका 2418 व्यक्ति रसुवा, नुवाकोट र धादिङका 33 होल्डिङ सेन्टरमा रहेका छन्। त्यहाँ कुनै कड़ा महामारी नफैलिएको भए पनि रूगाखोकी र भाइरल ज्वरो देखिएको छ। बाढ़ी प्रभावित माथिल्लो भागका खानेपानी मुहानमा खासै क्षति पुगेको छैन। तल्लो क्षेत्रमा इकोली जीवाणु नै भेटिएको छ। 33 होल्डिङ सेन्टरमा 2400 बाढ़ी पीड़ित, खानेपानीको मुख्य समस्या, महामारीको जोखिम यथावत शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
1: हिमाली जिल्ला मोस्ताङको सदरमुकाम जोमसोममा आजदेखि गरपचोङ जलवायु परिवर्तन सम्मेलन शुरू हुँदैछ। सम्मेलनमा सहभागिताका लागि आयोजक गरपचोङ गाउँपालिकाले यसअघि सबै पालिकालाई पत्राचार गरेको थियो। सम्मेलनमा 420 भन्दा धेरै पालिकाले सहभागिता जनाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम कुमार बस्नेतले जानकारी दिनुभयो। सम्मेलनमा 36 जिल्ला समन्वय समितिका तर्फबाट पनि सहभागिता हुनेछ। जलवायु परिवर्तन हिमाल पहाड़ र तराईका पालिकामा पुर्याएको असर र अनुकूलन लगायतका विषयमा साझा धारणा तय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गर्न मुस्ताङमा पहिलो पटक ऐतिहासिक रूपमा गरपजोङ जलवायु परिवर्तन सम्मेलन गर्न लागि आयोजकले जनाएको छ। सम्मेलनका लागि मुस्ताङका अन्य 4 पालिकाले पनि सहयोग गरेका छन्। गरपजोङ गाउँपालिका अध्यक्ष मोहन सिंह लालचन्दले सम्मेलन साझा पृथ्वी, साझा दायित्व, जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता साथै खबरदारीका लागि महत्वपूर्ण रहेको बताउनु भएको छ। सम्मेलनको उद्घाटन कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले गर्नुहुनेछ। यसैगरी गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे विशेष अतिथिका रूपमा सहभागी हुनुहुनेछ। भोलिसम्म चल्ने सम्मेलनले गरपचोङ घोषणा पत्र जारी गर्नेछ। गएको भदौ 10 गते भोटेकोशीको बाढ़ीले जनधनको ठूलो क्षति गरेको अवस्थामा गरपचोङमा जलवायु परिवर्तन सम्मेलन हुन लागेको हो।
0: काया खैरनमा आफ्नै सीपलाई व्यवसायमा रूपान्तरण गरेर स्वदेशमै अवसर सिर्जना गर्नेहरूको विषयमा केन्द्रित रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै

0: छ, सुन्दै गर्नुहोला।
1: अब झापाको भद्रपुरमा रहेको ओम साई पातिपरा हस्पिटलमा हरेक दिन मानसिक तथा नशारोग विशेषज्ञको सेवा सुचारू भएको छ। कतै तपाईँ, तपाईँको परिवारमा वा छर छिमेकमा यस्ता लक्षणहरू देखिन त थालेका छैनन्? कानमा अनौठो आवाज गुन्जिरहनु, असामान्य कुरा देखिएको महसुस हुनु अर्थात भ्रममा पर्नु, गलत कुरालाई सत्य ठान्नु वा मान्नु, बारम्बार दुविधा वा झुक्किरहनु, अत्याधिक रिसाउनु वा कुटपिट गर्न उत्साहित हुनु, आफ्नो दैनिक कामकाजमा अल्मलिनु, अत्याधिक छटपटी वा बेचेन भई राति निन्दा नलाग्नु, आ के बाँच्नु बरु मर्छु भन्ने सोच आउनु, सामान्य भन्दा अति सामान्य कुरामा हदैसम्म डर त्रास हुनु, यस्ता लक्षण देखिएमा समस्या लुकाएर नबस्नुहोस्। आजै ओम साई पाथिपारा हस्पिटलमा आएर मानसिक स्वास्थ्य विशेषज्ञसँग परामर्श लिनुहोस्। अब ओम साई पाथिपारा हस्पिटलमा हरेक दिन मनोचिकित्सक विशेषज्ञको उपचार तथा परामर्श सेवा, गुणस्तरीय स्वास्थ्य सेवामा सधैँ एक कदम अगाडि। सम्पर्क 98526 78 820, 98526 23 023।
2: आँखा उपचार केन्द्र भद्रपुरमा अब शल्यक्रिया सहित निशुल्क आँखा जाँच गरिन्छ। यस केन्द्रमा आँखाको शल्यक्रिया गर्ने बिरामीलाई 50% छुटका साथ आँखाका अन्य सम्पूर्ण रोगका उपचार निशुल्क भइरहेको बेहोरा जानकारी गराइन्छ। साथै प्रत्येक हप्ताको बुधबार जटिल शल्यक्रिया समेत गरिने हुँदा मौकाको फाइदा लिनुहुन अनुरोध गरिन्छ। सम्पर्क भद्रपुर आँखा उपचार केन्द्र, नेपाल बैंक लिमिटेड पछाडि उद्योग संघको भवनको पूर्वपट्टि, देवी बस्ती, भद्रपुर 5, छापा।
0: उपभोक्ता अधिकार कर्मीको भनाई, बाढ़ी पीड़ितको होल्डिङ सेन्टरमा खानेपानीको समस्या, भक्तपुरको मनोहरामा रातको समयमा बाढ़ी, अहिले पानीको सतह केही घट्यो, मुस्ताङमा आजदेखि घरबझोङ जलवायु सम्मेलन शुरू हुँदै लगायतका खबर प्रस्तुत
3: गर्यौं। पछिल्लो समय वैदेशिक रोजगारी धेरैका लागि सहज विकल्प जस्तो देखिए पनि आफ्नै गाउँठाउँमा बसेर कमाई गर्नेहरू पनि धेरै छन्। चुनौतीसँग जुझ्दै, त्यसबाट सिक्दै र फेरि उठ्दै निरन्तर अघि बढ्ने हो भने एक दिन सफलता पक्कै हात लाग्छ भन्ने उनीहरूको अनुभव छ। थप जानकारी सहित साथी महेश केवाली।
4: बजाङ घर भई काठमाडौँको सीतापाइला बस्ने गीता महर हुम्ला, जुम्ला, मुगु, बजाङ, रूकुम लगायतका जिल्लाहरूबाट कच्चा हेम्पको रेसा ल्याएर ट्राउजर, ज्याकेट, कोट, इनरवेयर, मोजा, टोपी, चप्पल, तेल, साबुन जस्ता अर्गानिक हेम्पका उत्पादनहरू बनाउनुहुन्छ। उहाँले अरू 45 महिलालाई रोजगारी पनि दिनुभएको छ। उहाँले बनाएका ब्याग सरकारी कार्यालयदेखि सांसदहरूले पनि बोक्छन्। यसै व्यवसायबाट मासिक 2-3 लाख रूपियाँसम्मको कारोबार हुन्छ। स्वदेशमै मेहनत गरेर आत्मनिर्भर बन्न सकिन्छ भन्नेमा उहाँ विश्वस्त हुनुहुन्छ।
5: घरभित्रै बस्यो भने म के सक्दिनँ, म गर्दिनँ भनेर मैले बिहानदेखि बेलासम्म मोबाइल चलाउँदै मेरै रुममै बसिराख्यो भने अनि सरकारले मलाई आएर जब दिने हो र कारखानाहरू यसो खोलिएको मान्छेहरू आएर तिमी जब गर आऊ मेरोमा भने बोलाउने हो र होइन जस्तो लाग्छ है। मलाई चाहिँ यो पनि अपर्च्युनिटी खोज्ने हो, छैन भने बाहना चाहिँ हामीलाई त्यो छुट छैन भन्छु है। म चाहिँ जस अलिक मिहिनेत अलिक कम गर्न चाहने अनि जस छिटो पैसा कमाओस् भन्ने हुँदैन, त्यो दिगो हुँदैन नि त। नेपालमा बसेर थोरै भए दुःख गर्नुहोस्, इज्जतका साथ शान्त साथ बस्नुहोस् होइन।
4: तनहु कि मैया नेपाने अहिले ललितपुरको भैँसेपाटीमा बस्नुहुन्छ। उहाँले 8 वर्ष अघि ललितपुर महानगरपालिका वडा नम्बर 13 तालिम लिई फुरन्दाना, चिप्स, मस्यौरा र विभिन्न अचारहरू उत्पादन गर्नुहुन्छ। महिनाको 50-60 हजारदेखि चाडपर्व र ठूला अर्डरको बेला 1 लाख रूपियाँ भन्दा बढ़ीसम्मको कारोबार हुन्छ। व्यवसायले महिलाहरूलाई आफ्नै कमाईबाट स्वाभिमानपूर्वक बाँच्न सिकाएको छ।
6: प्रत्येक चिजमा हामीले बिहान बेलुकाको तरकारी किन्न, बच्चाहरूको टिफिनको लागि श्रीमानसँग, आफूभन्दा ठुलो मान्छेसँग मलाई आज यति पैसा दिनुहोस् न, मलाई यो चाहियो भन्नुको साटो आफूले कमाएर खर्च गर्दा त छुट्टै आनन्द हुन्छ नि। आफूलाई आवश्यकता अनुसार खर्च गर्न पाइयो किनभने त्यो रकम देखाउनु परेन नि त, कमाएको पनि त आफूले देखाउनु परेन भने मैले दिएको पैसा खै भन्ने त हुन्छ, कमाएर दिनेलाई त्यो खोज्न केही नि परेन नि। र हामीलाई सामान्य घरमा सानोतिनो खर्च टार्नलाई पनि चलिरहेको छ।
4: ललितपुरको ढुङ्गेधाराकी स्थानीय सानुमाया बज्राचार्यले वडा नम्बर 11 तितौरा बनाउने तालिम लिनुभयो। अहिले रंगिला, खट्टी मिठी झोलवाला आँप, चारपाटे क्यान्डी लगायत आठ थरी तितौरा बनाएर बेच्नुहुन्छ। कहिलेकाहीँ एकै दिन 10,000 रुपियाँसम्मको बिक्री हुन्छ। आत्मनिर्भरताको लागि विश्वास र जागर नै सबैभन्दा ठूलो शक्ति हो भन्ने उहाँको अनुभव छ।
7: म यो काम गरेर यति गरेर मैले किन नखाने? सबैभन्दा ठूलो मेहनत, विश्वास, आत्मनिर्भर गर्नु पर्यो। जति आफूले जागर गर्यो खेती त हुन्छ हुन्छ।
4: वर्षाका आकाश शाह अहिले काठमाडौँको चाबे हिल बस्नुहुन्छ। उहाँले छठ पर्वमा मात्र पाइने ठेकुवालाई वर्षभरि उपलब्ध गराउने सपना बोकेर माइके घरेलु उद्योग अन्तर्गत माइके ठेकुवा ब्रान्ड दर्ता गरी बजारीकरण गरिरहनु भएको छ। उद्योगमा 4-5 जना महिलालाई रोजगारी पनि दिनुभएको छ। मासिक 1-1.5 लाख र कहिलेकाहीँ 3 लाखसम्म पनि कमाई भइरहेको छ। नेपालमै पनि सिप मेहनतको भरमा सफल हुन सकिन्छ भन्ने उहाँको विश्वास छ।
8: पढ्नु चाहिँ पर्यो, एटलिस्ट ब्याचलर पढ्यो भने स्किल हुनु पर्यो, अब बोल्न सक्नु पर्यो, अब एप्रोच गर्नु पर्यो, जस पैसा कमाउनु गाह्रो चाहिँ होइन, आफूमा विश्वास हुनु पर्यो, सकिन्छ, खुल्ले दिमाग लगाउनु पर्यो, के स्किल छ त्यही अनुसारले मोनिटाइज गर्न सक्नु पर्यो। गर्नेले गरिरहेछन्, बिजनेस गरेर कमाइरहेछन्, गाडी चलिरहेछन्। नेपालमा पनि कोही छन् होला जो स्ट्रगल गरिरहेछन् होला, तर एटलिस्ट ट्रस्ट हुनु पर्यो, प्लान हुनु पर्यो।
0: सफल उद्यमीका अनुभव, संघर्ष र सफलताका कुरा अहिले बिहान 8 बजेको कार्यक्रम देश प्रदेशमा सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला, भोटेकोशी बाढ़ीमा भएको कुल क्षतिमध्ये झण्डै 3 खर्ब रूपियाँ निजी क्षेत्रको रहेको सरकारले प्रारम्भिक अनुमान गरेको छ। बाढ़ीमा सरकारी र निजी क्षेत्रको गरी 4 खर्ब 8 अर्ब रूपियाँ बराबरको क्षति भएको दूर्त क्षति तथा आवश्यकता मूल्यांकन आरडीएनए को प्रतिवेदनले अनुमान गरेको हो। बाढ़ीले निजी क्षेत्रका धेरै व्यावसायिक प्रतिष्ठान, आवास, जलविद्युत आयोजना, विद्यालय, गाड़ी संचार माध्यम लगायत भौतिक संरचनामा क्षति भएको राष्ट्रिय योजना आयोगका सहसचिव एवं आरडीएनए का संयोजक अर्जुन भण्डारीले बताउनुभयो। निजी क्षेत्रको मात्रै झण्डै 3 खर्ब रूपियाँ बराबरको क्षति भएको प्रारम्भिक प्रतिवेदनले देखाएको उहाँ बताउनुहुन्छ। प्रतिवेदनमा निजी क्षेत्रको मात्र क्षति आकलन नगरिएको पनि उहाँले बताउनुभयो। बाढ़ीले व्यापार उद्योग गरेर झण्डै 4,800 व्यावसायिक प्रतिष्ठानमा आंशिक वा पूर्ण रूपमा क्षति पुगेको आकलन छ, जसबाट 1,46,19 करोड़ रूपियाँ बराबरको क्षति भएको छ। बाढ़ीबाट समग्रमा 4,08,00,000,000 क्षति भएको छ। पुनर्निर्माणका लागि 7,23,31 करोड़ रूपियाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान छ। आजको कान्तिपुर दैनिकमा खबर छ।
3: अर्थमन्त्री स्वर्ण मुवागले द्विपक्षीय बैठकका लागि भारत भ्रमणमा जानुहुने भएको छ। सरकारी स्रोतका अनुसार भारतीय अर्थमन्त्री निर्मला सीतारमणको निमन्त्रणामा वागले असोज 1 गते दिल्ली जान लाग्नु भएको हो। वहाँले नेपाल भारत सहकारी र भोटेकोशी विपद पछिको पुनर्निर्माणबारे छलफल गर्ने कार्यतालिका छ। भ्रमणमा वहाँले भारतका विदेश मन्त्री एस जयशंकरसँग भेटवार्ता गर्नुका साथै भारतीय उद्योग परिसंघ सीआईआईले आयोजना गर्ने कार्यक्रमलाई पनि सम्बोधन गर्ने तयारी छ।
9: कृषि मन्त्र नार्कसँग
10: बाढ़ीका कारण मरेका पशु पंक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पंक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
0: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: बाढ़ी र डुबानबाट बच्न के गर्ने?
4: नजिकै बाढ़ीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढ़ीका पूर्व संकेत हुन्।
10: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
4: बस्तीभित्र निश्चित ठाउँ खुला राखौं र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउँ।
10: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौं।
4: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
10: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
0: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
0: धोती, पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
0: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
0: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने।
2: इतिहास, गाथा र कथा, गाँठका कुरा,
0: गाँठका कुरा।
2: हरेक हप्ता आइतबार उज्यालो टीभी र काया कैरनमा गाँठका कुरा।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। गएको भदौ 10 गते र 14 गते त्रिशुलीको बाढ़ीले रसुवा र नुवाकोटबाट बगाई ल्याएर गोर्खा तसोको किनारमा फेला परेका खाना पकाउने ग्यासका 30 थान सिलिण्डर स्थानीय युवाहरूले फिर्ता गरेका छन्। शहीद लखन गाउँपालिका 4 ठेउवा टारका युवाहरूले त्रिशुली किनारबाट संकलन गरेका 30 सिलिण्डर वडाध्यक्ष र प्रहरी चौकी रागिनाशको रोहबरमा फिर्ता गरेका हुन्। फिर्ता गरेका 30 सिलिण्डर ठेउवा टारको एक घरमा सुरक्षित गरी राखिएको वडाध्यक्ष यम बहादुर थापाले जानकारी दिनुभयो। संकलित 30 सिलिण्डर मध्ये 10 स्थान भरिएका र बाँकी सिलिण्डर रित्तो रहेको वडाध्यक्ष थापाले जानकारी दिनुभएको हो। साथै त्रिशुली किनारका युवाहरूले 3 थान अक्सिजन ग्यास सिलिण्डर पनि संकलन गरी फिर्ता गरेका छन्। त्रिशुलीको बाढ़ीले बगाई ल्याएका ग्यास सिलिण्डर नदी किनारका स्थानीयवासीले संकलन गरेको जानकारी पाएपछि प्रहरी प्रशासनले फिर्ता गर्न माइकिङ गरी अनुरोध गरेको थियो। संकलन भएका सबै सिलिण्डर नुवाकोटको होल्डिङ सेन्टरमा लगेर हस्तान्तरण गर्ने योजना रहेको वडाध्यक्ष थापाको भनाइ छ। तर जिल्ला प्रशासन कार्यालयले भने यस्ता ग्यास सिलिण्डर धादिङ, गोर्खा, तनहुँ, चितवन लगायतका विभिन्न जिल्लाहरूमा पनि संकलन भइरहेकाले एउटै मापदण्ड बनाएर फिर्ता गर्ने जनाएको छ। त्रिशुलीले बगाएका ग्यास सिलिण्डर फिर्ता शीर्षकको खबर अन्नपूर्ण पोस्टमा छ।
3: अब विदेशको खबर। क्षयरोग अर्थात टीबी विरूद्धका नयाँ खोपहरूले एक दशकभित्र 70 लाख भन्दा धेरै जीवन बचाउन सक्ने गाभीले जनाएको छ। परीक्षणको अन्तिम चरणमा रहेका नयाँ टीबीका खोपहरूले अर्को उपलब्धिमूलक रोग प्रतिरक्षण उपकरण बन्न सक्ने क्षमता राख्ने विश्वव्यापी खोप गठबन्धन गाविका प्रमुख सानिया निस्तारले बताउनुभयो। सन् 2029 उपलब्ध हुने अपेक्षा गरिएका यी खोपहरू सबैभन्दा बढ़ी आवश्यकता भएका देशहरूमा पर्याप्त आपूर्ति सुनिश्चित गर्नुपर्नेमा गाविले जोड़ दिएको छ। नयाँ र आशाजनक अन्तिम परीक्षणमा रहेका खोपहरूमध्ये एकले आउँदो एक दशकदेखिको अन्त्यसम्म नियामक स्वीकृति हासिल गर्ने अपेक्षा गरिएको छ। गाविको नयाँ विश्लेषण अनुसार तिनीहरूले सन् 2030-50 73 लाख भन्दा बढ़ी मानिसको ज्यान जोगाउन सक्छन्। खोपहरूले शताब्दीको मध्यसम्म न्यून र मध्यम आय भएका देशहरूमा 135 अर्ब डलरसम्म आर्थिक लाभ दिन सक्ने क्षमता राख्ने गाविको दावी छ। गाविले लाइसेन्स सुरक्षित भएपछि बजारमा आउन निकै समय लाग्न सक्ने केही जोखिमहरू पनि पहिचान गरेको छ। अपर्याप्त विश्वव्यापी र आन्तरिक वित्त प्रोत्साहनले यो खोपको प्रयोगलाई सीमित गर्न सक्ने पनि गाविको विश्लेषण छ। यो रोगबाट जोगाउन एकमात्र खोप ब्यासिल क्याल्मेट गेरिन बीसीजी रहेको छ, जुन बालबालिकालाई दिदै आएको छ। विदेशकी अर्को खबरमा अमेरिकाले अदालतको आदेशपछि नेपाल सहित 75 देशलाई डाइभर्सिटी अर्थात डीबी तथा आप्रवासी भिसा दिन पुनः प्रक्रिया अघि बढ़ाएको छ। गएको जनवरीमा अमेरिकी ट्रम्प प्रशासनले नेपाल सहित 75 देशका नागरिकलाई सरकारी सहायता मा निर्भर हुन सक्ने सम्भावना देखाउँदै आप्रवासी र डीबी भिसा जारी गर्न अस्थायी रोक लगाएको थियो। यो रोक असंवैधानिक र कानूनी अधिकार बाहिरको रहेको उल्लेख गर्दै संघीय अदालतले बदर गरिदिएको थियो। अदालतले विदेश मन्त्रालयले आर्थिक वर्ष 2026 समाप्त हुनु अघि नै रोकिएका भिसा प्रक्रियालाई पूर्णता दिन समेत निर्देशन दिएको छ। विदेश मन्त्रालयको नयाँ निर्देशनले अगस्त 23 सेप्टेम्बर 30 बीच अन्तर्वार्ताको मिति तोकिए पनि पछि सारिएका आर्थिक वर्ष 2026 डाइभर्सिटी भिसा आवेदकलाई प्राथमिकता दिन दूतावासहरूलाई निर्देशन दिएको अमेरिकी संचार माध्यमहरूले उल्लेख गरेका छन्।
4: अब खेल खबर। बंगलादेश क्रिकेट बोर्ड बीसीबीले अर्को वर्ष सन् 2027 भित्र नेपालसँग द्विपक्षीय श्रृंखला खेल्नेबारे सकारात्मक प्रतिक्रिया जनाएको छ। यसअघि नेपाल क्रिकेट संघ क्यानले आफ्नै घरेलु मैदानमा श्रृंखला खेल्ने प्रस्ताव गरेपछि बीसीबीले सकारात्मक रूपमा छलफल अघि बढ़ाएको हो। बीसीबीका क्रिकेट संचालन प्रमुख साहियार नफीसले पत्रकारसँग कुरा गर्दै नेपाल क्रिकेट संघबाट केही समय अघि नै द्विपक्षीय श्रृंखला खेल्ने प्रस्ताव आएपछि बीसीबी र क्यान बीच यसको सम्भावनाबारे सकारात्मक छलफल भइरहेको बताउनु भएको छ। नफिसले बंगलादेशको आउने क्रिकेट तालिका व्यस्त रहेकाले उपयुक्त समय मिलाउन चुनौती भए पनि सन् 2027 सम्मको वर्तमान फ्यूचर टूर्स प्रोग्राम एफटीपी चक्रभित्रै श्रृंखला आयोजना गर्ने प्रयास भइरहेको बताउनुभयो।
3: अब केही खबर संक्षेपमा। आज गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व एकै साथ मनाइँदैछ। विशेष गरी ऋषि पञ्चमी पर्व सप्त ऋषिको पूजा आराधना गरी मनाउने गरिन्छ। महिलाहरूले आज बिहानै उठेर नजिकको नदी खोला ताल तलैया र पोखरीमा गई स्नान गर्ने चलन छ। स्नान गरेपछि अरूण धरती सहित अत्री गौतम भारद्वाज जमदग्नी वशिष्ठ कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ। सप्त ऋषिको पूजा गर्ने भएकोले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो। आज काठमाडौँको टेकु मूलपानी लगायत देशभरका ऋषेश्वर मन्दिरमा पूजाका लागि श्रद्धालु महिला भक्तजनको घुइँचो लाग्छ। यस वर्ष गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ।
4: नेपाल वायुसेवा निगमको एकमात्र सञ्चालनमा रहेको व्हाइट बडी जहाज प्राविधिक समस्याका कारण जापानको नारितामै थन्किएपछि निगमका सयौं यात्रुको उडान प्रभावित बनेको छ। इटलीमा अर्को व्हाइट बडी एक महिना भन्दा लामो समयदेखि थन्किएका बेला सञ्चालनमा रहेको एउटै व्हाइट बडी पनि हिजो जापानमा रोकिएपछि निगमको अन्तर्राष्ट्रिय उडान सञ्चालनमै असर परेको छ। आइतबार राति 11 बजे काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नारिताका लागि उडेको निगमको एयरबस A330 व्हाइट बडी हिजो बिहान नारिताबाट काठमाडौँ फर्किनुपर्ने तालिका थियो।
3: भारतले आउँदो डिसेम्बरसम्म नेपाललाई दैनिक 18 घण्टा विद्युत दिने निर्णय गरेको छ। भारतको विद्युत मन्त्रालयले शुक्रबारदेखि लागू हुने गरेर 31 डिसेम्बर अर्थात पुष 16 सम्म दैनिक 18 घण्टा 654 मेगावाट विद्युत उपलब्ध गराउने निर्णय गरेको हो। हरेक दिन मध्यरात 12 बजेदेखि साँझ 6 बजेसम्म नेपाललाई विद्युत उपलब्ध गराउने भारतीय प्रेस सूचना ब्यूरोले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। विज्ञप्ति अनुसार मुजफ्फरपुर ढल्केबर 400 केवी डबल सर्किट प्रसारण लाइन मार्फत 600 मेगावाटसम्म र टनकपुर महेन्द्रनगर 132 केवी सिंगल सर्किट प्रसारण लाइन मार्फत 54 मेगावाटसम्म विद्युत उपलब्ध गराइनेछ। जनवरी 2027 पछिका लागि भने आउँदो डिसेम्बरमा पुनरावलोकन गरिने प्रेस विज्ञप्तिमा उल्लेख छ।
4: विद्यालय तहमा नयाँ पाठ्यक्रम लागू गर्ने कि पुरानो भन्ने अन्यलका कारण विद्यालय तहको पाठ्य पुस्तक छपाई प्रभावित भएको छ। तत्काल यो अन्यलको अन्त्य नभएमा आउने शैक्षिक सत्र 2084-85 विद्यालय तहमा पाठ्य पुस्तक अभावको समस्या निम्तिने चिन्ता बढ़ेको छ। विद्यालय तहको पाठ्य पुस्तक छपाई र वितरणको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले समेत यसमा चिन्ता व्यक्त गरेको छ। पूजाको घण्टा बेलामा बज्छ विपत्तिको कुबेलामा।
3: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
4: चाड पर्वको मुखैमा बजारमा दैनिक उपभोग्य वस्तुको भाव बढ़्यो। महँगी अनियन्त्रित, सरकारले हस्तक्षेप गर्न नसकेको उपभोक्ता अधिकार कर्मीको भनाई।
3: बाढ़ी पीड़ितको होल्डिङ सेन्टरमा खानेपानीको मुख्य समस्या। भक्तपुरको मनोहरामा रातको समयमा बाढ़ी, अहिले पानीको सतह केही घट्यो। मुस्ताङमा आजदेखि घरबजोङ जलवायु सम्मेलन शुरू हुँदै
4: आफ्नै सिपलाई व्यवसायमा रूपान्तरण गरेर स्वदेशमै अवसर सृजना गर्नेहरू बढ़दै निरन्तर प्रयास, संघर्ष र आत्मविश्वासलाई सफलताको आधार बनाउनु पर्ने भनाई।
3: क्षयरोग विरूद्धका नयाँ खोपहरूले 10 लाख व्यक्तिको जीवन बचाउन सक्ने गाविको दावी, सन् 2029 उपलब्ध हुने अपेक्षा।
4: र नेपालसँग अर्को वर्षभित्र द्विपक्षीय श्रृंखला खेल्ने बारे बंगलादेश सकारात्मक।
3: र अन्त्यमा आजको कार्टुन। नयाँ पत्रिका दैनिकमा रवि मिश्रले बनाउनु भएको कार्टुन हालै चर्चा र आलोचनामा रहेको आईसीयूमा रहेका बिरामीसँग लिएको अन्तर्वार्ताबारे केन्द्रित छ। यहाँ एकजना बिरामी अस्पतालको आईसीयू बेडमा छन्, ती अन्तर्वार्ता लिने व्यक्ति पनि ती बिरामीको छेउमा छन्। अनि उनी भन्दैछन्, मन्दिरमा बसेर लिए, आईसीयूमा पसेर लिए, सुखमा लिए, दुःखमा लिए, लिदिन लिदिन भन्दै लिए। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: फार्मेसी कृपा फार्मेसी कृपा फार्मेसी। अब हाम्रो सहर भद्रपुरमा विश्वासिलो भरपर्दो र सम्पूर्ण रोगहरूको उपचार एउटै छानामुनि कृपा फार्मेसीमा। हाम्रा उपलब्ध सेवाहरू भिडियो एक्सरे सेवा, डिजिटल एक्सरे सेवा, ईसीजी सेवा, साथै सुगर, थाइराइड, एलएफटी, आरएफटी ल्याबका सम्पूर्ण टेस्टहरू। हाम्रा सेवाहरू
1: वरिष्ठ कन्सल्टेन्ट छाला तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर केशव ढकालको दैनिक सेवा प्रत्येक दिन बिहान 9 बजे र दिउँसो 1 बजेदेखि।
0: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर शशांक राज पोखरेलको सेवा।
2: महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर एलिजा गौतमको सेवा दिउँसो 1 बजे र बेलुका 5:30 बजे।
0: वरिष्ठ कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पोषण रमन त्रिपाठीको सेवा प्रत्येक शनिबार र बुधबार बिहान 7 बजेदेखि।
1: वरिष्ठ कन्सल्टेन्ट नाक कान तथा घाँटी रोग विशेषज्ञ सेवा प्रत्येक दिन बिहान 9 बजे र 5:30 बजेबाट।
0: वरिष्ठ नसा बात तथा हाड जोड्ने रोग विशेषज्ञ डाक्टर प्रकाश कुमार श्रेष्ठको दैनिक सेवा बिहान 8 बजे र दिउँसो 1 बजे।
2: नवजात तथा बाल रोग विशेषज्ञ डाक्टर लोचन बाबु सन्जेलको सेवा दैनिक बिहान 7 बजे, दिउँसो 1 बजे र बेलुका 5 बजे। सुगर, प्रेसर, दम, थाइराइड, मुटु, छाती, मृगौला विशेषज्ञ डाक्टर प्रवीण भट्टराईको सेवा दैनिक बिहान 8 बजे र दिउँसो 1 बजे।
0: मेडिकल अफिसर डाक्टर मनोज शाहको सेवा प्रत्येक दिन बिहान 9 बजे र दिउँसो 2 बजे। रहेको जानकारीको साथसाथै यहाँ सम्पूर्ण प्रकारको औषधि सुपथ मूल्यमा पाइने हुनाले अन्यत्र धाई रहनु नपर्ने सबै सेवाग्राहीहरूलाई जानकारीको लागि हार्दिक अनुरोध गर्दछौ।
2: साथै यहाँ फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ। सम्पर्क कृपा फार्मेसी चन्द्रगढी लेखनाथ चोक, सम्पर्क नम्बर राजु पराजुली 98159076669, भावना पराजुली 98141319।
3: अब काठमाडौँ विराटनगरका डाक्टरको लागि शनिबार नै कुर्नु पर्दैन, उपचारको लागि सिलगढी धाइरहनु पर्दैन। पूर्वाञ्चलमै पहिलो छाला यौन सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा सञ्चालित दमकको डेल्फी स्किन केयर हस्पिटल पुगे भइहाल्यो।
4: उपचार विधिबाट निको पारिने
3: चाया पोतो डन्डीफोर, आँखा वरिपरिको कालोपना,
4: कपाल झर्ने, तालु खुइलिने, एलर्जी, दाद, लुतो, सेतो दुबी, कालो दुबी,
3: घाउ, खटिरा, सोराइसिस, हात खुट्टाका नङ बिग्रिने, दुख्ने, पोल्ने, कुष्ठरोगको सफल उपचारहरू, अत्याधुनिक लेजर मेसिन द्वारा उपचार हुने छालाका रोगहरू,
4: नयाँ तथा पुराना दाग, जन्म दाग, शरीरमा हुने मुसाहरू, मासु पलाएको, गाठा गुठीहरू,
3: पोलेको, काटेको घाउबाट बनेको सानो तथा ठुला खत तथा दाग, साथै जन्मजात खुडिएको
4: काखी खुट्टा तथा शरीर गनाउने, तिलकोठी, चौरीपना, डन्डीफोरको दाग हटाउने, टाटु हटाउने,
3: अनावश्यक ठाउँमा उम्रिएका रौँहरूलाई स्थायी रूपमा हटाउने,
4: अत्याधुनिक एनालाइजर मेसिन द्वारा अनुहारको समस्या पत्ता लगाई उचित उपचार गरिन्छ।
3: योनि चिलाउने, पोल्ने, पुरुषका यौन दुर्बलता जस्ता समस्याको उचित परामर्श तथा सफल उपचार गरिन्छ। छाला तथा यौन रोगकै लागि अत्याधुनिक ल्याब, प्याथोलोजी सेवा,
4: फार्मेसी सेवा, अत्याधुनिक सुविधा सम्पन्न ब्युटी क्लिनिक सेवा।
3: याद राख्नुहोस्, यहाँ छाला तथा यौन रोग विशेषज्ञ डाक्टरद्वारा हरेक उपचार सर्वसुलभ शुल्कमा गरिन्छ। सम्पर्क डेल्फी स्किन केयर हस्पिटल, दमक 10 बेलडाङ्गी रोड, फोन नम्बर
0: 023-57-60-60,
3: मोबाइल नम्बर 98526-76-76।
5: यहाँ प्रत्येक हप्ताको आइतबार एक दिन सेवा बन्द रहने जानकारी गराइन्छ।
0: डमकपछि डेल्फी स्किन क्लिनिक बिर्ता मोडमा पनि, खड्का कम्प्लेक्स बिर्ता मोड, सम्पर्क फोन नम्बर 023-591-0033, मोबाइल नम्बर 98526-76-76-0।
2: अब हप्ताको सातै दिन डाक्टरको सेवा उपलब्ध छ।

0: 25 वर्षदेखिको अटुट विश्वास, हरेक घुटमा मिठो सुवास, त्रिशक्ति इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन गोल्ड रिन्सिया।
1: गाउँका खबर, शहरका खबर, आञ्चलिक खबर, राष्ट्रिय खबर, विदेशका खबर, खेलकुदका खबर, आर्थिक खबर, सामाजिक खबर, खबरै खबरको भण्डार नागरिक एफएम। बिहानदेखि रातिसम्ममा 9 खबर बुलेटिनका साथ 107.5 मेगाहर्जमा नागरिक एफएम। अब यही सुने पुग्छ।

0: नेपालकै ठुलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टम द्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित दक्षिय जनशक्ति र अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल झापाको बिर्ता मोड स्थित सैनिक मोड सहित अर्जुन धाराको शनिसरे अस्पताल काठमाडौँको कलङ्की वर्षाको बेरगंज सहित अब पारदर्शीको चकचकी स्वास्थ्य चौकीमा पनि
1: हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतियाबिन्दुको अपरेशन, आँखाको नानी प्रत्यारोपण, आँखाको पर्दाको अपरेशन, मधुमेह तथा उच्च रक्तचापका बिरामीहरूको आँखा परीक्षण, जलबिन्दुको परीक्षण तथा उपचार, आँखा टेढो भएको, मासु पलाएको, आँखाबाट पी बग्ने समस्याको उपचार, अल्छी आँखाको उपचार र सम्पूर्ण किसिमका कन्ट्याक्ट लेन्स तथा चस्माहरू पाइनुका साथै कानको सम्पूर्ण उपचार तथा शल्यक्रिया सेवा, पाँच वर्ष वा पाँच वर्ष मुनिका बाल बालिकाहरूको निःशुल्क आँखा
0: झापाको बिर्ता मोड स्थित सैनिक मोड अर्जुन धाराको शनिस्तरी अस्पताल र अब पारदर्शीको चकचकी स्थित चकचकी स्वास्थ्य चौकीबाट समेत सेवा सञ्चालन भइरहेको जानकारी गराउँदछौ। थप जानकारीको लागि दृष्टि आँखा अस्पताल बिर्ता मोड 3 सैनिक मोड सम्पर्क नम्बर
2: 0335537002 5537003 5537004
0: चकचकी सम्पर्क मोबाइल नम्बर 9804723728 साथै फोन गर्दा पैसा नलाग्ने नम्बर 16601520000 सबैका लागि दृष्टि सधैँका लागि दृष्टि दृष्टि आँखा अस्पताल।
3: ए हेर न भदरपुर बजारमा कति राम्रो पसल खुलेछ नि।
4: कुन पसल? के को पसल भनेको?
3: सपर्णा आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल।
4: आ म त जान्न है त्यहाँ खोजेको सामान एउटै पाइँदैन।
3: त्यही त सुनाउन खोजेको नि मैले, अरूतिर नपाइने सामान पनि सबै त्यहाँ पाइन्छ।
4: के छन् त?
3: आर्टिफिसियल गहना, पञ्चधातु सामग्री, बेहुली सेट, रानी हार, मिनी हार, चुरा, सिक्री, औठी, टप।
4: ओहो, बिहेको लागि त एकदमै पर्फेक्ट रहेछ।
3: त्यति मात्रै होइन है, रुम डेकोरेसन, गिफ्ट आइटम, फोटो फ्रेम, बच्चाका खेलौना सबै ट्रेन्डिङ सामान पाइन्छ।
4: त्यसो भए त गिफ्ट किन्न अरू कतै जानै पर्दैन रहेछ।
3: हो त, तपाईँको सपनालाई साकार बनाउने सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल अब भद्रपुर बजारमा। अब होलसेल होस् वा रिटेल, तपाईँको रोजाईको एक मात्र गन्तव्य सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल, कृष्णराज कम्प्लेक्स छेउ, हतिया लाग्ने बाटो, भद्रपुर 6, झापा। मोबाइल नम्बर 9828778044। तपाईँको रोजाई तपाईँको खुसी।

0: नागरिक एफएम 107.5 मेगाहर्ज वॉइस ऑफ द पीपल
1: नागरिक टाइम्स
2: अहिले बिहानको 7 बज्यो। यो समय गोल्ड रिंग चियाको हो। गोल्ड रिंग चिया

0: भद्रपुरका पुराना स्वास्थ्य कर्मी बलदेव शाहद्वारा सञ्चालित शाह क्लिनिक नवीन मेडिकल हलमा अब मेची अञ्चलकै पुराना र प्रसिद्ध वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डाक्टर पीताम्बर ठाकुरको दैनिक सेवा साँझ 5 बजेदेखि। पेट, छाती, मुटु, नसा, सुगर, प्रेसर, जन्डिस, थाइराइड, मृगौला रोग विशेषज्ञ सेवाका साथै डाक्टर मनोज कुमार शाहको सेवा प्रत्येक बिहान 8:30 देखि 9:30 सम्म।
1: एपेन्डिक्स, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला, स्तन सम्बन्धी, पित्तथैली, हर्निया, पत्थरी, गाँठागुठी, चिरफार विशेषज्ञ, वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर विनेश झाको सेवा। प्रादेशिक अस्पताल भद्रपुरबाट छाला, चर्म, यौन रोग तथा सौन्दर्य विशेषज्ञ एमबीबीएस, एमडी, डर्मालोजी डाक्टर निस्तुक बराल प्रत्येक शनिबार दिउँसो 3 बजेदेखि 4 बजेसम्म। नवजात शिशु तथा बालरोग विशेषज्ञ डाक्टर आकाश घोष प्रत्येक दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म र बेलुका 5 बजेदेखि 8 बजेसम्म।
0: अब हाम्रै भद्रपुरमा विशेषज्ञ सेवा लिन आउनुहोस्। शाह क्लिनिक नवीन मेडिकल हल, भद्रपुर 5 भद्रपुर बजार। फोन सम्पर्क 98049720085, 023523353। 1 घण्टा अघि नै बिरामीको अग्रिम नाम टिपाउन सक्नुहुनेछ।
2: तपाईँ कुखुरा, बाख्रा, बङ्गुर, सुगुर पालन गर्दै हुनुहुन्छ वा चिया बगान, विद्यालय, घर कम्पाउन्ड घेराबारा गर्दै हुनुहुन्छ अथवा विकास निर्माणका अन्य काम सँगै ढुङ्गा राख्ने तारजालीको खोजी गर्दै हुनुहुन्छ भने तपाईँ हाम्रै ठाउँमा आधुनिक मेसिनबाट उत्पादित सेन जाली उपलब्ध छ।
3: 1 इन्च देखि 4 इन्च सम्मको पाल भएको हेभी कोडेड 10 गेज ग्लामनाइज्ड गरिएको खिया नलाग्ने तारवार, विभिन्न साइजमा ढुङ्गा भर्ने तारजालीहरू, धेरै भन्दा धेरै टिकाउ हुने सामग्रीहरू सुपथ मूल्यमा पाउनुका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क मैनाचुली हिम पाइप उद्योग भद्रपुर 10 भद्रपुर बिरतामोर रोड देउनिया पुल दक्षिण तर्फ। सम्पर्क फोन नम्बर 023453207 452206, मोबाइल नम्बर 98526 71121, 98526 56656, 98426 77795। आजै सम्पर्क गर्नुहोस्।
4: हरेक बिहान, हरेक भेटघाट, हरेक खुशीको साथ गोल्ड रिङ चिया। त्रिशक्ति टी इन्डस्ट्रिजद्वारा उत्पादित विगत 25 वर्षदेखि नेपाली उपभोक्ताको रोजाइमा पर्न सफल चिया गोल्ड रिङ चिया। 25 वर्षको विश्वास, हरेक कपमा मिठो स्वाद गोल्ड रिङ चिया।
5: यातायातको चिन्ता छोडिदिनुहोस्, अब बिरामी हुँदा एक्लो महसुस नगर्नुहोस्। हामी छौ तपाईँको साथमा। ओम साई पाथिवरा हस्पिटलले बिरामीलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले 24 घण्टा पिकअप एन्ड ड्रप सेवा सुचारू गरेको छ। यातायातको समस्याले समयमै अस्पताल आई उपचार पश्चात घर फर्किने चिन्ताबाट मुक्त हुनुहोस्। समयमै आफ्नो रोगको उपचार गरी लाभ लिनुहोस्। हस्पिटलदेखि 25 किलोमिटर वरपरसम्म रहने बिरामीहरूका लागि हामीले 24 घण्टा पिकअप एन्ड ड्रप सेवा सुचारू गरिसकेका छौँ। मात्र न्यूनतम शुल्कमा हजुरको घर आँगनदेखि हस्पिटलसम्म ल्याउने र पुर्याउने जिम्मेवारी अब हाम्रो हुनेछ। ओम साई पाथिवरा हस्पिटल अस्पताल मात्र होइन, तपाईँको सुख दुःखको सारथी पनि हो। आकस्मिक एवं एम्बुलेन्स सेवा चाहिने र नियमित डायलोसिस सुविधा चाहिने बिरामीका हकमा भने यो सेवा उपलब्ध हुने छैन। अहिले नै यस हस्पिटलको सम्पर्क नम्बरमा कल गरेर वा हाम्रो क्यूआर कोड स्क्यान गरेर हाम्रो सेवा लिन सक्नुहुनेछ। सम्पर्क नम्बरहरू 98526 23032, 98526 23032, 98526 78820।
6: सुनाउँछौ नागरिकको बोली, तपाईँको बोली, समयको बोली, विचार र प्रगतिको बोली, हामी नै जन जनको बोली। नागरिक एफएम 107.5 मेगाहर्ज।

0: डीएससी अब चन्द्रगढीमा स्वस्थ दाँत सुन्दर मुस्कान के तपाईलाई थाहा छ स्वस्थ दाँत सुन्दर मुस्कानलाई प्राथमिकतामा राखेर लोक स्वास्थ्य डेन्टल क्लिनिक बिरतामोडले कोरियन प्रविधि र दक्ष चिकित्साका साथै कोशी प्रदेश स्तरीय डेन्टल सेवा सञ्चालन गर्दै आएको छ। दाँत सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँबाट दिने आएको यस डेन्टल क्लिनिकमा तपाईँको सुविधा अनुसारको सेवा उपलब्ध छ। क्लिनिक बिहान 8 बजेदेखि 6 बजेसम्म सञ्चालनमा रहने, बच्चाहरूको लागि छुट्टै विशेष कक्षबाट उपचार, ज्येष्ठ नागरिक तथा बच्चाहरूलाई विशेष छुट, दन्त सम्बन्धी निशुल्क परामर्श, नयाँ वर्षका साथै विभिन्न राष्ट्रिय पर्वमा विशेष छुटको व्यवस्था हुने। सेवा गर्ने मौकाको लागि हाम्रो ठेगाना लोक स्वास्थ्य डेन्टल क्लिनिक बिरतामोड एक पुरानो आँखा शिविर रहेको कलेज रनको बिल्डिङ, सम्पर्क नम्बर 98526 37600। आँखा उपचार केन्द्र भद्रपुरमा अब शल्यक्रिया सहित निशुल्क आँखा जाँच गरिन्छ। यस केन्द्रमा आँखाको शल्यक्रिया गर्ने बिरामीलाई 50% छुटका साथ आँखाका अन्य सम्पूर्ण रोगका उपचार निशुल्क भइरहेको बेहोरा जानकारी गराइन्छ। साथै प्रत्येक हप्ताको बुधबार जटिल शल्यक्रिया समेत गरिने हुँदा मौकाको फाइदा लिनुहुन अनुरोध गरिन्छ। सम्पर्क भद्रपुर आँखा उपचार केन्द्र, नेपाल बैंक लिमिटेड पछाडि उद्योग संघको भवनको पूर्वपट्टि, देवी बस्ती, भद्रपुर 5, छापा।
1: किन मक्ख परेकी माया?
2: म मक्ख पर्नुको कारण सुन्नुहोस् त, तपाईँ पनि मक्ख पर्नुहुन्छ। अनुभवी सेफले तयार पारेका भेज नन भेज खाना खाजाका परिकारहरू उपलब्ध गराउने होटल पानस, सफा र सुन्दर एसी नन एसी रूमहरू सरल दाममा उपलब्ध गराउने होटल पानस, पार्टी, जन्मदिन, एनिभर्सरी, पास्ने लगायतका विभिन्न कार्यक्रम गर्दा साउन्ड बक्स र हल चार्ज फ्री दिने होटल पानस, सुन्दर वातावरणले भरिभराउ सँगै पार्किङको सुविधा भएको होटल पानस, आउटसाइड इनसाइड रुफटप एसी क्याबिन नन एसी क्याबिनको सेवा दिने होटल पानस, निश्चित एरिया भित्र होम डेलिभरीको सेवा दिने होटल पानस,
1: साथै विवाह वर्तमान पिकनिक लगायत कार्यक्रमहरूमा क्याटरिङको सेवा पनि उपलब्ध छ। होटल पानस, भद्रपुर 10, छताचोक, धनुष मोड, प्रोपाइटर यादव भट्टराई, सम्पर्क नम्बर 98060 88288, 97677 78569, 98426 78652।
2: जापान जानेको लागि सुवर्ण अवसर, चन्द्रगढी अञ्जनी मोडका स्थानीय प्रकाश निरौलाले 10 वर्ष जापान बसी नेपाल फर्किएर काठमाडौँ तिनकोनेमा विगत 15 वर्षदेखि जापानिज भाषा स्कूल सफलतापूर्वक सञ्चालन गर्दै आउनु भएकोमा उहाँकै सहकार्यमा चन्द्रगढी अञ्जनी मोडमा प्यासन जापानिज ल्याङ्ग्वेज स्कूल सञ्चालनमा आइसकेको छ। इच्छुक विद्यार्थीहरूले जापानिज भाषा अध्ययन र जापान पढ्न जानका लागि तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क प्रकाश निरौला 98510 54566, जगदीश काफले 98446 06124, रमेश कोइराला 98426 80248, ध्रुव निरौला 98426 26852।
0: यो हो नागरिक एफएम 107.5 मेगाहर्ज, जन जनको बोली।

वरिष्ठ नवजात शिशु तथा बालरोग विशेषज्ञको दैनिक सेवा बिहान 8 बजे र बेलुका 5 बजे नवदुर्गा क्लिनिक तथा चन्द्रगढ़ी मेडिकल भद्रपुर 7 लेखनाथ चोक फोन नम्बर 98526202 98207573 87 साथै यहाँ रगत दिशा पिसाबको परीक्षण पनि गरिन्छ रेबिज विरूद्धको खोप पनि लगाइन्छ

0: नायक चियाको अपार सफलतापछि अब बबी मसला चिया बजारमा सर्वत्र उपलब्ध छ।
1: हजुर, कडा रंग मिठो स्वाद भएको नायक चिया सधैं प्रयोग गर्नुहोस्। भद्रपुरबाट उत्पादित आफ्नै चिया नायक चिया।
2: धुलीखेल अस्पतालबाट आउनुहुने वरिष्ठ ग्यास्ट्रोलोजिस्ट एण्ड इन्टरभेन्सन इन्डोकोपिस्ट डाक्टर निकेश मणि श्रेष्ठको सेवा अब प्रत्येक महिनाको अन्तिम शुक्रबार र शनिबार ओम साई पाथिवरा हस्पिटल प्राइभेट लिमिटेड भद्रपुरमा।
3: पाचन प्रणालीमा हुने समस्याहरू, अरुचि, वाकवाकी लाग्ने, पेट दुखी रहने, पेट फुल्ने, अमिलो पानी आउने, पेट पोल्ने, ग्यास्ट्रिक र अल्सरका समस्या भएका बिरामीहरूले समयमै विशेषज्ञ डाक्टरसँग सम्पर्क राखी उपचार गराई ढुक्क हुनुहोस्। साथै हरेक महिनाको पहिलो शुक्रबार र शनिबार देहायका विशेषज्ञ सेवाहरू पनि उपलब्ध हुनेछन्।
2: इन्डोस्कोपी सेवा, क्लोनोस्कोपी सेवा, ईआरसीपी सेवा र अन्य समय बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म।
3: सम्पर्क ओम साई पाथिवरा हस्पिटल प्राली भद्रपुर 7 झापा। फोन नम्बर 023453581, मोबाइल नम्बर 98526778220, 98526823023।
2: मन पर्ने डिजाइनका गहनाहरू कहाँ बनाइन्छ होला?
4: ए, त्यति पनि थाहा छैन? भद्रपुरको मुख्य बजारमै भोजपुरे ज्वेलर्स छ नि। हो, त्यही बनाइन्छ नि, त्यति पनि थाहा छैन?
2: ए, हो त नि, बीच बजारमा अरू सामान पनि त्यतै खरिद गर्ने, सुन चाँदीका गरगहना पनि त्यही बनाउने, त्यहाँ त सुन चाँदी खरिद बिक्री पनि हुन्छ नि, होइन?
4: हो त, कण्ठ, चन्द्रहार, काँडे चुरा, चाँदीका भाँडाकुँडा सहित परम्परागत तथा आधुनिक डिजाइनका जस्तो सुकै गहनाहरू तयार गर्नुका साथै खरिद बिक्री पनि गरिन्छ नि। भोजपुरे ज्वेलर्स, भद्रपुर 5 मुख्य बजार, भद्रपुरको 2 नम्बर रोड, प्रोप्राइटर महेन्द्र रसाइली, लक्ष्मी रसाइली। फोन सम्पर्क 98060044553, 98049564।
0: के तपाई लामो समयदेखि टाउको दुखाई, जोड्नी दुखाई, घाँटी वा ढाड दुखाइले दिक्क हुनुहुन्छ? घुँडा, काँध, स्नायु वा मांसपेशी दुखाइले दैनिक जीवन कष्टकर बनेको छ? अब चिन्ता नगर्नुहोस्। एडभान्स पेन स्पेशलिस्ट क्लिनिक बिर्तामोड झापामा लामो समयदेखि दुखाईको वास्तविक कारण पहिचान गरी अनुभवी दुखाई विशेषज्ञ डाक्टरबाट बिना अपरेशन उपचार सम्भव छ। लामो समयसम्म औषधि खानु नपर्ने सुरक्षित उपचारको लागि एडभान्स पेन स्पेशलिस्ट क्लिनिक। लामो समयसम्म दुखाईसँग सम्झौता नगर्नुहोस्, आजै सम्पर्क गर्नुहोस्। एडभान्स पेन स्पेशलिस्ट क्लिनिक बिर्तामोड झापा। सम्पर्क नम्बर 023535333, 97010123345, 97010123345।
5: You've been listening to Voice of the People with the Heart of the City, 107.5 megahertz.

0: हेलो
1: हजुर दिदी,
0: सुन न भाइ, मेरो दाँत दुखिरहेको छ, निकाल्न नि मन छैन। राम्रो ठाउँमा दाँतको जरैबाट गर्ने उपचार आरसीटी गर्नु छ। तिमीले चिने जानेको कोही छ कि भनेर नि।
1: छ नि दिदी, अस्पताल रोड भद्रपुरको सूर्योदय डेन्टलमा एमडीएस आरसीटी तथा कृत्रिम दाँत विशेषज्ञ डाक्टर भरत खरेलको सेवा प्रत्येक दिन बिहान 10 बजेदेखि र एमडीएस पेडियाट्रिक डेन्टिस्ट्री डाक्टर सञ्चिता खड्का प्रत्येक दिन 2 बजेदेखि 5 बजेसम्म बस्नुहुन्छ नि। त्यहाँ बच्चाको दाँतको उपचार चाहिँ 2 बजेपछि बच्चाकै विशेषज्ञ डाक्टरबाट हुन्छ है। त्यही देखाउनु न, दाँतको जरैदेखि उपचार हुन्छ। आरसीटी, दाँत लगाउने, भर्ने, सफा गर्ने, सेट दाँत बनाउने जस्ता सबै उपचार यही हुन्छ।
0: अनि भान्जीको दाँत तार बाँधेर मिलाउनु छ, त्यो नि हुन्छ त्यहाँ?
1: त्यो पनि हुन्छ दिदी। सूर्योदय डेन्टलको शाखा पुरानो इलाम स्ट्यान्ड बिरतामोडमा छ। त्यहाँ ब्रसेज लगाउने डाक्टर भूषण भट्टराई एमडीएस धरानबाट प्रत्येक शनिबार आउनुहुन्छ। भान्जीको लागि चाहिँ बिरतामोड शाखा नै जानुपर्ने हुन्छ।
2: सम्पर्क सूर्योदय डेन्टल, अस्पताल रोड भद्रपुर, 98 453 591, बिरतामोड शाखा पुरानो इलाम स्ट्यान्ड बिरतामोड, 023 523 215।

0: California.
1: Extreme energy drink.
2: नायक चियापछि बजारमा अब नायक इटा. रातो पुरा पाकेको इटा नायक इटा, बलियो इटा नायक इटा, गणेश इटा उद्योग भद्रपुर एकबाट उत्पादित नायक इटा.
3: पूर्वाधार निर्माणका लागि भरपर्दो इटा नायक इटा. सम्पर्क योगेन्द्र पराजुली 98 16 96 64 27, यदुवीर ठाकुर 98 014 50 711.
4: ए हेर न, भद्रपुर बजारमा कति राम्रो पसल खुलेछ नि.
5: कुन पसल? के को पसल भनेको?
4: सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल.
5: आ, म त जान्न है त्यहाँ खोजेको सामान एउटै पाइँदैन.
4: त्यही त सुनाउन खोजेको नि मैले, अरूतिर नपाइने सामान पनि सबै त्यहाँ पाइन्छ.
5: के छन् त?
4: आर्टिफिसियल गहना, पञ्चधातु सामग्री, बेहुली सेट, रानी हार, मिनी हार, चुरा, सिक्री, औठी, टप.
5: ओहो, बिहेको लागि त एकदमै पर्फेक्ट रहेछ.
4: त्यति मात्रै होइन है, रुम डेकोरेसन, गिफ्ट आइटम, फोटो फ्रेम, बच्चाका खेलौना, सबै ट्रेन्डिङ सामान पाइन्छ.
5: त्यसो भए त गिफ्ट किन्न अरू कतै जानै पर्दैन रहेछ.
4: हो त, तपाईँको सपनालाई साकार बनाउने सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल अब भद्रपुर बजारमा. अब होलसेल होस् वा रिटेल, तपाईँको रोजाईको एकमात्र गन्तव्य सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल, कृष्णराज कम्प्लेक्स छेउ, हटिया लाग्ने बाटो, भद्रपुर 6 झापा. मोबाइल नम्बर 98 28 78 78 44. तपाईँको रोजाई तपाईँको खुसी.

0: नागरिक एफएम 107.5 MHz वॉइस ऑफ द पीपल
1: नागरिक टाइम्स चेक
2: अहिले बिहानको 8 बज्यो यस टाइम चेक का प्रायोजक गोल्डन चिया
3: अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन ममतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। श्रोता मित्र, वितृष्णा, विभाजन र विस्मादपूर्ण यी कष्टप्रद समयहरूमा एक अर्का प्रति र स्वयं सृष्टिकर्ता परमेश्वर प्रति मानिसहरूको विश्वास, आशा र प्रेम जगाई शान्तिको सन्देश फैलाउन लक्षित क्रिस्टीय रेडियो कार्यक्रम नयाँ आशामा यहाँहरूलाई हार्दिक स्वागत छ। कार्यक्रमको शुरूवात हामी यो सुमधुर क्रिस्टीय भजन सुनी गर्नेछौ।

0: श्रोता, भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ मदन।
2: प्रिय मित्रहरू, ख्रिष्ट इबादन तथा जय मसीह। आजको रेडियो कार्यक्रममा हामीले पापसँगको द्वन्द अथवा विवादको बारेमा छलफल गर्नेछौ। आउनुहोस् आजको पाठलाई अगाडि बढाउनु भन्दा अगाडि स्वर्गीय ज्ञानको लागि बिन्ती चढौं। हे हाम्रा स्वर्गीय महान, सर्वशक्तिमान, जीवी जिउँदो परम प्रभु परमेश्वर पिता, हामी प्रभु आजको यस महत्वपूर्ण विषय अर्थात पापसँगको द्वन्दको बारेमा जसरी अध्ययन गर्न गइरहेका छौं, हामी तपाईँको ज्ञान र बुद्धिको लागि प्रार्थना गर्छौं। आज हामी हरेक पापको दास बनेका छौं, तर हामी धन्यवादी छौं, हामी खुसी छौं कि प्रभु कि तपाईँले पापमाथि विजय हासिल गर्नुभएको छ। यो त कुरा हामीलाई बुझ्न सहायता गर्नुहोस् यीशुको नाम। मित्रहरू, पतित मानिस दियावलस कानूनी बन्दी हो। येशु ख्रीष्टको उद्देश्य भनेको ती पतित मानिसलाई दियावलसको बन्दीबाट छुटकारा दिनु। दियावलसका सुझावहरू प्रति मानिस प्राकृतिक रूपमै झुकेका छन्। येशु महान मुक्तिदाता मानिसभित्र बसेर उनीहरूका चाहनाहरूलाई नेतृत्व गरेर शक्ति नदिएसम्म उसले अर्थात दियावलसले महान शत्रुलाई आफ्नै शक्तिले झेल्न सक्दैन। परमेश्वर एक्लैले दियावलसका शक्तिलाई सीमित पार्न सक्नुहुन्छ। अधर्मी यो संसारमा यता उता तल र माथि घुम्दैछ, आत्माहरूको नाश गर्ने मौका उम्कन्छ भन्ने डरले दुष्टता एकैछिनको लागि पनि समयको नाश गर्छ। दियावलसको पार्श्वबाट छुटकारा प्राप्त गर्न परमेश्वरका जनले यो कुरा बुझ्नु अति नै आवश्यक छ। परमेश्वरको जनलाई उहाँको विरोधी बनाउने अन्तिम अभियानमा मानिसले दियावलसलाई ठम्म्याउन नसकोस् भनेर दियावलसले ठूलो धोकाको तयारी गर्दैछ। दोस्रो क्रन्थी 11:14 लेखिएको छ, किनकि दियावलस पनि आफैलाई ज्योतिमय स्वर्गदूतहरूको वेशमा परिवर्तन गर्दछ। जसरी छलिएका आत्माहरूले दियावलसको कुनै अस्तित्व नभएको कुरालाई पक्ष समर्थन गर्दैछन्, तब दियावलसले पनि उनीहरूलाई बन्दी बनाउँदैछ। ती मानिसहरूद्वारा दियावलसमाथि विजय प्राप्त गर्ने शक्तिका बारेमा ख्रिष्टको जनलाई भन्दा बढी दियावलसलाई ज्ञान छ। मित्रहरू, जब सत्यतामा कमजोर विश्वासी ख्रिष्टमा दृढता साथ भरोसा राखेर महान विजेतालाई नम्रता साथ पुकार गर्छ, तब उसले सफलतापूर्वक दियावलस र उसका सेनामाथि विजय प्राप्त गर्न सक्छ। दियावलस आफ्नो परीक्षा र छलहरूलाई साहस साथ लिएर अगाडि आउन एकदम चलाक छ। यदि यसो गरेमा इसाईहरूका सुतेका जोश उठ्ने थियो र सबैजना महान उद्धारकर्तामाथि भरोसा राख्ने थिए। त्यसैले दियावलस अन्जान रूपमा आउँछ र अनेक भेषमा अनाज्ञाकारी र धर्मको धन्दा गर्नेहरूमा काम गर्छ। दियावलसले आफ्नो शक्तिको हद पार गरेर भए पनि परमेश्वरका जनहरूलाई विरोध परीक्षामा पार्न खोज्छ र गलत सिकाउन खोज्छ। दियावलस जसले हाम्रो परमेश्वरलाई परीक्षामा पारेर तनाव दियो, जसले परमेश्वरलाई अँगालोमा बोकेर मन्दिरको टुप्पोमा लग्यो, पर्वतको शिखरमा लाने शक्ति थियो, त्यो दियावलसले आजको पुस्ता जो ख्रिस्टका ज्ञानहरूबाट धेरै टाढा छन् र दियावलसका छल र परमेश्वरको बारेमा पूर्ण रूपमा अज्ञानी छन् उनीहरूमाथि आनन्द साथ आफ्नो शक्ति असीमित रूपमा प्रयोग गर्छ। अचम्म लाग्दो व्यवहारमा उसले प्राकृतिक रूपमा दियावलसको बोलीमा झुकेकाहरूलाई प्रभाव पार्छ। दियावलस आफ्नै फाइदाको निम्ति आफू काल्पनिक भएको कुरामा प्रसन्न हुन्छ। अन्धकारमा बच्चाहरूले कल्पना गर्ने कुनै जनावरको प्रतिनिधित्व गर्दा उसलाई ठ्याक्कै

पहुँचो। ड्याबल्सलाई सानो कल्पनाको रूपमा लिएको कारण उसका बुद्धिमानी साथ तयार पारेका योजनामा हाम्रो मन पूर्ण रूपले तयार भएको हुँदैन। उसले सधैँ झन्डै सफलता प्राप्त गर्छ। यदि उसका शक्ति र योजनाका बारेमा बुझेको हुने थियो भने मन र मस्तिष्क उसको विरोध गर्न सफलतापूर्वक तयारी हुने थियो। हरेक आत्माको निम्ति लडाई, मैले खराब दूतहरूले आत्माको निम्ति झगडा गरेको र स्वर्गदूतहरूले ती खराब दूतको विरोध गरेको देखे। त्यो लडाई डरलाग्दो थियो। खराब दूतहरूले मानिसहरूको वरिपरि फूल पार्दै वायुमण्डललाई भ्रष्ट पार्दै आफ्ना होसहरू स्तम्भित पार्दै थिए। स्वर्गीय दूतहरूले भने चिन्तित रूपमा ती आत्मालाई हेर्दै थिए र डियाबलसका सेनालाई धपाउने मौका कुरिरहेका थिए। कुनै व्यक्तिको मनलाई उसको इच्छा बिना नियन्त्रण गर्ने काम चाहिँ स्वर्गीयदूतको होइन। यदि उनीहरूले डियाबलसको कुरा मान्छन् र उसको विरोध गर्ने प्रयास गर्दैनन् भने स्वर्गदूतहरूले अझै ज्योति त्यो मोतीमा नपरेसम्म र स्वर्गतिर सहयोगको माग नगरेसम्म मानिसको नाश नगर्न डियाबलसका सेनालाई सम्हाल्न बाहेक अरू केही गर्न

जब दियावलसलाई ती इच्छाहरू चलाउने स्वीकृति दिइन्छ तब उसले आफ्नो काम पूरा गर्न प्रयोग गर्दछ। उसले विश्वासहीन सिद्धान्तहरूका रचना गर्छ र परमेश्वरको वचन प्रति विरोध गर्न मानिसहरूका हृदयलाई उत्साहितले भरिदिन्छ। उद्धृत र हटी प्रयासद्वारा आफ्नै शक्तिले मानिसमा परमेश्वरप्रति घृणा र विरोधको प्रेरित दिन्छ र स्वर्गका अनुशासन र माग पवित्र आत्माका कार्यहरू प्रति विरोध

0: सहायक हुनुहुनेछ। सबै विजयहरू परमेश्वरका अधिकार अनुसार हुनेछ र उहाँको रूप हाम्रो आत्मा पुनर्स्थापित हुनेछ। परमेश्वर येशूले पवित्र आत्माद्वारा काम गर्नुहुन्छ, किनभने पवित्र आत्माद्वारा उहाँले हरेक आत्माका आत्मिक जीवन हालिदिनुहुनेछ, राम्रो कामको निम्ति जोस बढाइदिनुहुनेछ, हरेकको जीवन नैतिक कुरूपताबाट मुक्त गरिदिनुहुन्छ। दिनको निम्ति येशूसँग धेरै आशिषहरू छ, मानिसमा बाँड्नको निम्ति धेरै उपहारहरू छ। उहाँ एउटा उत्तम सल्लाहकार हुनुहुन्छ, बुद्धि र शक्तिमा असीमित हुनुहुन्छ। यदि हामी उहाँको शक्तिलाई स्वीकार गरेर उहाँद्वारा परिवर्तित हुन इच्छुक हुन्छौँ भने हामी उहाँमा पूर्ण हुनेछौँ। यो कस्तो विचार छ? ख्रिस्टमा ईश्वरत्वको सार परिपूर्णता शारीरिक रूपमै वास गर्दछ र उहाँमा नै तिमीहरू परिपूर्ण पारिएका छौ। परमेश्वरको आत्मा परिवर्तित नभएसम्म मानव हृदयले कहिले खुसी पाउन सक्दैन। पवित्र आत्माले परिवर्तन गरिएको जीवनलाई येशूख्रिस्टले येशूख्रिस्टको जस्तै बनाउँछ। त्यो जीवन सत्यको सुन्दरतामा दृढ रहन्छ र उत्तम पवित्र चरित्रद्वारा ख्रिस्टको जय जयकार गाउँछ। जसरी यी परिवर्तनहरू जीवनमा लाभदायक भएको देखिन्छ, तब स्वर्गीय दूतहरू भजन गाएर रमाउँछ। परमेश्वर ख्रिस्ट दिव्य शक्तिका शक्तिद्वारा आत्माहरू परिवर्तन भएको देखेर आनन्दित हुन्छ। असल खराब बीचको लडाई उद्धारकर्ताको समयभन्दा कति पनि डरलाग्दो हुन कम भएको छैन। स्वर्ग जाने बाटो पहिलेको भन्दा सजिलो भएको छैन। हाम्रो हरेक पाप जीवनबाट फ्यालिनुपर्छ। हाम्रो आत्मीयतालाई बाधा पुर्याउने सबै मायालाग्दा थोकहरू जीवनबाट निकालिनु पर्दछ। यदि हाम्रो दाहिने हात वा दाहिने आँखाले पाप गर्न प्रोत्साहन गर्छ भने त्यसको बलि दिनुपर्छ। सानो बालक भएर स्वर्गीय राज्य प्राप्त गर्नको लागि के हामी आफ्नो ज्ञानलाई त्याग गर्न तयार छौ? के हामी आत्मधार्मिकताबाट अलग हुन तयार छौ? के हामी मानव स्वीकृतिको त्याग गर्न इच्छुक छौ? अनन्त जीवनको उपचार असीमित थोकको मूल्य भन्दा महान छ। के हामी पवित्र आत्मालाई निम्त्याउन तयार छौ? सबै प्राप्त गर्ने थोकका मूललाई बलिदान दिने प्रयास गरेर पवित्र आत्मासँग मिल्न के हामी तयार छौ? यिनै प्रश्न तपाईँको बीचमा राख्दै परमेश्वरले तपाईँ मलाई र हामी सबैलाई अन्धकारको शक्तिमाथि विजय हासिल गर्ने शक्ति प्रदान गर्नुभएको होस्। आमेन।
1: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

0: श्रोता मित्र, भर्खरै मदनबाट आत्मिक वचन सुन्नुभयो।
1: यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय भजनको।

0: वा पोस्ट बक्स नम्बर 12950 भोलि फेरि हाम्रो भेट नहुन्जेलसम्मका लागि शिशिर र म मतिनालाई बिदा दिनुहोस्। नमस्कार।
1: नायक चिया पछि बजारमा अब नायक इटा, रातो पुरा पाकेको इटा नायक इटा, बलियो इटा नायक इटा, गणेश इटा उद्योग भद्रपुर एकबाट उत्पादित नायक इटा,
2: पूर्वाधार निर्माणका लागि भरपर्दो इटा नायक इटा, सम्पर्क योगेन्द्र पराजुली 98 16 96 64 27, यदुवीर ठाकुर 98 014 50 711।
3: हरेक बिहान हरेक भेटघाट हरेक खुशीको साथ गोल्डरिङ चिया, त्रिशक्ति टी इन्डस्ट्रिजद्वारा उत्पादित विगत 25 वर्षदेखि नेपाली उपभोक्ताको रोजाइमा पर्न सफल चिया गोल्डरिङ चिया, 25 वर्षको विश्वास, हरेक कपमा मिठो स्वाद गोल्डरिङ चिया। वरिष्ठ हाडचोडी तथा नसा बाथरोग विशेषज्ञ डाक्टर प्रकाश कुमार श्रेष्ठको सेवा प्रत्येक दिन बिहान 8 बजेबाट। नवदुर्गा क्लिनिक तथा चन्द्रगढ़ी मेडिकल भद्रपुर 7 लेखनाथ चोक, फोन नम्बर 98 526 20 202, 98 20 70 53 87। साथै यहाँ रगत दिशा पिसाबको परीक्षण पनि गरिन्छ, रेबिज विरूद्धको खोप पनि लगाइन्छ।
4: सबिना कहाँ जान लागे कि?
5: अरे यार, दाईको बिहे छ, गरगहना बनाउन रोशन शाह सुनसादी पसल जान लागेकी नि।
4: रोशन शाह सुनसादी पसल नै किन नि?
5: अरूको विश्वास नै हुन्न।
4: हो र, के विशेषता छन् त त्यहाँ?
5: यहाँ त सुनको रानी, हार, मङ्गलसूत्र, सिक्री, छड्के तिलरी, तिलरी, जन्तर, जुन्तारा, औठी, चुरा, ब्रासलेट, झुम्का, टप र चाँदीको करुवा, थाल, प्लेट, ग्लास, चम्चा, पाउजु, कमरदानी, काठेमाला, सिन्दुरदानी, टिकादानी लगायत विभिन्न देवी देवताका मूर्तिहरू पनि पाइन्छ। साथै राशि अनुसारका पत्थरहरू पनि पाइन्छ र 24 क्यारेट सुन गरगहना ग्यारेन्टीका साथ तयार तथा खरिद बिक्री गरिन्छ।
4: कहाँ छ नि पसल?
5: सम्पर्क
4: रोशन शाह सुन चाँदी पसल, भद्रपुर 5 झापा,
5: 2 नम्बर रोड, सब्जी लाइन, प्रोप्राइटर रोशन शाह, फोन नम्बर 023-520-607, 023-521-667, मोबाइल नम्बर
4: 98-179-86-133,
5: 98-426-78-200।
6: वाओ, कस्तो राम्रो घर!
7: रिलायन्स पेन्ट्स लगाएपछि राम्रो हुँदैन त?
6: रिलायन्स पेन्ट्स?
7: हो त, रिलायन्स पेन्ट्स।
6: त्यसो भए म पनि आफ्नो घर रिलायन्स पेन्ट्सले रंगाउँछु, तपाईँहरू पनि रंगाउनुहोस्।
7: रिलायन्स पेन्ट्स लगाउनुहोस्, खुसीले रमाउनुहोस्।
6: रिलायन्स पेन्ट्स प्राली, विक्रेता श्री विष्णु ट्रेडर्स, लेखना चोक, चन्द्रगढी,
4: सम्पर्क नम्बर 98-423-1154।
8: यातायातको चिन्ता छोडिदिनुहोस्, अब बिरामी हुँदा एक्लो महसुस नगर्नुहोस्। हामी छौ तपाईँको साथमा। ओम साई पाथिवरा हस्पिटलले बिरामीलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले 24 घण्टा पिकअप एन्ड ड्रप सेवा सुचारू गरेको छ। यातायातको समस्याले समयमै अस्पताल आई उपचार पश्चात घर फर्किने चिन्ताबाट मुक्त हुनुहोस्। समयमै आफ्नो रोगको उपचार गरी लाभ लिनुहोस्। हस्पिटलदेखि 25 किलोमिटर वरपरसम्म रहने बिरामीहरूका लागि हामीले 24 घण्टा पिकअप एन्ड ड्रप सेवा सुचारू गरिसकेका छौँ। मात्र न्यूनतम शुल्कमा हजुरको घर आँगनदेखि हस्पिटलसम्म ल्याउने र पुर्याउने जिम्मेवारी अब हाम्रो हुनेछ। ओम साई पाथिवरा हस्पिटल अस्पताल मात्र होइन, तपाईँको सुख दुःखको सारथी पनि हो। आकस्मिक एवं एम्बुलेन्स सेवा चाहिने र नियमित डायलोसिस सुविधा चाहिने बिरामीका हकमा भने यो सेवा उपलब्ध हुने छैन। अहिले नै यस हस्पिटलको सम्पर्क नम्बरमा कल गरेर वा हाम्रो क्यूआर कोड स्क्यान गरेर हाम्रो सेवा लिन सक्नुहुनेछ। सम्पर्क नम्बरहरू 98-526-23-032, 98

0: 5262023 98 5 26 78 820.
1: You're listening to 107.5 MHz.
2: And you've got it.

0: Bunnia. Extreme energy drink.
1: अरे यति बिहानै हजुर किचनमा
2: किन? मैले तिम्रो लागि चिया बनाउनु हुन्न र?
1: होइन हजुर, मिठो र स्वादिलो पनि त बनाउन आउनु पर्यो नि।
2: ए तिमी पनि बजारमा पाइने प्रसङ्ग चिया ल्याएर पकाएपछि चिया आफै मिठो र स्वादिलो भइहाल्छ नि।
1: हो र, त्यस्तो मिठो र स्वादिलो छ र प्रसङ्ग चिया?
2: हो त नि, साह्रै मिठो र स्वादिलो सबैले रुचाएको प्रसङ्ग चिया नै त हो। बरु लाऊ तिमी पनि चाखेर हेर।
1: वाव, साच्चै भने जस्तै रहेछ प्रसङ्ग चिया। अब म पनि चाहन्छु मेरो दिनको सुरुवात प्रसङ्ग चियाबाटै होस्।
3: शारदा प्याकेजिङ उद्योग मधुपुर 5 प्याकेजिङ गरी बजारमा ल्याइएको प्रसङ्ग चिया सधैँ प्रयोग गरौं। सम्पर्क नम्बर 9863606011, 9818094700।
1: ह्यापिनेस बिगिन्स विथ अ कप अफ प्रसङ्ग टी।
4: जापान जानेको लागि सुवर्ण अवसर। चन्द्रगढी अञ्जनी मोडका स्थानीय प्रकाश निरौलाले 10 जापान बसी नेपाल फर्किएर काठमाडौँ तिनकोनेमा विगत 15 जापानिज भाषा स्कूल सफलतापूर्वक सञ्चालन गर्दै आउनु भएकोमा उहाँकै सहकार्यमा चन्द्रगढी अञ्जनी मोडमा प्यासन जापानिज ल्याङ्ग्वेज स्कूल सञ्चालनमा आइसकेको छ। इच्छुक विद्यार्थीहरूले जापानिज भाषा अध्ययन र जापान पढ्न जानका लागि तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क प्रकाश निरौला 9855054566, जगदीश काफले 9846006124, रमेश कोइराला 9426080248, ध्रुव निरौला 9426026852।
5: के तपाईँ लामो समयदेखि टाउको दुखाई, जोड्नी दुखाई, घाँटी वा ढाड दुखाईले दिक्क हुनुहुन्छ? घुँडा, काँध, स्नायु वा मांसपेशी दुखाईले दैनिक जीवन कष्टकर बनेको छ? अब चिन्ता नगर्नुहोस्। एडभान्स पेन स्पेशलिस्ट क्लिनिक बितामोड झापामा लामो समयदेखि दुखाईको वास्तविक कारण पहिचान गरी अनुभवी दुखाई विशेषज्ञ डाक्टरबाट बिना अपरेशन उपचार सम्भव छ। लामो समयसम्म औषधि खानु नपर्ने सुरक्षित उपचारको लागि एडभान्स पेन स्पेशलिस्ट क्लिनिक। लामो समयसम्म दुखाईसँग सम्झौता नगर्नुहोस्, आजै सम्पर्क गर्नुहोस्। एडभान्स पेन स्पेशलिस्ट क्लिनिक बिरतामोड झापा। सम्पर्क नम्बर 023535333, 97010123345, 97010123345।

0: 25 वर्षदेखिको अटुट विश्वास, हरेक घुटमा मिठो सुवास, त्रिशक्ति इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन गोल्ड रेन्सिया।
1: एक सय 107.5 मेगाहर्जमा तपाईँ सुन्दै हुनुहुन्छ नागरिक एफएम, जन जनको बोली।

0: चाडबाड पनि आइसक्यो, सुनका गरगहना नकिन्ने?
1: किन्ने नि, किन नकिन्ने? हामीलाई चाहिने सुनका सम्पूर्ण गहनाहरू एकै ठाउँमा पाइन्छ नि, त्यो हो पूजा ज्वेलर्समा।
0: अनि त्यहाँ के पाइन्छ नि?
1: चाँदीका पाउजु, चुरा, काठी माला, करुवा, टिकादानी, फेन्सी आइटमहरू, चाँदीका सामानहरू, विभिन्न देवी देवताका मूर्तिहरू लगायत सुन चाँदीका सम्पूर्ण गरगहना पाइन्छ नि पूजा ज्वेलर्समा।
0: त्यसो भए जाउँ न त।
1: हुन्छ हुन्छ, जाउँ न त।
2: यहाँ किरात संस्कृतिका गरगहनाहरू समेत उपलब्ध छ। हाम्रो सेवा हुन्छ तपाईँको चाहनामा, तपाईँको फेसनमा। 24 क्यारेटका सुनका गहना बनाउनुहोस् चाँदीका पाउजो चुरा टिकाको साथमा। विशेष डिजाइनमा गहनामा तपाईँको सन्तुष्टि हाम्रो ग्यारेन्टी। पूजा ज्वेलर्स, सम्पर्क प्रोप्राइटर धर्मेन्द्र शाह, पूजा ज्वेलर्स, भद्रपुर 5, भद्रपुर बजार। सम्पर्क नम्बर 98526 77 880, 98079 80 24 076।
3: तपाई कुखुरा बाख्रा बङ्गुर सुगुर पालन गर्दै हुनुहुन्छ वा चिया बगान विद्यालय घर कम्पाउन्ड घेराबारा गर्दै हुनुहुन्छ अथवा विकास निर्माणका अन्य काम सँगै ढुङ्गा राख्ने तारजालीको खोजी गर्दै हुनुहुन्छ भने तपाईँ हाम्रै ठाउँमा आधुनिक मेसिनबाट उत्पादित सेन जाली उपलब्ध छ।
4: 1 इन्चदेखि 4 इन्चसम्मको पाल भएको हेभी कोडेड 10 गेज ग्लामनाइज्ड गरिएको खिया नलाग्ने तारवार, विभिन्न साइजमा ढुङ्गा भर्ने तारजालीहरू, धेरै भन्दा धेरै टिकाउ हुने सामग्रीहरू सुपथ मूल्यमा पाउनुका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क मैनाचुली हिम पाइप उद्योग, भद्रपुर 10, भद्रपुर बिरतामोर रोड, देउनिया पुल दक्षिण तर्फ। सम्पर्क फोन नम्बर 023453207, 452206, मोबाइल नम्बर 98526 71121, 98526 56656, 98426 77795। आजै सम्पर्क गर्नुहोस्।
1: किन मक्ख परेकी माया?
0: म मक्ख पर्नुको कारण सुन्नुहोस् त, तपाईँ पनि मक्ख पर्नुहुन्छ। अनुभवी सेफले तयार पारेका भेज नन भेज खाना खाजाका परिकारहरू उपलब्ध गराउने होटल पानस, सफा र सुन्दर एसी नन एसी रूमहरू सरल दाममा उपलब्ध गराउने होटल पानस, पार्टी, जन्मदिन, एनिभर्सरी, पास्ने लगायतका विभिन्न कार्यक्रम गर्दा साउन्ड बक्स र हल चार्ज फ्री दिने होटल पानस, सुन्दर वातावरणले भरिभराउ सँगै पार्किङको सुविधा भएको होटल पानस, आउटसाइड इनसाइड रुफटप एसी क्याबिन नन एसी क्याबिनको सेवा दिने होटल पानस, निश्चित एरिया भित्र होम डेलिभरीको सेवा दिने होटल पानस।
5: साथै विवाह, वर्तमान, पिकनिक लगायत कार्यक्रमहरूमा क्याटरिङको सेवा पनि उपलब्ध छ।
4: होटल पानस, भद्रपुर 10, छताचोक, धनुष मोड। प्रोप्राइटर यादव भट्टराई। सम्पर्क नम्बर 98060 88288।

0: जोत बंगालको मार्केटमा पनि क्लिनिक छ। यहाँ ग्यारेन्टीको साथ उपचार गरिन्छ। निको नभएमा रकम फिर्ता गरिनेछ। साथै औषधि तथा मेडिकल सेवा दुवै उपलब्ध छ। औषधि विशेष छुटमा दिइन्छ र नभएको औषधि अर्डर अनुसार मंगाइन्छ।
1: हजुर, तपाई पनि पाइल्स, हाइड्रोसिल, फिस्टुला जस्ता रोगहरूको आयुर्वेदिक पद्धतिबाट बिना अपरेशन उपचार गराउन चाहनुहुन्छ भने सधैँ सम्पर्क गर्नुहोस् राय पाइल्स क्लिनिक।
2: निको नभए पैसा फिर्ता गरिनेछ।
0: सम्पर्क मेचीपुल पारी, गलगलिया भातगाउँ सब्जी मार्केट र डाङ्गुजोत बंगाल मार्केट, भद्रपुर बोर्डर, वेस्ट बंगाल, भारत। इन्डियन मोबाइल नम्बर 81165073750, नेपाल नम्बर 98633090140।
3: सुनाउँछौ नागरिकको बोली, तपाईको बोली, समयको बोली, विचार र प्रगतिको बोली, हामी नै जन जनको बोली। नागरिक एफएम 107.5 MHz।
4: हेल्दी स्माइल फर हेल्दी लिभिङ। विगत 10 वर्षदेखि झापाको सदरमुकाम चन्द्रगढीमा सेवा दिँदै आएको साझा डेन्टल अब थप विशेषज्ञ सेवाहरू र नयाँ व्यवस्थापनमा वरिष्ठ डेन्टल सर्जन धरा नोबेल तथा मेची अस्पतालबाट विशेषज्ञ डाक्टरहरूको सेवा थपिएको जानकारी गराउँदछौ। हाम्रा सेवाहरू नदुखाई दाँत निकाल्ने, बाङ्गोटेङ्गो दाँत मिलाउने, हड्डी भित्रै रोपेर कृत्रिम दाँत लगाउने, डेन्टल एक्सरे सेवा, दाँत भर्ने, दाँत झिक्ने लगाउने तथा फिक्स दाँत लाउने। थप जानकारीको लागि साझा डेन्टल होम, चन्द्रगढी लेखना चोक, झापा। सम्पर्क फोन नम्बर 98269-79414, 023-456-003। Healthy smile for healthy living.
0: रिद्धि सिद्धि फार्मेसी, भद्रपुर 8 हस्पिटल चोकमा अब विशेषज्ञ सेवा। यहाँ आधुनिक फोडी मेसिनद्वारा 24 घण्टा भिडियो एक्सरे पनि गरिन्छ। काठमाडौँ टिचिङ हस्पिटलबाट नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सन्दर्भ अधिकारीको सेवा बुधबार र शुक्रबार। पेट, छाती, प्रेसर, दम, मधुमेह, थाइराइडका लागि कन्सल्टेन्ट फिजिसियन डाक्टर आकाश कोइरालाको सेवा दैनिक बिहान 9 बजे र दिउँसो 1 बजे। स्त्री तथा प्रसूति रोग विशेषज्ञ एमबीबीएस केयू एमडी नेम्स डाक्टर विद्या पोखरेलको सेवा दैनिक बिहान र बेलुका। वरिष्ठ कन्सल्टेन्ट छाला तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर केशव ढकालको सेवा प्रत्येक दिन बिहान 9 बजे तथा किडनीमा ढुङ्गा, पित्तथैलीमा ढुङ्गा, अल्सर, घाउ, काटेको, गाठो भएको, हाइड्रोसिल, हर्निया, पाइल्स, फिस्टुला, खिल पल्टेको, नङ गाडिएको जस्ता समस्याका लागि वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर विनेश झाको सेवा।
5: डाक्टर भेट्ने समय बिहान 38 देखि 39 बजेसम्म र दिउँसो 2 बजेदेखि।
0: वरिष्ठ नसा बात तथा हाडजोनी रोग विशेषज्ञ डाक्टर सुभाष कुमार दास भेट्ने समय दैनिक बिहान 8:30 बजे र दिउँसो 1:30 बजे। नवजात शिशु तथा बालरोग विशेषज्ञ डाक्टर आकाश घोषको सेवा भेट्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि 8:45 बजेसम्म। वृद्धि सिद्धि फार्मेसी, भद्रपुर 8 हस्पिटल पूर्व, रेडक्रस झापाको कार्यालय दक्षिण। सम्पर्क फोन नम्बर 023-521-886, 98-049-74-888। साथै फार्मेसी सेवा सहित दैनिक प्रयोगशाला सेवा पनि उपलब्ध छ।
6: सूचना। अब एकै छाना मुनि सबै स्वास्थ्य समस्याको समाधान एसएस मेडिसिन सेन्टर एन्ड एक्सरे क्लिनिकमा उपलब्ध सेवाहरू। विगत 30 वर्षदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आउनुभएका पूर्वाञ्चलका पुराना प्रमुख कन्सल्टेन्ट फिजिसियन डाक्टर पीताम्बर ठाकुरको दैनिक सेवा बिहान 8 बजेदेखि 9:30 बजेसम्म। प्रमुख कन्सल्टेन्ट छालारोग एवं यौनरोग विशेषज्ञ डाक्टर केशव ढकालको दैनिक सेवा बिहान 9 बजे र दिउँसो 2 बजे। सम्पर्क 12:30 बजे। स्थानीय युवा तथा प्रमुख कन्सल्टेन्ट सर्जन डाक्टर रामबाबु खड्काको दैनिक सेवा बिहान 8:30 बजे। सिनियर कन्सल्टेन्ट नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सबु काफलेको दैनिक सेवा शनिबार बाहेक बिहान 9 बजे र दिउँसो 2 बजे।

0: सम्पर्क 12:30 बजे सिनियर कन्सल्टेन्ट प्रसूति एवं स्त्री रोग विशेषज्ञ डाक्टर एलिजा गौतमको दैनिक सेवा बिहान 8 बजे र दिउँसो 2 बजे सम्पर्क 1 बजे कन्सल्टेन्ट बच्चा तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर सन्तोष कुमार शाहको दैनिक सेवा बिहान 8:30 बजे र दिउँसो 2 बजे सम्पर्क 12:30 बजे कन्सल्टेन्ट हाडजोर्नी तथा नसारोग विशेषज्ञ डाक्टर नवीन भट्टराईको दैनिक सेवा बिहान 8 बजे र दिउँसो 2 बजे सम्पर्क 12:30 बजे साथै यहाँ अत्याधुनिक डीआर डिजिटल एक्सरे सेवा र पेथोलोजी सेवा पनि उपलब्ध छ। क्लिनिक खुल्ने समय बिहान 7 बजेदेखि दिउँसो 2 बजेसम्म बिरामी जाँच गर्ने समय बिहान 8 बजेदेखि 9 बजेसम्म र दिउँसो 2 बजे सम्पर्क 12 बजे सम्पर्क SS मेडिसिन सेन्टर एन्ड एक्सरे क्लिनिक भद्रपुर 8 झापा सञ्चालक ससिम पोखरेल फोन नम्बर 023523686 524686 98426890
1: 107.5 मेगाहर्जमा तपाईँ सुन्दै हुनुहुन्छ नागरिक एफएम जन जनको बोली।

0: भद्रपुरका पुराना स्वास्थ्य कर्मी बलदेव शाहद्वारा सञ्चालित शाह क्लिनिक नवीन मेडिकल हलमा अब मेची अञ्चलकै पुराना र प्रसिद्ध वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डाक्टर पीताम्बर ठाकुरको दैनिक सेवा साँझ 5 बजेदेखि। पेट, छाती, मुटु, नसा, सुगर, प्रेसर, जन्डिस, थाइराइड, मृगौला रोग विशेषज्ञ सेवाका साथै डाक्टर मनोज कुमार शाहको सेवा प्रत्येक बिहान 8:30 देखि 9:30 सम्म।
1: एपेन्डिक्स, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला, स्तन सम्बन्धी, पित्तथैली, हर्निया, पत्थरी, गाँठागुठी, चिरफार विशेषज्ञ, वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर विनेश झाको सेवा। प्रादेशिक अस्पताल भद्रपुरबाट छाला, चर्म, यौन रोग तथा सौन्दर्य विशेषज्ञ, MBBS, MD, डर्मालोजी डाक्टर निस्तुक बराल। प्रत्येक शनिबार दिउँसो 3 बजेदेखि 4 बजेसम्म। नवजात शिशु तथा बालरोग विशेषज्ञ डाक्टर आकाश घोष, प्रत्येक दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म र बेलुका 5 बजेदेखि 8 बजेसम्म।
0: अब हाम्रै भद्रपुरमा विशेषज्ञ सेवा लिन आउनुहोस्। शाह क्लिनिक नवीन मेडिकल हल, भद्रपुर 5, भद्रपुर बजार। फोन सम्पर्क 98049-72085, 023-525-353। 1 घण्टा अघि नै बिरामीको अग्रिम नाम टिपाउन सक्नुहुनेछ।
2: लौ न नि दिदीलाई त फेरि बेथाले च्यापे जस्तो छ।
3: बिरामले च्यापो भनेर मात्र हुँदैन नि, भद्रपुरमा विश्वासिलो र भर पर्दो भिड्रो एक्सरे सेवाको लागि लामो समयदेखि चिर परिचित साक्षात अल्ट्रासाउन्ड क्लिनिक लैजानु पर्छ। दक्षिण भारतको मणिपालबाट उपाधि प्राप्त 10 दशकदेखिको लामो अनुभव भएका रेडियोलोजिस्ट डाक्टर सञ्जीव कुमार गुप्ताबाट दैनिक सम्पूर्ण अङ्गहरूको भिड्रो एक्सरे गरिन्छ। साथै त्यहाँ ठूलो मेसिनबाट पेटको भिड्रो एक्सरे तथा रगतको नसाको रंगीन भिड्रो एक्सरे गर्नुको साथै शरीरको सबै अङ्गको टाउकोदेखि खुट्टासम्म भिड्रो एक्सरे गरिन्छ।
1: अत्याधुनिक 4D ठूलो मेसिनबाट भिडियो एक्सरे गरिन्छ। एनोमाली स्क्यान, रंगीन फोटोमा रिपोर्ट पाइन्छ। बच्चाको मुटु गर्भवतीमै हेरिन्छ। रक्सी खाएर बिग्रेको कलेजोको भिडियो एक्सरे र कलेजोको इलास्टोग्राफी गरिन्छ।
3: बिरामी जाँच गर्ने समय प्रत्येक आइतबारदेखि शुक्रबारसम्म बिहान 8 बजेदेखि 1 बजेसम्म, शनिबार र सार्वजनिक विदाको दिन बिहान 8 बजेदेखि 12 बजेसम्म।
4: सम्पर्क वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सञ्जय कुमार गुप्ता, साक्षात अल्ट्रासाउन्ड क्लिनिक, अस्पताल रोड, भद्रपुर 8,
5: डाक्टर जय कुमार ठाकुरको क्लिनिक भित्र। सम्पर्क नम्बर 98446-86777।
6: वरिष्ठ नाक कान घाँटी सम्बन्धी विशेषज्ञ डाक्टरको सेवा बिहान 8 बजेदेखि 9 बजेसम्म र बेलुकी 5 बजेपछि। नवदुर्गा क्लिनिक तथा चन्द्रगढ़ी मेडिकल, भद्रपुर 7, लेखनाथ चोक। फोन नम्बर 98526-20202, 98-20-70-53-87। साथै यहाँ रगत, दिशा पिसाबको परीक्षण पनि गरिन्छ। रेबिज विरूद्धको खोप पनि लगाइन्छ।
7: ए हेर न, भद्रपुर बजारमा कति राम्रो पसल खुलेछ नि।
8: कुन पसल? केको पसल भनेको?
7: सपर्णा आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल।
8: आ, म त जान्न है, त्यहाँ खोजेको सामान एउटै पाइँदैन?
7: त्यही त सुनाउन खोजेको नि मैले, अरूतिर नपाइने सामान पनि सबै त्यहाँ पाइन्छ।
8: के छन् त?
7: आर्टिफिसियल गहना, पञ्चधातु सामग्री, बेहुली सेट, रानी हार, मिनी हार, चुरा, सिक्री, औठी, टप।
8: ओहो, बिहेको लागि त एकदमै पर्फेक्ट रहेछ।
7: त्यति मात्रै होइन है, रुम डेकोरेसन, गिफ्ट आइटम, फोटो फ्रेम, बच्चाका खेलौना, सबै ट्रेन्डिङ सामान पाइन्छ।
8: त्यसो भए त गिफ्ट किन्न अरू कतै जानै पर्दैन रहेछ।
7: हो त, तपाईँको सपनालाई साकार बनाउने सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल अब भद्रपुर बजारमा। अब होलसेल होस् वा रिटेल, तपाईँको रोजाईको एकमात्र गन्तव्य सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल, कृष्णराज कम्प्लेक्स छेउ, हटिया लाग्ने बाटो, भद्रपुर 6, झापा। मोबाइल नम्बर 98-28-78-78-44। तपाईँको रोजाई, तपाईँको खुसी।
6: यो हो नागरिक एफएम 107.5 मेगाहर्ज जन जन को बोली।

0: कबाडी
1: सपना
0: यता गीत गाउँदा
1: जीवन जिउने बहाना
2: मलाई थाहा छ तिम्रो मन दुखेको छ, बरु मोटीको तर्फबाट म सहयोग माग्छु नि।

0: हेलो
1: हजुर दिदी,
0: सुन न भाइ, मेरो दाँत दुखिरहेको छ, निकाल्न नि मन छैन। राम्रो ठाउँमा दाँतको जरैबाट गर्ने उपचार आरसीटी गर्नु छ, तिमीले चिने जानेको कोही छ कि भनेर नि।
1: छ नि दिदी, अस्पताल रोड भद्रपुरको सूर्योदय डेन्टलमा एमडीएस आरसीटी तथा कृत्रिम दाँत विशेषज्ञ डाक्टर भरत खरेलको सेवा प्रत्येक दिन बिहान 10 बजेदेखि र एमडीएस पेडियाट्रिक डेन्टिस्ट्री डाक्टर सञ्चिता खड्का प्रत्येक दिन 2 बजेदेखि 5 बजेसम्म बस्नुहुन्छ नि। त्यहाँ बच्चाको दाँतको उपचार चाहिँ 2 बजेपछि बच्चाकै विशेषज्ञ डाक्टरबाट हुन्छ है। त्यही देखाउनु न, दाँतको जरैदेखि उपचार हुन्छ। आरसीटी, दाँत लगाउने, भर्ने, सफा गर्ने, सेट दाँत बनाउने जस्ता सबै उपचार यही हुन्छ।
0: अनि भान्जीको दाँत तार बाँधेर मिलाउनु छ, त्यो नि हुन्छ त्यहाँ?
1: त्यो पनि हुन्छ दिदी। सूर्योदय डेन्टलको शाखा पुरानो इलाम स्ट्यान्ड बिरतामोडमा छ। त्यहाँ ब्रसेस लगाउने डाक्टर भूषण भट्टराई एमडीएस धरानबाट प्रत्येक शनिबार आउनुहुन्छ। भान्जीको लागि चाहिँ बिरतामोड शाखा नै जानुपर्ने हुन्छ।
2: सम्पर्क सूर्योदय डेन्टल, अस्पताल रोड भद्रपुर, 98-423-5591। बिरतामोड शाखा पुरानो इलाम स्ट्यान्ड बिरतामोड, 023-530-215।
3: आँखा उपचार केन्द्र भद्रपुरमा अब शल्यक्रिया सहित निशुल्क आँखा जाँच गरिन्छ। यस केन्द्रमा आँखाको शल्यक्रिया गर्ने बिरामीलाई 50% छुटका साथ आँखाका अन्य सम्पूर्ण रोगका उपचार निशुल्क भइरहेको बेहोरा जानकारी गराइन्छ। साथै प्रत्येक हप्ताको बुधबार जटिल शल्यक्रिया समेत गरिने हुँदा मौकाको फाइदा लिनुहुन अनुरोध गरिन्छ। सम्पर्क भद्रपुर आँखा उपचार केन्द्र, नेपाल बैंक लिमिटेड पछाडि उद्योग संघको भवनको पूर्वपट्टि, देवी बस्ती, भद्रपुर 5, झापा।
4: सिटौला क्लिनिक धरान घोपाबाट विशेष अनुभव हासिल गरी आउनु भएको वरिष्ठ कन्सल्टेन्ट फिजिसियन तथा थाइराइड रोग विशेषज्ञ डाक्टर मनिष सुवेदीबाट पेट, छाती, मुटु रोग, सुगर, प्रेसर र मृगौला रोगको सेवा उपलब्ध छ।
5: वरिष्ठ हाड जोड्नी, नसा तथा बाथ रोग विशेषज्ञ अर्थोपेडिक सर्जन डाक्टर नवीन भट्टराईको सेवा।
6: वरिष्ठ स्त्री रोग तथा प्रसूति विशेषज्ञ काठमाडौँको वीर अस्पतालबाट डाक्टर विद्या पोखरेलको सेवा।
4: साथै वरिष्ठ हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ
6: डाक्टर प्रकाश कुमार श्रेष्ठको सेवा पनि उपलब्ध छ।
4: प्रोप्राइटर दाताराम सिटौला, सिटौला क्लिनिक मेची अञ्चल अस्पतालबाट 100 मिटर पश्चिम। सम्पर्क नम्बर 03-5200-50, 98-5-26-33-093, 98-4-26-33-093।
3: डीएससी अब चन्द्रगढीमा हरेक बिहान हरेक भेटघाट हरेक खुसीको साथ गोल्ड रिङ चिया। त्रिशक्ति टी इन्डस्ट्रिजद्वारा उत्पादित विगत 25 वर्षदेखि नेपाली उपभोक्ताको रोजाइमा पर्न सफल चिया गोल्ड रिङ चिया। 25 वर्षको विश्वास, हरेक कपमा मिठो स्वाद गोल्ड रिङ चिया।
7: सुनाउँछौ नागरिकको बोली, तपाईको बोली, समयको बोली, विचार र प्रगतिको बोली, हामी नै जन जनको बोली। नागरिक एफएम 107.5 मेगाहर्ज।

0: स्वस्थ दाँत सुन्दर मुस्कान। के तपाईलाई थाहा छ, स्वस्थ दाँत सुन्दर मुस्कानलाई प्राथमिकतामा राखेर लोक स्वास्थ्य डेन्टल क्लिनिक बिरतामोडले कोरियन प्रविधि र दक्ष चिकित्साका साथै कोशी प्रदेश स्तरीय डेन्टल सेवा सञ्चालन गर्दै आएको छ। दाँत सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँबाट दिने आएको यस डेन्टल क्लिनिकमा तपाईँको सुविधा अनुसारको सेवा उपलब्ध छ। क्लिनिक बिहान 8 बजेदेखि 6 बजेसम्म सञ्चालनमा रहने, बच्चाहरूको लागि छुट्टै विशेष कक्षबाट उपचार, ज्येष्ठ नागरिक तथा बच्चाहरूलाई विशेष छुट, दन्त सम्बन्धी निशुल्क परामर्श, नयाँ वर्षका साथै विभिन्न राष्ट्रिय पर्वमा विशेष छुटको व्यवस्था हुने। सेवा गर्ने मौकाको लागि हाम्रो ठेगाना लोक स्वास्थ्य डेन्टल क्लिनिक बिरतामोड, एक पुरानो आँखा शिविर रहेको कलेज रनको बिल्डिङ। सम्पर्क नम्बर 98526 37600।
1: सस्तो होइन, गुणस्तरीय रोजौ। हजुर, कम्प्युटरको सिप र ज्ञान आर्जनका लागि चन्द्रगढी लेखनाथ चोकबाट गार्मेन्ट जाने बाटोमा कम्प्युटर भोकेसनल र स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टर खुलिसकेको छ। हार्डवेयर तथा सफ्टवेयर कम्प्युटर सिक्न चाहनेका लागि प्राक्टिकल ट्रेनिङहरू, लर्न फ्रम कम्प्युटर साइन्स, इन्जिनियरिङ एन्ड पीएचडी स्कोलर कोर्स वर्क, एडभान्स जाभा, नेटवर्क प्रोग्रामिङ, नेट पाइथन, एमएल, एआई, आईओटी एन्ड मेनी मोर। रिसर्च कन्सल्टेन्ट एन्ड प्लागरियारिजम चेकिङ फर बीएससी, सीएसआईटी, एमबीए, एमसीए। अन्तर्राष्ट्रिय स्तरको कम्प्युटर कोर्स गर्न चाहनेहरूका लागि एकै स्थानमा कम्प्युटर इन्जिनियर शीतल प्रसाद मण्डल, पीएचडी स्कलर। फोन सम्पर्क 9079 62200, लेखनाथ चोक, चन्द्रगढी, झापा।

0: here? Extreme energy drink.
1: वरिष्ठ मुटु पेट छाती मृगौला मधुमेह प्रेसर रोग विशेषज्ञ डाक्टरको सेवा प्रत्येक दिन बिहान 8:30 बजेदेखि 9 बजेसम्म र बेलुका 4 बजेदेखि 6 बजेसम्म नवदुर्गा क्लिनिक तथा चन्द्रगढ़ी मेडिकल भद्रपुर 7 लेखनाथ चोक फोन नम्बर 98526202 98207573 87। साथै यहाँ रगत दिशा पिसाबको परीक्षण पनि गरिन्छ। रेबिज विरूद्धको खोप पनि लगाइन्छ।

0: नागरिक एफएम 107.5 मेगाहर्ज वॉइस ऑफ द पीपल
1: नागरिक टाइम चेक
2: अहिले बिहानको 10 बज्यो। यस टाइम चेकका प्रायोजक गोल्डेन चिया

0: नेपालकै ठुलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित दक्ष जनशक्ति र अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल झापाको बिरता मोड स्थित सैनिक मोड सहित अर्जुन धाराको शनिश्चरी अस्पताल काठमाडौँको कलङ्की वर्षाको बेरगंज सहित अब बारदर्शीको चकचकी स्वास्थ्य चौकीमा पनि
1: हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतियाबिन्दुको अपरेशन, आँखाको नानी प्रत्यारोपण, आँखाको पर्दाको अपरेशन, मधुमेह तथा उच्च रक्तचापका बिरामीहरूको आँखा परीक्षण, जलबिन्दुको परीक्षण तथा उपचार, आँखा टेढो भएको, मासु पलाएको, आँखाबाट पी बग्ने समस्याको उपचार, अल्छी आँखाको उपचार र सम्पूर्ण किसिमका कन्ट्याक्ट लेन्स तथा चस्माहरू पाइनुका साथै कानको सम्पूर्ण उपचार तथा शल्यक्रिया सेवा, 5 वर्ष वा 5 वर्ष मुनिका बाल बालिकाहरूको निःशुल्क आँखा जाँच।
0: झापाको बिरता मोड स्थित सैनिक मोड अर्जुन धाराको शनिश्चरी अस्पताल र अब बारदर्शीको चकचकी स्थित चकचकी स्वास्थ्य चौकीबाट समेत सेवा सञ्चालन भइरहेको जानकारी गराउँदछौ। थप जानकारीको लागि दृष्टि आँखा अस्पताल बिरता मोड 3 सैनिक मोड।

0: सम्पर्क नम्बर
1: 023-535-702 535-703 535-704
0: सत्सकी सम्पर्क मोबाइल नम्बर 9894-23-728 साथै फोन गर्दा पैसा नलाग्ने नम्बर 16-60-01-52-00 सबैका लागि दृष्टि सधैँका लागि दृष्टि दृष्टि आँखा अस्पताल।
2: वाओ, कस्तो राम्रो घर
3: रिलायन्स पेन्ट्स लगाएपछि राम्रो हुँदैन त?
2: रिलायन्स पेन्ट्स
3: हो त, रिलायन्स पेन्ट्स।
2: त्यसो भए म पनि आफ्नो घर रिलायन्स पेन्ट्सले रंगाउँछु, तपाईँहरू पनि रंगाउनुहोस्।
3: रिलायन्स पेन्ट्स लगाउनुहोस्, खुसीले रमाउनुहोस्।
2: रिलायन्स पेन्ट्स प्राली विक्रेता श्री विष्णु ट्रेडर्स देखना चोक चन्द्रगढी।
1: सम्पर्क नम्बर 9843-11054।
4: के तपाई लामो समयदेखि टाउको दुखाई, जोड्नी दुखाई, घाँटी वा ढाड दुखाईले दिक्क हुनुहुन्छ? घुँडा, काँध, स्नायु वा मांसपेशी दुखाईले दैनिक जीवन कष्टकर बनेको छ? अब चिन्ता नगर्नुहोस्। एडभान्स पेन स्पेशलिस्ट क्लिनिक बितामोड झापामा लामो समयदेखि दुखाईको वास्तविक कारण पहिचान गरी अनुभवी दुखाई विशेषज्ञ डाक्टरबाट बिना अपरेशन उपचार सम्भव छ। लामो समयसम्म औषधि खानु नपर्ने सुरक्षित उपचारको लागि एडभान्स पेन स्पेशलिस्ट क्लिनिक। लामो समयसम्म दुखाईसँग सम्झौता नगर्नुहोस्, आजै सम्पर्क गर्नुहोस्। एडभान्स पेन स्पेशलिस्ट क्लिनिक बिरतामोड छापा। सम्पर्क नम्बर 023-535-333 97-010-12-345 97-010-12-345।
5: यातायातको चिन्ता छोडिदिनुहोस्, अब बिरामी हुँदा एक्लो महसुस नगर्नुहोस्। हामी छौ तपाईँको साथमा। ओम साई पाथिवरा हस्पिटलले बिरामीलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले 24 घण्टा पिकअप एन्ड ड्रप सेवा सुचारू गरेको छ। यातायातको समस्याले समयमै अस्पताल आई उपचार पश्चात घर फर्किने चिन्ताबाट मुक्त हुनुहोस्। समयमै आफ्नो रोगको उपचार गरी लाभ लिनुहोस्। हस्पिटलदेखि 25 किलोमिटर वरपरसम्म रहने बिरामीहरूका लागि हामीले 24 घण्टा पिकअप एन्ड ड्रप सेवा सुचारू गरिसकेका छौ। मात्र न्यूनतम शुल्कमा हजुरको घर आँगनदेखि हस्पिटलसम्म ल्याउने र पुर्याउने जिम्मेवारी अब हाम्रो हुनेछ। ओम साई पाथिवरा हस्पिटल अस्पताल मात्र होइन, तपाईँको सुख दुःखको सारथी पनि हो। आकस्मिक एवं एम्बुलेन्स सेवा चाहिने र नियमित डायलोसिस सुविधा चाहिने बिरामीका हकमा भने यो सेवा उपलब्ध हुने छैन। अहिले नै यस हस्पिटलको सम्पर्क नम्बरमा कल गरेर वा हाम्रो क्यूआर कोड स्क्यान गरेर हाम्रो सेवा लिन सक्नुहुनेछ। सम्पर्क नम्बरहरू 98-526-23-032, 98-526-23-023, 98-526-78-820।
6: 107.5 मेगाहर्जमा तपाईँ सुन्दै हुनुहुन्छ नागरिक एफएम, जन जनको बोली।

0: किन मख परेकी माया?
1: म मख पर्नुको कारण सुन्नुहोस् त, तपाईँ पनि मख पर्नुहुन्छ। अनुभवी सेफले तयार पारेका भेज नन भेज खाना खाजाका परिकारहरू उपलब्ध गराउने होटल पानस, सफा र सुन्दर एसी नन एसी रूमहरू सरल दाममा उपलब्ध गराउने होटल पानस, पार्टी जन्मदिन एनिभर्सरी पास्ने लगायतका विभिन्न कार्यक्रम गर्दा साउन्ड बक्स र हल चार्ज फ्री दिने होटल पानस, सुन्दर वातावरणले भरिभराउ सँगै पार्किङको सुविधा भएको होटल पानस, आउटसाइड इनसाइड रुफटप एसी क्याबिन नन एसी क्याबिनको सेवा दिने होटल पानस, निश्चित एरिया भित्र होम डेलिभरीको सेवा दिने होटल पानस,
0: साथै विवाह वर्तमान पिकनिक लगायत कार्यक्रमहरूमा क्याटरिङको सेवा पनि उपलब्ध छ। होटल पानस भद्रपुर 10 छताचोक धनुष मोड, प्रोप्राइटर यादव भट्टराई, सम्पर्क नम्बर 98060 88288, 97677 78569, 98426 78652। सस्तो होइन गुणस्तरीय रोजौं। हजुर, कम्प्युटरको सिप र ज्ञान आर्जनका लागि चन्द्रगढी लेखनाथ चोकबाट गार्मेन्ट जाने बाटोमा कम्प्युटर भोकेसनल र स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टर खुलिसकेको छ। हार्डवेयर तथा सफ्टवेयर कम्प्युटर सिक्न चाहनेका लागि प्राक्टिकल ट्रेनिङहरू, लर्न फ्रम कम्प्युटर साइन्स इन्जिनियरिङ एन्ड पीएचडी स्कोलर कोर्स वर्क, एडभान्स जाभा, नेटवर्क प्रोग्रामिङ, नेट पाइथन, एमएल, एआई, आईओटी एन्ड मेनी मोर। रिसर्च कन्सल्टेन्ट एन्ड प्लागरियारिजम चेकिङ फर बीएससी सीएसआईटी एमबीए एमसीए। अन्तर्राष्ट्रिय स्तरको कम्प्युटर कोर्स गर्न चाहनेहरूका लागि एकै स्थानमा कम्प्युटर इन्जिनियर शीतल प्रसाद मण्डल पीएचडी स्कलर, फोन सम्पर्क 98079 62200, लेखनाथ चोक चन्द्रगढी झापा।

0: Laconia.
1: Extreme energy drink.
2: अब काठमाडौँ विराटनगरका डाक्टरको लागि शनिबार नै कुर्नु पर्दैन, उपचारको लागि सिलगढी धाइरहनु पर्दैन। पूर्वाञ्चलमै पहिलो छाला यौन सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा सञ्चालित दमकको डेल्फी स्किन केयर हस्पिटल पुगे भइहाल्यो।
3: उपचार विधिबाट निको पारिने
2: चाया पोतो डन्डीफोर, आँखा वरिपरिको कालोपना,
3: कपाल झर्ने, तालु खुइलिने, एलर्जी, दाद, लुतो, सेतो दुबी, कालो दुबी,
2: घाउ खटिरा, सोराइसिस, हातखुट्टाका नङ बिग्रिने, दुख्ने पोल्ने, कुष्ठरोगको सफल उपचारहरू, अत्याधुनिक लेजर मेसिन द्वारा उपचार हुने छालाका रोगहरू,
3: नयाँ तथा पुराना दाग, जन्म दाग, शरीरमा हुने मुसाहरू, मासु पलाएको, गाठा गुठीहरू,
2: पोलेको काटेको घाउबाट बनेको सानो तथा ठुला खत तथा दाग, साथै जन्मजात खुडिएको
3: काखी खुट्टा तथा शरीर गनाउने, तिलकोठी चौरीपना, डन्डीफोरको दाग हटाउने, टाटु हटाउने,
2: अनावश्यक ठाउँमा उम्रिएका रौँहरूलाई स्थायी रूपमा हटाउने,
3: अत्याधुनिक एनालाइजर मेसिन द्वारा अनुहारको समस्या पत्ता लगाई उचित उपचार गरिन्छ।
2: यो चिलाउने, पोल्ने, पुरुषका यौन दुर्बलता जस्ता समस्याको उचित परामर्श तथा सफल उपचार गरिन्छ। छाला तथा यौन रोगकै लागि अत्याधुनिक ल्याब, प्याथोलोजी सेवा,
3: फार्मेसी सेवा, अत्याधुनिक सुविधा सम्पन्न ब्युटी क्लिनिक सेवा।
2: याद राख्नुहोस्, यहाँ छाला तथा यौन रोग विशेषज्ञ डाक्टरद्वारा हरेक उपचार सर्वसुलभ शुल्कमा गरिन्छ। सम्पर्क डेल्फी स्किन केयर हस्पिटल, दमक 10 बेलडाङ्गी रोड, फोन नम्बर
4: 0357560,
2: मोबाइल नम्बर 98526760।
5: यहाँ प्रत्येक हप्ताको आइतबार एक दिन सेवा बन्द रहने जानकारी गराइन्छ।
4: डमक पछि डेल्फी स्किन क्लिनिक बिर्ता मोडमा पनि, खड्का कम्प्लेक्स बिर्ता मोड, सम्पर्क फोन नम्बर 0235910033, मोबाइल नम्बर 98526760।
6: अब हप्ताको सातै दिन डाक्टरको सेवा उपलब्ध छ।
7: You're listening to 107.5 MHz. You've got it.

0: गत शेरीका, एक त बिरामी भएर जिउ गलिरहेको छ, त्यसमाथि अस्पताल जान न त समयमा गाडी पाइन्छ न त ट्याक्सी नै। उफ।
1: नमस्कार काका, किन चिन्तित भएर बस्नु भएको, टाढै जान लाग्नु भएको हो?
0: ए नानी हेर न, अस्पताल जाउँ भनेको गाडी नपाएर म त उपचार गर्न नपाई मर्छु होला।
1: ल काका पनि, यातायातको चिन्ता अब छोडिदिनुहोस्, बिरामी हुँदा एक्लो महसुस गर्नै पर्दैन के?
0: कसरी नगर्नु नानी, बिहानैदेखि हस्पिटल जान गाडी कुर्दा कुर्दै हैरान भइसके।
1: हे काका पनि, तपाईँलाई थाहा छैन क्यारे, झापाको भद्रपुरमा रहेको ओम साई पाथिबारा हस्पिटलले त बिरामीहरूका लागि 24 घण्टा पिकअप एन्ड ड्रपको सेवा सुरु गरिसक्यो नि।
0: ए हो र, तर मेरो घर त अलिक टाढा छ, त्यहाँ पनि आउँछन् र?
1: किन नआउनु नि, हस्पिटलदेखि 25 किलोमिटर भित्र पक्की सडक भएको ठाउँसम्म जहाँ भए पनि मात्र न्यूनतम शुल्कमा हजुरकै ढोकाबाट हस्पिटलसम्म ल्याउने र उपचारपछि घरमै पुर्याउने जिम्मेवारी उनीहरूको हो। अर्को कुरा, गाडी त एसी वाला हो नि, गर्मीमा चिसोमा बसेर सरर हस्पिटल।
0: ओहो, एसी वाला गाडी, त्यसमाथि 24 घण्टा सेवा रे, वाह, यो त गजबै भयो नि। तर नानी, इमर्जेन्सी परिहाल्यो भने नि?
1: एउटा कुरा चाहिँ याद राख्नुहोस् है काका, यो सेवा सामान्य बिरामीका लागि मात्र हो, आकस्मिक तथा एम्बुलेन्स नै चाहिने र नियमित डायलिसिस गर्ने बिरामीका लागि भने यो सेवा उपलब्ध हुने छैन।
0: बुझे बुझे, अब त समयमै अस्पताल पुगेर उपचार गराई घर फर्कन ढिलो हुने समस्या पनि टर्यो। ल भन त, उनीहरूलाई कसरी सम्पर्क गर्ने?
1: ढिलो नगर्नुहोस् काका, मोबाइल निकालेर अहिले कल गर्नुहोस्, नम्बरहरू टेपिहाल्नुहोस् त, 98-526-23-032, 98-526-23-032। अनि नि काका, उनीहरूको क्युआर कोड स्क्यान गरेर पनि सेवा लिन सक्नुहुन्छ।
0: हो त नि, ओम साई पाथिबारा हस्पिटल त साँच्चीकै अस्पताल मात्र होइन, हाम्रो दुःख सुखको सारथी पो रहेछ। लु नानी, गफ गर्दा गर्दै हस्पिटलको कार पो आयो। ल नानी, ल म हस्पिटल गए।
2: जहाँ गयो रक्सी, जता गयो मासु, यो चन्द्रगढीमा शुद्ध शाकाहारी खाजा खाने ठाउँ छैन।
3: भोक लाग्यो साथी, खाजा खान जाउँ, शाकाहारी खाजा पाइने कहाँ छ त्यस्तो ठाउँ?
2: चन्द्रगढीको लेखनाथ चोकमा शुद्ध शाकाहारी खाजा पाइने एकमात्र होटल हिमालय फुडल्यान्ड। तातो चिसो खान परे त्यहाँ पुगे हुन्छ,
3: पिज्जा बर्गर आइसक्रिम पाइन्छ त्यहाँ पनि, सफा सुगर स्वाद उस्तै बबल टी पनि।
2: सफा सुगर र फराकिलो ठाउँ भएको होटल फुडल्यान्ड, नयाँ परिकारको एकमात्र होटल, स्वादमा कमाल, हिमालय फुडल्यान्डमा गए हुन्छ बबाल। सम्पर्क हिमालय फुडल्यान्ड, लेखनाथ चोक, चन्द्रगढी।
4: जापान जानेको लागि सुवर्ण अवसर, चन्द्रगढी अञ्जनी मोडका स्थानीय प्रकाश निरौलाले 10 वर्ष जापान बसे नेपाल फर्किएर काठमाडौँ तिनकोनेमा विगत 15 वर्षदेखि जापानिज भाषा स्कूल सफलतापूर्वक सञ्चालन गर्दै आउनु भएकोमा उहाँकै सहकार्यमा चन्द्रगढी अञ्जनी मोडमा प्यासन जापानिज ल्याङ्ग्वेज स्कूल सञ्चालनमा आइसकेको छ। इच्छुक विद्यार्थीहरूले जापानिज भाषा अध्ययन र जापान पढ्न जानका लागि तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क प्रकाश निरौला 98-510-54-566, जगदीश काफले 98-446-06-124, रमेश कोइराला 98-426-80-248, ध्रुव निरौला 98-426-26-852।
5: एक सय 107.5 मेगाहर्जमा तपाईँ सुन्दै हुनुहुन्छ नागरिक एफएम, जन जनको बोली।

0: हरेक बिहान हरेक भेटघाट हरेक खुशीको साथ गोल्डरिङ चिया त्रिशक्ति टी इन्डस्ट्रीजद्वारा उत्पादित विगत 25 वर्षदेखि नेपाली उपभोक्ताको रोजाइमा पर्न सफल चिया गोल्डरिङ चिया 25 वर्षको विश्वास हरेक कपमा मिठो स्वाद गोल्डरिङ चिया आँखा उपचार केन्द्र भद्रपुरमा अब शल्यक्रिया सहित निशुल्क आँखा जाँच गरिन्छ। यस केन्द्रमा आँखाको शल्यक्रिया गर्ने बिरामीलाई 50% छुटका साथ आँखाका अन्य सम्पूर्ण रोगका उपचार निशुल्क भइरहेको बेहोरा जानकारी गराइन्छ। साथै प्रत्येक हप्ताको बुधबार जटिल शल्यक्रिया समेत गरिने हुँदा मौकाको फाइदा लिनुहुन अनुरोध गरिन्छ। सम्पर्क भद्रपुर आँखा उपचार केन्द्र, नेपाल बैंक लिमिटेड पछाडि उद्योग संघको भवनको पूर्वपट्टि, देवी बस्ती, भद्रपुर 5, छापा।
1: कृपा फार्मेसी, कृपा फार्मेसी, कृपा फार्मेसी। अब हाम्रो सहर भद्रपुरमा विश्वासिलो, भरपर्दो र सम्पूर्ण रोगहरूको उपचार एउटै छानामुनि कृपा फार्मेसीमा। हाम्रा उपलब्ध सेवाहरू भिडियो एक्सरे सेवा, डिजिटल एक्सरे सेवा, ईसीजी सेवा, साथै सुगर, थाइरोइड, एलएफटी, आरएफटी ल्याबका सम्पूर्ण टेस्टहरू। हाम्रा सेवाहरू
2: वरिष्ठ कन्सल्टेन्ट छाला तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर केशव ढकालको दैनिक सेवा प्रत्येक दिन बिहान 9 बजे र दिउँसो 1 बजेदेखि।
1: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर शशांक राज पोखरेलको सेवा।
3: महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर एलिजा गौतमको सेवा दिउँसो 1 बजे र बेलुका 5:30 बजे।
1: वरिष्ठ कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पोषण रमन त्रिपाठीको सेवा प्रत्येक शनिबार र बुधबार बिहान 7 बजेदेखि।
2: वरिष्ठ कन्सल्टेन्ट नाक कान तथा घाँटी रोग विशेषज्ञ सेवा प्रत्येक दिन बिहान 9 बजे र 5:30 बजेबाट।
1: वरिष्ठ नसा बात तथा हाड जोड्ने रोग विशेषज्ञ डाक्टर प्रकाश कुमार श्रेष्ठको दैनिक सेवा बिहान 8 बजे र दिउँसो 1 बजे।
3: नवजात तथा बाल रोग विशेषज्ञ डाक्टर लोचन बाबु सञ्जेलको सेवा दैनिक बिहान 7 बजे, दिउँसो 1 बजे र बेलुका 5 बजे। सुगर, प्रेसर, दम, थाइराइड, मुटु, छाती, मृगोला विशेषज्ञ डाक्टर प्रवीण भट्टराईको सेवा दैनिक बिहान 8 बजे र दिउँसो 1 बजे।
1: मेडिकल अफिसर डाक्टर मनोज शाहको सेवा प्रत्येक दिन बिहान 9 बजे र दिउँसो 2 बजे। रहेको जानकारीको साथसाथै यहाँ सम्पूर्ण प्रकारको औषधि सुपथ मूल्यमा पाइने हुनाले अन्यत्र धाई रहनु नपर्ने सबै सेवाग्राहीहरूलाई जानकारीको लागि हार्दिक अनुरोध गर्दछौ।
3: साथै यहाँ फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ। सम्पर्क कृपा फार्मेसी, चन्द्रगढी, लेखनाथ चोक। सम्पर्क नम्बर राजु पराजुली 98159076669, भावना पराजुली 98149319।
0: वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ साथै सौन्दर्य रोग विशेषज्ञ डाक्टर केशव ढकालको सेवा बिहान 9 बजे र दिउँसो 1 बजे र बेलुका 5 बजे। नवदुर्गा क्लिनिक तथा चन्द्रगढी मेडिकल भद्रपुर 7 लेखनाथ चोक। फोन नम्बर 98526202, 98207587। साथै यहाँ रगत, दिशा, पिसाबको परीक्षण पनि गरिन्छ। रेबिज विरुद्धको खोप पनि लगाइन्छ।

0: नायक चियाको अपार सफलतापछि अब बबी मसला चिया बजारमा सर्वत्र उपलब्ध छ।
1: हजुर, कडा रंग मिठो स्वाद भएको नायक चिया सधैं प्रयोग गर्नुहोस्। भद्रपुरबाट उत्पादित आफ्नै चिया नायक चिया।
2: मन पर्ने डिजाइन का गहनाहरू कहाँ बनाइन्छ होला?
3: ए, त्यति पनि थाहा छैन? भद्रपुरको मुख्य बजारमै भोजपुरे ज्वेलर्स छ नि। हो, त्यही बनाइन्छ नि, त्यति पनि थाहा छैन?
2: ए, हो त नि, बीच बजारमा अरू सामान पनि त्यतै खरिद गर्ने, सुन चाँदीका गरगहना पनि त्यही बनाउने, त्यहाँ त सुन चाँदी खरिद बिक्री पनि हुन्छ नि, होइन?
3: हो त, कण्ठ, चन्द्रहार, काँडे चुरा, चाँदीका भाँडाकुँडा सहित परम्परागत तथा आधुनिक डिजाइनका जस्तो सुकै गहनाहरू तयार गर्नुका साथै खरिद बिक्री पनि गरिन्छ नि। भोजपुरे ज्वेलर्स, भद्रपुर 5 मुख्य बजार, भद्रपुरको 2 नम्बर रोड, प्रोप्राइटर महेन्द्र रसाइली, लक्ष्मी रसाइली। फोन सम्पर्क 9806004453, 9809465614।
0: आँखा उपचार केन्द्र भद्रपुरमा अब शल्यक्रिया सहित निशुल्क आँखा जाँच गरिन्छ। यस केन्द्रमा आँखाको शल्यक्रिया गर्ने बिरामीलाई 50% छुटका साथ आँखाका अन्य सम्पूर्ण रोगका उपचार निशुल्क भइरहेको बेहोरा जानकारी गराइन्छ। साथै प्रत्येक हप्ताको बुधबार जटिल शल्यक्रिया समेत गरिने हुँदा मौकाको फाइदा लिनुहुन अनुरोध गरिन्छ। सम्पर्क भद्रपुर आँखा उपचार केन्द्र, नेपाल बैंक लिमिटेड पछाडि उद्योग संघको भवनको पूर्वपट्टि, देवी बस्ती, भद्रपुर 5 छापा।
2: चाडबाड पनि आइसक्यो, सुनका गरगहना नकिन्ने?
3: किन्ने नि, किन नकिन्ने? हामीलाई चाहिने सुनका सम्पूर्ण गहनाहरू एकै ठाउँमा पाइन्छ नि, त्यो हो पूजा ज्वेलर्समा।
2: अनि त्यहाँ के पाइन्छ नि?
3: चाँदीका पाउजु, चुरा, काठी माला, करुवा, टिकादानी, फेन्सी आइटमहरू, चाँदीका सामानहरू, विभिन्न देवी देवताका मूर्तिहरू लगायत सुन चाँदीका सम्पूर्ण गरगहना पाइन्छ नि पूजा ज्वेलर्समा।
2: त्यसो भए जाउँ न त।
3: हुन्छ हुन्छ, जाउँ न त।
0: यहाँ किराँत संस्कृतिका गरगहनाहरू समेत उपलब्ध छ। हाम्रो सेवा हुन्छ तपाईँको चाहनामा, तपाईँको फेसनमा। 24 क्यारेटका सुनका गहना बनाउनुहोस् चाँदीका पाउजो चुरा टिकाको साथमा। विशेष डिजाइनमा, गहनामा तपाईँको सन्तुष्टि हाम्रो ग्यारेन्टी। पूजा ज्वेलर्स, सम्पर्क प्रोप्राइटर धर्मेन्द्र शाह, पूजा ज्वेलर्स, भद्रपुर 5, भद्रपुर बजार। सम्पर्क नम्बर 9856777880, 9809724076।

0: पच्चिस वर्षदेखिको अटुट विश्वास, हरेक घुटमा मिठो सुवास, त्रिशक्ति टी इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन गोल्ड रेन्सिया।
1: एक सय 107.5 मेगाहर्जमा तपाईँ सुन्दै हुनुहुन्छ नागरिक एफएम, जन जनको बोली।

0: भयो हजुरलाई? बिरामी जस्तो देखिनुहुन्छ त, बस्दा पनि असजिलो गरी बस्नुहुन्छ, केही भन्नुहुन्न?
1: हेर न, साह्रै नराम्रो रोग लाग्यो, भनौ भने पनि कसरी भनौ?
0: श्रीमतीलाई नभनेर कसलाई भन्नुहुन्छ त?
1: के भो के भो, मलद्वारमा मासु पलाएको छ, अण्डकोशमा पानी पनि जमेछ, धेरै ठाउँ गएर देखाइसके निको नै हुँदैन, पाइल्स पनि भयो जस्तो छ।
0: यस्तो कुरा पनि लुकाएर हुन्छ त? यही भद्रपुरको मेचीपुल पारी सबैभन्दा पुरानो क्लिनिक राय पाइल्स क्लिनिकको डाक्टर बीके राईलाई भेटे भइहाल्छ नि।
1: हो र, ल म आजै गएर भेटिहाल्छु।
2: भद्रपुरको मेचीपुल पारी मार्केटको सबैभन्दा पुरानो राय पाइल्स क्लिनिक अब बिहारको भातगाउँ सब्जी मार्केटमा राय मेडिकल एन्ड राय पाइल्स क्लिनिक खुलिसकेको छ र वेस्ट बंगालको डाङ्गुजोत बंगालको मार्केटमा पनि क्लिनिक छ। यहाँ ग्यारेन्टीको साथ उपचार गरिन्छ, निको नभएमा रकम फिर्ता गरिनेछ, साथै औषधि तथा मेडिकल सेवा दुवै उपलब्ध छ। औषधि विशेष छुटमा दिइन्छ र नभएको औषधि अर्डर अनुसार मंगाइन्छ।
3: हजुर, तपाईँ पनि पाइल्स, हाइड्रोसिल, फिस्टुला जस्ता रोगहरूको आयुर्वेदिक पद्धतिबाट बिना अपरेशन उपचार गराउन चाहनुहुन्छ भने सधैँ सम्पर्क गर्नुहोस् राय पाइल्स क्लिनिक।
1: निको नभए पैसा फिर्ता गरिनेछ।
2: सम्पर्क मेचीपुल पारी गलगलिया भातगाउँ सब्जी मार्केट र डाङ्गुजोत बंगाल मार्केट भद्रपुर बोर्डर वेस्ट बंगाल भारत। इन्डियन मोबाइल नम्बर 81165073 50, नेपाल नम्बर 98633090140।
4: तपाईँ कुखुरा बाख्रा बङ्गुर सुगुर पालन गर्दै हुनुहुन्छ वा चिया बगान विद्यालय घर कम्पाउन्ड घेराबारा गर्दै हुनुहुन्छ अथवा विकास निर्माणका अन्य काम सँगै ढुङ्गा राख्ने तारजालीको खोजी गर्दै हुनुहुन्छ भने तपाईँ हाम्रै ठाउँमा आधुनिक मेसिनबाट उत्पादित सेन जाली उपलब्ध छ।
2: 1 इन्चदेखि 4 इन्च सम्मको पाल भएको हेभी कोडेड 10 गेज ग्लामनाइज्ड गरिएको खिया नलाग्ने तारवार विभिन्न साइजमा ढुङ्गा भर्ने तारजालीहरू धेरै भन्दा धेरै टिकाउ हुने सामग्रीहरू सुपथ मूल्यमा पाउनुका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क मैनाचुली हिम पाइप उद्योग भद्रपुर 10 भद्रपुर बिरतामोर रोड देउनिया पुल दक्षिण तर्फ। सम्पर्क फोन नम्बर 023-453-206-452-206, मोबाइल नम्बर 98-526-71-121, 98-526-56-656, 98-426-77-795। आजै सम्पर्क गर्नुहोस्।
5: स्वस्थ दाँत सुन्दर मुस्कान, के तपाईलाई थाहा छ? स्वस्थ दाँत सुन्दर मुस्कानलाई प्राथमिकतामा राखेर लोक स्वास्थ्य डेन्टल क्लिनिक बिरतामोडले कोरियन प्रविधि र दक्ष चिकित्साका साथै कोशी प्रदेश स्तरीय डेन्टल सेवा सञ्चालन गर्दै आएको छ। दाँत सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँबाट दिँदै आएको यस डेन्टल क्लिनिकमा तपाईँको सुविधा अनुसारको सेवा उपलब्ध छ। क्लिनिक बिहान 8 बजेदेखि 6 बजेसम्म सञ्चालनमा रहने, बच्चाहरूको लागि छुट्टै विशेष कक्षबाट उपचार, ज्येष्ठ नागरिक तथा बच्चाहरूलाई विशेष छुट, दन्त सम्बन्धी निशुल्क परामर्श, नयाँ वर्षका साथै विभिन्न राष्ट्रिय पर्वमा विशेष छुटको व्यवस्था हुने। सेवा गर्ने मौकाको लागि हाम्रो ठेगाना लोक स्वास्थ्य डेन्टल क्लिनिक बिरतामोड़, एक पुरानो आँखा शिविर रहेको कलेज रङको बिल्डिङ। सम्पर्क नम्बर 98-526-37-600। वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विद्या पोखरेलको दैनिक सेवा 8 र 9 बजे र दिउँसो 3 बजे पछाडि। नवदुर्गा क्लिनिक तथा चन्द्रगढी मेडिकल भद्रपुर 7 लेखनाथ चोक। फोन नम्बर 98-526-20-202, 98-20-70-53-87। साथै यहाँ रगत दिशा पिसाबको परीक्षण पनि गरिन्छ, रेबिज विरुद्धको खोप पनि लगाइन्छ।
6: So 107.5 megahertz.
7: And you've got it.

0: हेल्दी स्माइल फर हेल्दी लिभिङ। विगत 10 वर्षदेखि झापाको सदरमुकाम चन्द्रगढीमा सेवा दिँदै आएको साझा डेन्टल अब थप विशेषज्ञ सेवाहरू र नयाँ व्यवस्थापनमा वरिष्ठ डेन्टल सर्जन धरा नोबेल तथा मेची अस्पतालबाट विशेषज्ञ डाक्टरहरूको सेवा थपिएको जानकारी गराउँदछौ। हाम्रा सेवाहरू नदुखाई दाँत निकाल्ने, बाङ्गोटिङ्गो दाँत मिलाउने, हड्डी भित्रै रोपेर कृत्रिम दाँत लगाउने, डेन्टल एक्सरे सेवा, दाँत भर्ने, दाँत झिक्ने लगाउने तथा फिक्स दाँत लाउने। थप जानकारीको लागि साझा डेन्टल होम चन्द्रगढी लेखनाथ चोक झापा, सम्पर्क फोन नम्बर 98269-79414, 023-456-003। Healthy smile for healthy living.
1: सबिना कहाँ जान लागे कि?
2: अरे यार, दाईको बिहे छ, गरगहना बनाउन रोशन शाह सुनसादी पसल जान लागे कि नि?
1: रोशन शाह सुनसादी पसल नै किन नि?
2: अरूको विश्वास नै हुन्न।
1: हो र, के विशेषता छन् त त्यहाँ?
2: यहाँ त सुनको रानी, हार, मङ्गलसूत्र, सिक्री, छड्के तिलरी, तिलरी, जन्तर, जुन्तारा, औठी, चुरा, ब्रासलेट, झुम्का, टप र चाँदीको करुवा, थाल, प्लेट, ग्लास, चम्चा, पाउजु, कमरदानी, काठेमाला, सिन्दुरदानी, टिकादानी लगायत विभिन्न देवी देवताका मूर्तिहरू पनि पाइन्छ। साथै राशि अनुसारका पत्थरहरू पनि पाइन्छ र 24 क्यारेट सुन गरगहना ग्यारेन्टीका साथ तयार तथा खरिद बिक्री गरिन्छ।
1: कहाँ छ नि पसल?
2: सम्पर्क
1: रोशन शाह सुन चाँदी पसल, भद्रपुर 5, झापा,
2: 2 नम्बर रोड, सब्जी लाइन, प्रोप्राइटर रोशन शाह। फोन नम्बर 023-520-607, 023-521-667, मोबाइल नम्बर
1: 98179-86-133,
2: 98426-78200।

0: sip on ya. Extreme energy drink.
1: नायक चियापछि बजारमा अब नायक इटा रातो पुरा पाकेको इटा नायक इटा बलियो इटा नायक इटा गणेश इटा उद्योग भद्रपुर एकबाट उत्पादित नायक इटा
2: पूर्वाधार निर्माणका लागि भरपर्दो इटा नायक इटा सम्पर्क योगेन्द्र पराजुली 9816964427 यदुवीर ठाकुर 9804450711
3: खुसीको खबर खुसीको खबर अब ओमसाई पाथीवरा हस्पिटलमा सामाजिक सुरक्षा कोष SSFबाट पनि स्वास्थ्य सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ कुनै पनि स्वास्थ्य संस्थाको रिफर पत्र नचाहिने सिधै SSF कार्डबाटै उपचार शुरू गर्न सकिने योगदानकर्ताको साथै श्रीमान श्रीमती र 18 वर्ष मुनिका छोराछोरीलाई समेत पूर्ण उपचारको सुविधा भएको हाम्रा प्रमुख सेवाहरूमा आकस्मिक तथा दुर्घटना उपचार ओपीडी बेड भर्ना ल्याब भिडियो एक्सरे सिटी स्क्यान एमआरआई प्रसूति विभिन्न शल्यक्रिया सर्जरी हाड जोड्नी नाक कान घाँटी न्युरो सर्जरी आँखाको पूर्ण उपचार आईसीयू एनआईसीयू औषधि र अन्य सेवाहरू उपलब्ध छन् सम्पर्क ओमसाई पाथीबारा हस्पिटल प्राली भद्रपुर झापा फोन नम्बर 023453581 023453981 9856278820 9856230023
4: 107.5 मेगाहर्जमा तपाईँ सुन्दै हुनुहुन्छ नागरिक FM जन जनको बोली

सूचना सूचना सूचना, अब एकै छाना मुनि सबै स्वास्थ्य समस्याको समाधान एसएस मेडिसिन सेन्टर एन्ड एक्सरे क्लिनिकमा उपलब्ध सेवाहरू। विगत 30 वर्षदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आउनुभएका पूर्वाञ्चलका पुराना प्रमुख कन्सल्टेन्ट फिजिसियन डाक्टर पीताम्बर ठाकुरको दैनिक सेवा बिहान 8 बजेदेखि 9:30 बजेसम्म। प्रमुख कन्सल्टेन्ट छालारोग एवं यौनरोग विशेषज्ञ डाक्टर केशव ढकालको दैनिक सेवा बिहान 9 बजे र दिउँसो 2 बजे, सम्पर्क 12:30 बजे। स्थानीय युवा तथा प्रमुख कन्सल्टेन्ट सर्जन डाक्टर रामबाबु खड्काको दैनिक सेवा बिहान 8:30 बजे। सिनियर कन्सल्टेन्ट नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सबु काफलेको दैनिक सेवा शनिबार बाहेक बिहान 9 बजे र दिउँसो 2 बजे, सम्पर्क 12:30 बजे। सिनियर कन्सल्टेन्ट प्रसूति एवं स्त्री रोग विशेषज्ञ डाक्टर एलिजा गौतमको दैनिक सेवा बिहान 8 बजे र दिउँसो 2 बजे, सम्पर्क 1 बजे। कन्सल्टेन्ट बच्चा तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर सन्तोष कुमार शाहको दैनिक सेवा बिहान 8:30 बजे र दिउँसो 2 बजे, सम्पर्क 12:30 बजे। कन्सल्टेन्ट हाडजोर्नी तथा नशारोग विशेषज्ञ डाक्टर नवीन भट्टराईको दैनिक सेवा बिहान 8 बजे र दिउँसो 2 बजे, सम्पर्क 12:30 बजे। साथै यहाँ अत्याधुनिक डीआर डिजिटल एक्सरे सेवा र पेथोलोजी सेवा पनि उपलब्ध छ। क्लिनिक खुल्ने समय बिहान 7 बजेदेखि दिउँसो 2 बजेसम्म, बिरामी जाँच गर्ने समय बिहान 8 बजेदेखि 9 बजेसम्म र दिउँसो 2 बजे, सम्पर्क 12 बजे। सम्पर्क एसएस मेडिसिन सेन्टर एन्ड एक्सरे क्लिनिक, भद्रपुर 8 झापा, सञ्चालक ससिम पोखरेल, फोन नम्बर 023523686, 524686, 98426890।

0: नागरिक एफएम 107.5 मेगाहर्ज वॉइस ऑफ द पीपल
1: नागरिक टाइम चेक
2: अहिले मध्याह्नको 12 बज्यो
3: यस टाइम चेकका प्रायोजक गोल्डन चिया

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। गृह मन्त्रालयद्वारा सबै जिल्ला प्रशासनलाई 5 बुँदे परिपत्र। सहयोगका नाममा गैर कानूनी रूपमा असुली गर्नेलाई कार्यवाही गर्न निर्देशन। मुस्ताङमा जलवायु सम्बन्धी राष्ट्रिय सम्मेलन शुरू। भोलिसम्म चल्ने सम्मेलनले घरबजोङ घोषणा पत्र जारी गर्ने। आज काठमाडौँ उपत्यकासहित 18 जिल्लामा आकस्मिक बाढ़ीको मध्यम जोखिम। स्याङ्जाको आँधी खोलामा नुहाउने क्रममा बगाउँ खोलाले बगाउँदा एक महिलाको ज्यान गयो। एआईबाट उत्पन्न हुन सक्ने जोखिमका लागि पूर्व तयारीमा जोड़। पुराना प्रविधिमा रहेका कमजोरीलाई एआईले लक्षित गर्न सक्ने सम्भावना। र भारत र अफगानिस्तान बीचको दोस्रो टी20 क्रिकेट आज। नेपाल खबरमा अब पूरा खबर। गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहको सम्बन्धमा सबै जिल्ला प्रशासन कार्यालयलाई 5 बुँदे परिपत्र गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्रेद्वारा जारी परिपत्रमा सेवाग्राहीलाई बिचौलिया मुक्त, छिटो छरितो, सरल र प्रभावकारी रूपमा सेवा प्रवाहका लागि परिपत्र गरिएको हो। परिपत्र अनुसार सरकारी कार्यालय वरिपरि सेवाग्राहीलाई सहयोग र सहजीकरण गर्ने नाममा गैर कानूनी रूपमा रकम असुली गर्ने कार्यमा संलग्न हुने व्यक्तिलाई निगरानी गरी कानून अनुसार कार्यवाहीको व्यवस्था मिलाउन निर्देशन भएको छ। साथै अपाङ्गता भएका तथा अशक्त व्यक्ति, गर्भवती तथा साना बच्चा भएका महिला, ज्येष्ठ नागरिक र टाढाबाट सेवा लिन आएका सेवाग्राहीलाई सेवा प्रवाहमा प्राथमिकता प्रदान गर्न भनिएको छ। परिपत्रमा नागरिक सहायता कक्षबाट जिल्ला प्रशासन कार्यालयबाट प्रयोग हुने सबै प्रकारको निवेदन र फारम, राष्ट्रिय परिचय पत्र र राहदानी सेवाका लागि अनलाइन फारम भर्ने सेवा, फोटोकपी र स्क्यान सेवा, इमेलबाट पत्राचार गरी अभिलेख बुझ्न पठाउने र प्राप्त गरी प्रिन्ट गर्ने सेवा निशुल्क रूपमा उपलब्ध गराउनु पर्ने उल्लेख छ। सम्बन्धित कार्यालयको सेवा प्रकृति अनुसार नागरिक सहायता कक्षबाट निशुल्क सहायता उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन भएको छ। मुस्ताङको सदरमुकाम जोमसोममा जलवायु सम्बन्धी राष्ट्रिय स्तरको सम्मेलन शुरू भएको छ। घरबजोङ गाउँपालिकाको आयोजनामा घरबजोङ जलवायु परिवर्तन सम्मेलन गरिएको हो। सम्मेलनको कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गर्नुभएको छ। सम्मेलनमा भाग लिन 420 भन्दा धेरै पालिका र 36 जिल्ला समन्वय समितिका जनप्रतिनिधि सहित 2000 भन्दा धेरै अतिथि सहभागी रहेको आयोजकले जनाएको छ। सम्मेलन स्थलमा 28 फीट उचाइको जलवायु परिवर्तनको असर सम्बन्धी जनचेतना झल्काउने पृथ्वी रोइरहेको बेलुनको गोलाकार आकृति राखिएको छ। त्यस्तै मुस्ताङका कृषि उत्पादनको प्रचार प्रसार गर्ने उद्देश्यका साथ 50 भन्दा धेरै स्टल राखिएको गाउँपालिकाको कृषि शाखा अधिकृत रोशन थकालीले जानकारी दिनुभयो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम कुमार बस्नेतले जलवायु परिवर्तनले हिमाल पहाड़ र तराईका पालिकामा पुर्याएको असर र अनुकूलन लगायतका विषयमा साझा धारणा तय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्न सम्मेलनको आयोजना गरिएको बताउनुभयो। घरबजोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन ले सम्मेलन साझा पृथ्वी, साझा दायित्व, जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता साथै खबरदारीका लागि महत्वपूर्ण रहेको बताउनु भएको छ। भोलिसम्म चल्ने सम्मेलनले घरबजोङ घोषणा पत्र जारी गर्नेछ। गएको भदौ 10 गते भोटेकोशीको बाढ़ीले जनधनको ठूलो क्षति गरेको अवस्थामा घरबजोङमा जलवायु परिवर्तन सम्मेलन हुन लागेको हो। प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रसंघीय महासभामा भाग लिन जानेर जलवायु सम्बन्धी विषय उठाउने एजेण्डा लिइरहँदा कार्यक्रमको सान्दर्भिकता झन बढ़ेको अध्यक्ष लालचन्दले बताउनु भएको छ। आज काठमाडौँ उपत्यका सहित 18 जिल्लामा आकस्मिक बाढ़ीको मध्यम स्तरको जोखिम रहेको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ, भक्तपुर र ललितपुर सहित ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, सोलुखुम्बु, सिन्धुपाल्चोक, काभ्रे, गोरखा, तनहु, लमजुङ, कास्की पर्वत, बागलुङ, म्याग्दी, बझाङ, बाजुरा र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना छ। यसअघि गैराती, भक्तपुर र काठमाडौँको सीमाना भएर बग्ने मनौरा खोलामा बाढ़ी आएको थियो। यसैबीच स्याङ्जाको आँधी खोलामा आज ऋषि पञ्चमीको अवसरमा नुहाउने क्रममा एक महिलाको ज्यान गएको छ। वालिङ नगरपालिका 9 भूमरेकी 53 वर्षीय माया पाण्डेको शव भेटिएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी नायब उपरीक्षक प्रताप पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार भूमरेको आँधी खोलामा नुहाउने क्रममा बिहान पाण्डेलाई खोलाले बगाएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा प्रधानमन्त्री राहत कोषमा मौजदात 14 अर्ब रूपियाँ पुग्यो, सुन चाँदीको भाव आज पनि घट्यो लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना। स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
1: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले सहयोगका नाममा गैर कानूनी रूपमा असुली गर्नेलाई कार्यवाही गर्न गृह मन्त्रालयद्वारा सबै प्रशासनलाई निर्देशन, मुस्ताङमा जलवायु सम्बन्धी राष्ट्रिय सम्मेलन शुरू लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 14,02,73,29,000 रूपियाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहान 9 बजेसम्मको विवरणमा विभिन्न 9 बैंकमा 10,40,49,43,000 जम्मा भएको छ। त्यस्तै कोषका अन्य 2 बैंकमा रहेको डलर खातामा 2,37,06,575 अमेरिकी डलर जम्मा भएको छ। रात कोषबाट रसुवाको भटेकोशी बाढ़ीमा आएको बाढ़ीबाट पीड़ितलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत यसअघि 1 रूपियाँ निकासा गरिएको थियो। सुन चाँदीको भाव आज पनि घटेको छ। सुन आज तोलामा 900 रूपियाँले घटेर तोलाको 3,01,00,000 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। तीजको दिन हिजो पनि सुन चाँदीको भाव घटेको थियो। सुन हिजो तोलामा 1,200 रूपियाँले घटेर तोलाको 3,01,000 रूपियाँमा कारोबार भएको थियो। त्यस्तै चाँदी आज तोलामा 20 रूपियाँले घटेर तोलाको 4,600 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अब विदेशका खबर। कृत्रिम बुद्धिमत्ता अर्थात एआई प्रविधिबाट उत्पन्न हुन सक्ने सम्भावित जोखिमलाई समयमै पहिचान तथा सम्बोधन गर्न आवश्यक रहेको अस्ट्रेलियाको साइबर गुप्तचर निकायका प्रमुखले बताउनु भएको छ। अस्ट्रेलियन सिग्नल्स डाइरेक्टोरेटी महानिर्देशक अबिगेल ब्राडसाले क्यानबेरामा आयोजित एक सम्मेलनमा एआईसँग सम्बन्धित सम्भावित आक्रमणले सरकारी निकाय तथा

एआईका प्रमुख कार्यकारी अधिकृता साम अल्टम्यान र एक्सएआईका प्रमुख एलन मस्कले पनि समर्थन जनाउनु भएको छ। अमेरिकी सर्वोच्च अदालतले आउँदो नोभेम्बरको मध्यावधि चुनाव अघि हुलाकबाट गरिने मतदानलाई सीमित पार्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनालाई अस्वीकार गरेको छ। न्यायाधीशहरूले संघीय न्यायाधीशको आदेशलाई सदर गरे जसले अमेरिकी हुलाक सेवा यूएसपीएसलाई हुलाकबाट गरिने मतपत्र सम्बन्धी नयाँ नियमहरू लागू गर्नबाट अस्थायी रूपमा रोकेको छ। तर यस विषयमा सर्वोच्च अदालतको अन्तिम निर्णय भने आइसकेको छैन। ट्रम्प प्रशासनको योजना अदालतले अस्वीकार गरेपछि लाखौं मतदाताको हुलाक मार्फत मतदान गर्ने अधिकार तत्काल कायम रहने भएको बीबीसीले जनाएको छ। अब खेल खबर। भारत र अफगानिस्तान बीचको दोस्रो टी20 अन्तर्राष्ट्रिय क्रिकेट आज हुँदैछ। यो खेल दिल्लीको अरूण जेटली रंगशालामा बेलुका पौने 8 बजे शुरू हुनेछ। तीन खेलको श्रृंखलामा भारत 1-0 अगाडि छ। पहिलो खेल भारतले 7 विकेटले जितेको थियो। श्रृंखलाको तेस्रो तथा अन्तिम खेल पर्सि बिहिबार हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। गृह मन्त्रालयद्वारा सबै जिल्ला प्रशासनलाई 5 बुँदे परिपत्र, सहयोगका नाममा गैरकानूनी रूपमा असुली गर्नेलाई कार्यवाही गर्न निर्देशन। मुस्ताङमा जलवायु सम्बन्धी राष्ट्रिय सम्मेलन शुरू, भोलिसम्म चल्ने सम्मेलनले घरपजोङ घोषणा पत्र जारी गर्ने। आज काठमाडौँ उपत्यका सहित 18 जिल्लामा आकस्मिक बाढ़ीको मध्यम जोखिम। स्याङ्जाको आँधी खोलामा नुहाउने क्रममा खोलाले बगाउँदा 1 महिलाको ज्यान गयो। एआईबाट उत्पन्न हुन सक्ने जोखिमका लागि पूर्व तयारीमा जोड, पुराना प्रविधिमा रहेका कमजोरीलाई एआईले लक्षित गर्न सक्ने सम्भावना। र भारत र अफगानिस्तान बीचको दोस्रो टी20 क्रिकेट आज दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: जापान जानेको लागि सुवर्ण अवसर। चन्द्रगढी अञ्जनी मोडका स्थानीय प्रकाश निरौलाले 10 वर्ष जापान बसी नेपाल फर्किएर काठमाडौँ तिनकोनेमा विगत 15 वर्षदेखि जापानिज भाषा स्कूल सफलतापूर्वक सञ्चालन गर्दै आउनु भएकोमा उहाँकै सहकार्यमा चन्द्रगढी अञ्जनी मोडमा प्यासन जापानिज ल्याङ्ग्वेज स्कूल सञ्चालनमा आइसकेको छ। इच्छुक विद्यार्थीहरूले जापानिज भाषा अध्ययन र जापान पढ्न जानका लागि तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क प्रकाश निरौला 98-510-54-566, जगदीश काफले 98-446-06-124, रमेश कोइराला 98-426-80-248, ध्रुव निरौला 98-426-26-852।
1: अब झापाको भक्तपुरमा रहेको ओम साई पाथिपरा हस्पिटलमा हरेक दिन मानसिक तथा नशारोग विशेषज्ञको सेवा सुचारू भएको छ। कतै तपाईँ, तपाईँको परिवारमा वा छर छिमेकमा यस्ता लक्षणहरू देखिन त थालेका छैनन्? कानमा अनौठो आवाज गुन्जिरहनु, असामान्य कुरा देखिएको महसुस हुनु अर्थात भ्रममा पर्नु, गलत कुरालाई सत्य ठान्नु वा मान्नु, बारम्बार दुविधा वा झुक्किरहनु, अत्याधिक रिसाउनु वा कुटपिट गर्न उत्साहित हुनु, आफ्नो दैनिक कामकाजमा अल्मलिनु, अत्याधिक छटपटी वा बेचैन भई राति निन्द्रा नलाग्नु, आ के बाँच्नु बरु मर्छु भन्ने सोच आउनु, सामान्य भन्दा अति सामान्य कुरामा हदैसम्म डर त्रास हुनु, यस्ता लक्षण देखिएमा समस्या लुकाएर नबस्नुहोस्। आजै ओम साई पाथिपारा हस्पिटलमा आएर मानसिक स्वास्थ्य विशेषज्ञसँग परामर्श लिनुहोस्। अब ओम साई पाथिपारा हस्पिटलमा हरेक दिन मनोचिकित्सक विशेषज्ञको उपचार तथा परामर्श सेवा, गुणस्तरीय स्वास्थ्य सेवामा सधैँ एक कदम अगाडि। सम्पर्क 98-526-78-820, 98-526-23-023।
2: ए हेर न, भदरपुर बजारमा कति राम्रो पसल खुलेछ नि।
3: कुन पसल? के को पसल भनेको?
2: सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल।
3: आ, म त जान्न है, त्यहाँ खोजेको सामान एउटै पाइँदैन?
2: त्यही त सुनाउन खोजेको नि मैले, अरूतिर नपाइने सामान पनि सबै त्यहाँ पाइन्छ।
3: के छन् त?
2: आर्टिफिसियल गहना, पञ्चधातु सामग्री, बेहुली सेट, रानी हार, मिनी हार, चुरा, सिक्री, औठी, टप।
3: ओहो, बिहेको

0: पार्टी त एकदमै पर्फेक्ट रहेछ।
1: त्यति मात्रै होइन है, रुम डेकोरेसन, गिफ्ट आइटम, फोटो फ्रेम, बच्चाका खेलौना सबै ट्रेन्डिङ सामान पाइन्छ।
0: त्यसो भए त गिफ्ट किन्न अरू कतै जानै पर्दैन रहेछ।
1: हो त, तपाईँको सपनालाई साकार बनाउने सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल अब भद्रपुर बजारमा। अब होलसेल होस् वा रिटेल, तपाईँको रोजाईको एकमात्र गन्तव्य सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल, कृष्णराज कम्प्लेक्स छेउ, हटिया लाग्ने बाटो, भद्रपुर छ झापा। मोबाइल नम्बर 9828878844। तपाईँको रोजाई, तपाईँको खुसी। अब भद्रपुर हस्पिटल चोकको रिद्धि सिद्धि फार्मेसीमा हप्ताको दुई दिन मानसिक तथा नशारोग विशेषज्ञ सेवा सुचारू भएको छ। निम्न अवस्थामा मानसिक रोग विशेषज्ञसँग परामर्श गरौं। डिप्रेसन, एन्जाइटी, साइकोसिस, ओसीडी, टाउको दुख्ने माइग्रेनको समस्या, छारे रोग एवं चारक्षी तथा कुलतको समस्या भएमा टिचिङ हस्पिटलबाट आउनुभएका नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सन्दर्भ अधिकारीको सेवा प्रत्येक बुधबार 3 बजेदेखि र शुक्रबार 11 बजेदेखि। वृद्धि सिद्धि फार्मेसी, भद्रपुर 8, रेड क्रस झापाको कार्यालय दक्षिण। सम्पर्क फोन नम्बर 0235218686, 9809574888। साथै फार्मेसी सेवा सहित दैनिक प्रयोगशाला सेवा पनि उपलब्ध छ।
2: Nagarik FM 107.5 MHz. You've been listening. Voice of the people. With the hottest DJ. 107.5 MHz.

0: किन मक्ख परेकी माया?
1: म मक्ख पर्नुको कारण सुन्नुहोस् त, तपाईँ पनि मक्ख पर्नुहुन्छ। अनुभवी सेफले तयार पारेका भेज नन भेज खाना खाजाका परिकारहरू उपलब्ध गराउने होटल पानस। सफा र सुन्दर एसी नन एसी रूमहरू सरल दाममा उपलब्ध गराउने होटल पानस। पार्टी, जन्मदिन, एनिभर्सरी, पास्ने लगायतका विभिन्न कार्यक्रम गर्दा साउन्ड बक्स र हल चार्ज फ्री दिने होटल पानस। सुन्दर वातावरणले भरिभराउ सँगै पार्किङको सुविधा भएको होटल पानस। आउटसाइड, इनसाइड, रुफटप, एसी क्याबिन, नन एसी क्याबिनको सेवा दिने होटल पानस। निश्चित एरिया भित्र होम डेलिभरीको सेवा दिने होटल पानस।
2: साथै विवाह, वर्तमान, पिकनिक लगायत कार्यक्रमहरूमा क्याटरिङको सेवा पनि उपलब्ध छ। होटल पानस, भद्रपुर 10, छतासुक, धनुष मोड। प्रोप्राइटर यादव भट्टराई। सम्पर्क नम्बर 98060 88288, 97677 78569, 98426 78652।
3: आँखा उपचार केन्द्र भद्रपुरमा अब शल्यक्रिया सहित निशुल्क आँखा जाँच गरिन्छ। यस केन्द्रमा आँखाको शल्यक्रिया गर्ने बिरामीलाई 50% छुटका साथ आँखाका अन्य सम्पूर्ण रोगका उपचार निशुल्क भइरहेको बेहोरा जानकारी गराइन्छ। साथै प्रत्येक हप्ताको बुधबार जटिल शल्यक्रिया समेत गरिने हुँदा मौकाको फाइदा लिनुहुन अनुरोध गरिन्छ। सम्पर्क भद्रपुर आँखा उपचार केन्द्र, नेपाल बैंक लिमिटेड पछाडि उद्योग संघको भवनको पूर्वपट्टि, देवीबस्ती, भद्रपुर 5, छापा।

0: वाओ, कस्तो राम्रो घर
1: रिलायन्स पेन्ट्स लगाएपछि राम्रो हुँदैन त?
0: रिलायन्स पेन्ट्स
1: हो त, रिलायन्स पेन्ट्स।
0: त्यसो भए म पनि आफ्नो घर रिलायन्स पेन्ट्सले रंगाउँछु, तपाईँहरू पनि रंगाउनुहोस्।
1: रिलायन्स पेन्ट्स लगाउनुहोस्, खुसीले रमाउनुहोस्।
0: रिलायन्स पेन्ट्स प्राली विक्रेता श्री विष्णु ट्रेडर्स, देखना चोक, चन्द्रगढी।
2: सम्पर्क नम्बर 98423 1154।

0: Sip on ya.
1: Extreme energy drink.
2: Na na na na. वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ साथै सौन्दर्य रोग विशेषज्ञ डाक्टर केशव ढकालको सेवा बिहान 9 बजे र दिउँसो 1 बजे र बेलुका 5 बजे नवदुर्गा क्लिनिक तथा चन्द्रगढी मेडिकल भद्रपुर 7 लेखनाथ चोक फोन नम्बर 98-526-20-202 98-270-5387 साथै यहाँ रगत दिशा पिसाबको परीक्षण पनि गरिन्छ रेबिज विरुद्धको खोप पनि लगाइन्छ
3: किन मख परेकी माया
4: म मख पर्नुको कारण सुन्नुहोस् त तपाईँ पनि मख पर्नुहुन्छ अनुभवी सेफले तयार पारेका भेज नन भेज खाना खाजाका परिकारहरू उपलब्ध गराउने होटल पानस सफा र सुन्दर एसी नन एसी रूमहरू सरल दाममा उपलब्ध गराउने होटल पानस पार्टी जन्मदिन एनिभर्सरी पास्नी लगायतका विभिन्न कार्यक्रम गर्दा साउन्ड बक्स र हल चार्ज फ्री दिने होटल पानस सुन्दर वातावरणले भरिभराउ सँगै पार्किङको सुविधा भएको होटल पानस आउटसाइड इनसाइड रुफटप एसी क्याबिन नन एसी क्याबिनको सेवा दिने होटल पानस निश्चित एरिया भित्र होम डेलिभरीको सेवा दिने होटल पानस
3: साथै विवाह वर्तमान पिकनिक लगायत कार्यक्रमहरूमा क्याटरिङको सेवा पनि उपलब्ध छ होटल पानस भद्रपुर 10 छताचोक धनुष मोड प्रोपाइटर यादव भट्टराई सम्पर्क नम्बर 98-060-88-288 97-677-78-569 98-426-78-652
5: 107.5 megahertz. You got it.

0: के भयो हजुरलाई, बिरामी जस्तो देखिनुहुन्छ त, बस्दा पनि असजिलो गरी बस्नुहुन्छ, केही भन्नुहुन्न?
1: हेर न, साह्रै नराम्रो रोग लाग्यो, भनौ भने पनि कसरी भनौ?
0: श्रीमतीलाई नभनेर कसलाई भन्नुहुन्छ त?
1: के भो के भो, मलद्वारमा मासु पलाएको छ, अण्डकोषमा पानी पनि जमेछ, धेरै ठाउँ गएर देखाइसके, निको नै हुँदैन, पाइल्स पनि भयो जस्तो छ।
0: यस्तो कुरा पनि लुकाएर हुन्छ त? यही भद्रपुरको मेचीपुल पारी सबैभन्दा पुरानो क्लिनिक राय पाइल्स क्लिनिकको डाक्टर बीके राईलाई भेटे भइहाल्छ नि।
1: हो र, ल म आजै गएर भेटिहाल्छु।
2: भद्रपुरको मेचीपुल पारी मार्केटको सबैभन्दा पुरानो राय पाइल्स क्लिनिक अब बिहारको भातगाउँ सब्जी मार्केटमा राय मेडिकल एन्ड राय पाइल्स क्लिनिक खुलिसकेको छ र वेस्ट बंगालको डाङ्गुजोत बंगालको मार्केटमा पनि क्लिनिक छ। यहाँ ग्यारेन्टीको साथ उपचार गरिन्छ, निको नभएमा रकम फिर्ता गरिनेछ, साथै औषधि तथा मेडिकल सेवा दुवै उपलब्ध छ, औषधि विशेष छुटमा दिइन्छ र नभएको औषधि अर्डर अनुसार मगाइन्छ।
3: हजुर, तपाईँ पनि पाइल्स, हाइड्रोसिल, फिस्टुला जस्ता रोगहरूको आयुर्वेदिक पद्धतिबाट बिना अपरेशन उपचार गराउन चाहनुहुन्छ भने सधैँ सम्पर्क गर्नुहोस् राय पाइल्स क्लिनिक।
1: निको नभए पैसा फिर्ता गरिनेछ।
2: सम्पर्क मेचीपुल पारी गलगलिया भातगाउँ सब्जी मार्केट र डाङ्गुजोत बंगाल मार्केट भद्रपुर बोर्डर वेस्ट बंगाल भारत। इन्डियन मोबाइल नम्बर 81165073 50, नेपाल नम्बर 98633090140।
4: के तपाईँ लामो समयदेखि टाउको दुखाई, जोड्नी दुखाई, घाँटी वा ढाड दुखाइले दिक्क हुनुहुन्छ? घुँडा, काँध, स्नायु वा मांसपेशी दुखाइले दैनिक जीवन कष्टकर बनेको छ? अब चिन्ता नगर्नुहोस्। एडभान्स पेन स्पेशलिस्ट क्लिनिक बितामोड झापामा लामो समयदेखि दुखाइको वास्तविक कारण पहिचान गरी अनुभवी दुखाइ विशेषज्ञ डाक्टरबाट बिना अपरेशन उपचार सम्भव छ। लामो समयसम्म औषधि खानु नपर्ने सुरक्षित उपचारको लागि एडभान्स पेन स्पेशलिस्ट क्लिनिक। लामो समयसम्म दुखाइसँग सम्झौता नगर्नुहोस्, आजै सम्पर्क गर्नुहोस्। एडभान्स पेन स्पेशलिस्ट क्लिनिक बिरतामोड झापा। सम्पर्क नम्बर 023535333, 97010123453, 97010123453।

0: अरे यति बिहान हजुर किचनमा
1: किन? मैले तिम्रो लागि चिया बनाउनु हुन्न र?
0: होइन हजुर, मिठो र स्वादिलो पनि त बनाउन आउनु पर्यो नि।
1: ए तिमी पनि बजारमा पाइने प्रसङ्ग चिया ल्याएर पकाएपछि चिया आफै मिठो र स्वादिलो भइहाल्छ नि।
0: हो र, त्यस्तो मिठो र स्वादिलो छ र प्रसङ्ग चिया?
1: हो त नि, साह्रै मिठो र स्वादिलो सबैले रुचाएको प्रसङ्ग चिया नै त हो। बरु लाऊ, तिमी पनि चाखेर हेर।
0: वाव, साच्चै भने जस्तै रहेछ प्रसङ्ग चिया। अब म पनि चाहन्छु मेरो दिनको सुरुवात प्रसङ्ग चियाबाटै होस्।
2: शारदा प्याकेजिङ उद्योग भदरपुर 5 बाट प्याकेजिङ गरी बजारमा ल्याइएको प्रसङ्ग चिया सधैँ प्रयोग गरौं। सम्पर्क नम्बर 9863606011, 9818094700।
0: ह्यापिनेस बिगिन्स विथ अ कप अफ प्रसङ्ग टी।
3: स्वस्थ दाँत सुन्दर मुस्कान, के तपाईलाई थाहा छ? स्वस्थ दाँत सुन्दर मुस्कानलाई प्राथमिकतामा राखेर लोक स्वास्थ्य डेन्टल क्लिनिक बिरतामोडले कोरियन प्रविधि र दक्ष चिकित्साका साथै कोशी प्रदेश स्तरीय डेन्टल सेवा सञ्चालन गर्दै आएको छ। दाँत सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँबाट दिने आएको यस डेन्टल क्लिनिकमा तपाईँको सुविधा अनुसारको सेवा उपलब्ध छ। क्लिनिक बिहान 8 बजेदेखि 6 बजेसम्म सञ्चालनमा रहने, बच्चाहरूको लागि छुट्टै विशेष कक्षबाट उपचार, ज्येष्ठ नागरिक तथा बच्चाहरूलाई विशेष छुट, दन्त सम्बन्धी निशुल्क परामर्श, नयाँ वर्षका साथै विभिन्न राष्ट्रिय पर्वमा विशेष छुटको व्यवस्था हुने। सेवा गर्ने मौकाको लागि हाम्रो ठेगाना लोक स्वास्थ्य डेन्टल क्लिनिक बिरतामोडे, पुरानो आँखा शिविर रहेको कलेज रङको बिल्डिङ। सम्पर्क नम्बर 9856237600।
4: नायक चिया पछि बजारमा अब नायक इटा। रातो पुरा पाकेको इटा नायक इटा, बलियो इटा नायक इटा, गणेश इटा उद्योग भद्रपुर 1 बाट उत्पादित नायक इटा,
5: पूर्वाधार निर्माणका लागि भरपर्दो इटा नायक इटा। सम्पर्क योगेन्द्र पराजुली 9816964427, यदुवीर ठाकुर 9804050711।

0: हेल्दी स्माइल फर हेल्दी लिभिङ। विगत 10 वर्षदेखि झापाको सदरमुकाम चन्द्रगढीमा सेवा दिँदै आएको साझा डेन्टल अब थप विशेषज्ञ सेवाहरू र नयाँ व्यवस्थापनमा वरिष्ठ डेन्टल सर्जन धरा नोबेल तथा मेची अस्पतालबाट विशेषज्ञ डाक्टरहरूको सेवा थपिएको जानकारी गराउँदछौ। हाम्रा सेवाहरू नदुखाई दाँत निकाल्ने, बाङ्गोटिङ्गो दाँत मिलाउने, हड्डी भित्रै रोपेर कृत्रिम दाँत लगाउने, डेन्टल एक्सरे सेवा, दाँत भर्ने, दाँत झिक्ने लगाउने तथा फिक्स दाँत लाउने। थप जानकारीको लागि साझा डेन्टल होम चन्द्रगढी लेखना चोक झापा, सम्पर्क फोन नम्बर 98269479414023। Healthy smile for healthy living.
1: Nagarik FM 107.5 MHz.
2: You've been listening.
1: Voice of the people.
2: With the hottest station.
1: 107.5 MHz.

0: वाओ, कस्तो राम्रो घर।
1: रिलायन्स पेन्ट्स लगाएपछि राम्रो हुँदैन त?
0: रिलायन्स पेन्ट्स
1: हो त, रिलायन्स पेन्ट्स।
0: त्यसो भए म पनि आफ्नो घर रिलायन्स पेन्ट्सले रंगाउँछु, तपाईँहरू पनि रंगाउनुहोस्।
1: रिलायन्स पेन्ट्स लगाउनुहोस्, खुसीले रमाउनुहोस्।
0: रिलायन्स पेन्ट्स प्राली, विक्रेता श्री विष्णु ट्रेडर्स, लेखनाथ चोक, चन्द्रगढी।
2: सम्पर्क नम्बर 98423-1104।
3: सिटौला क्लिनिक। धरान घोपाबाट विशेष अनुभव हासिल गरी आउनु भएको वरिष्ठ कन्सल्टेन्ट फिजिसियन तथा थाइराइड रोग विशेषज्ञ डाक्टर मनिष सुवेदीबाट पेट, छाती, मुटु रोग, सुगर, प्रेसर र मृगौला रोगको सेवा उपलब्ध छ।
2: वरिष्ठ हाड जोर्नी, नसा तथा बाथ रोग विशेषज्ञ अर्थोपेडिक सर्जन डाक्टर नवीन भट्टराईको सेवा।
4: वरिष्ठ स्त्री रोग तथा प्रसूति विशेषज्ञ काठमाडौँको वीर अस्पतालबाट डाक्टर विद्या पोखरेलको सेवा।
3: साथै वरिष्ठ हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ
4: डाक्टर प्रकाश कुमार श्रेष्ठको सेवा पनि उपलब्ध छ।
3: प्रोप्राइटर दाताराम सिटौला, सिटौला क्लिनिक मेची अञ्चल अस्पतालबाट 100 मिटर पश्चिम। सम्पर्क नम्बर 03-5200-50, 98-5-26-33-93, 98-4-26-33-93।
5: चाडबाड पनि आइसक्यो, सुनका गरगहना नकिन्ने?
2: किन्ने नि, किन नकिन्ने? हामीलाई चाहिने सुनका सम्पूर्ण गहनाहरू एकै ठाउँमा पाइन्छ नि, त्यो हो पूजा ज्वेलर्समा।
5: अनि त्यहाँ के पाइन्छ नि?
2: चाँदीका पाउजू, चुरा, काठीमाला, करुवा, टिकादानी, फेन्सी आइटमहरू, चाँदीका सामानहरू, विभिन्न देवी देवताका मूर्तिहरू लगायत सुन चाँदीका सम्पूर्ण गरगहना पाइन्छ नि पूजा ज्वेलर्समा।
5: त्यसो भए जाउँ न त।
2: हुन्छ हुन्छ, जाउँ न त।
6: यहाँ किरात संस्कृतिका गरगहनाहरू समेत उपलब्ध छ। हाम्रो सेवा हुन्छ तपाईँको चाहनामा, तपाईँको फेसनमा। 24 क्यारेटका सुनका गहना बनाउनुहोस् चाँदीका पाउजो चुरा टिकाको साथमा। विशेष डिजाइनमा गहनामा तपाईँको सन्तुष्टि हाम्रो ग्यारेन्टी। पूजा ज्वेलर्स, सम्पर्क प्रोप्राइटर धर्मेन्द्र शाह, पूजा ज्वेलर्स, भद्रपुर 5, भद्रपुर बजार। सम्पर्क नम्बर 98-5-26-77-880, 98-0-79-24-076।
7: जापान जानेको लागि सुवर्ण अवसर। चन्द्रगढी अञ्जनी मोडका स्थानीय प्रकाश निरौलाले 10 वर्ष जापान बसे नेपाल फर्किएर काठमाडौँ तीनकोनेमा विगत 15 वर्षदेखि जापानिज भाषा स्कूल सफलतापूर्वक सञ्चालन गर्दै आउनु भएकोमा उहाँकै सहकार्यमा चन्द्रगढी अञ्जनी मोडमा प्यासन जापानिज ल्याङ्ग्वेज स्कूल सञ्चालनमा आइसकेको छ। इच्छुक विद्यार्थीहरूले जापानिज भाषा अध्ययन र जापान पढ्न जानका लागि तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क प्रकाश निरौला 98-5-10-54-566, जगदीश काफले 98-446-06-124, रमेश कोइराला 98-426-80-248, ध्रुव निरौला 98-426-26-852।
8: So 107.5 megahertz.
9: And you've got it.

को इन्ट्री भयो स्वीट डान्स को सब खाली छोड्देऊ नाच्ने हरू सँगै नाचौ नाच्नेले ताली ठोक्देऊ आफ्नै मनको मालिक म दुनियाको किन सुनु डीजे यही म्युजिक बजा जबसम्म म चेन्ज नभन नाचौ न पुरास गरी सराई स्टेप हाई सबै दुःख पीडालाई फेरि स्टप लगाए अरे बच्चा हो तिम्रो बच्चा तिम्रो स्वर नबोल मिस्टर आरजे को भन्छौ घर गएर टिभी खोला.

कालो पार्ने प्लान बनाएको छु, डिजे माइकको टेन्सन छैन, रक्सी पिलाको छु, हल्ला नगर कोही उजुरी देला, अरे पुलिसको नि बालै होइन सेटिङ मिलाएको छु, जति पिउ नसक्छौ पिउ आजलाई माथि छ, तिमी नाच मैया नाच सारा रात बाँकी छ, आफ्ना जिएफ सम्हाला नक्सा माटो लिन बाँकी दुनियाँको ममा छ।

0: वृद्धि सिद्धि फार्मेसी भद्रपुर आठ हस्पिटल चोकमा अब विशेषज्ञ सेवा। यहाँ आधुनिक फोल्डी मेसिन द्वारा 24 घण्टा भिडियो एक्सरे पनि गरिन्छ। काठमाडौँ टिचिङ हस्पिटलबाट नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सन्दर्भ अधिकारीको सेवा बुधबार र शुक्रबार। पेट, छाती, प्रेसर, दम, मधुमेह, थाइराइडका लागि कन्सल्टेन्ट फिजिसियन डाक्टर आकाश कोइरालाको सेवा दैनिक बिहान 9 बजे र दिउँसो 1 बजे। स्त्री तथा प्रसूति रोग विशेषज्ञ एमबीबीएस केयू एमडी नेम्स डाक्टर विद्या पोखरेलको सेवा दैनिक बिहान र बेलुका। वरिष्ठ कन्सल्टेन्ट छाला तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर केशव ढकालको सेवा प्रत्येक दिन बिहान 9 बजे तथा किडनीमा ढुङ्गा, पित्तथैलीमा ढुङ्गा, अल्सर, घाउ, काटेको, गाठो भएको, हाइड्रोसिल, हर्निया, पायल, फिस्टुला, खिल पल्टेको, नङ गाडिएको जस्ता समस्याका लागि वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर विनय झाको सेवा।
1: डाक्टर भेट्ने समय बिहान 8:30 देखि 9:30 बजेसम्म र दिउँसो 2 बजेदेखि।
0: वरिष्ठ नशा बात तथा हाडजोनी रोग विशेषज्ञ डाक्टर सुभाष कुमार दास भेट्ने समय दैनिक बिहान 8:30 बजे र दिउँसो 1:30 बजे। नवजात शिशु तथा बालरोग विशेषज्ञ डाक्टर आकाश घोषको सेवा भेट्ने समय प्रत्येक दिन बिहान 8:00 बजेदेखि 8:45 बजेसम्म। वृद्धि सिद्धि फार्मेसी भद्रपुर आठ हस्पिटल पूर्व रेडक्रस झापाको कार्यालय दक्षिण। सम्पर्क फोन नम्बर 023-521-886, 98-049-74-888। साथै फार्मेसी सेवा सहित दैनिक प्रयोगशाला सेवा पनि उपलब्ध छ।

0: 25 वर्षदेखिको अटुट विश्वास, हरेक घुटमा मिठो सुवास, त्रिशक्ति इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन गोल्ड रिन्सिया।
1: ए हेर न, भद्रपुर बजारमा कति राम्रो पसल खुलेछ नि।
2: कुन पसल? केको पसल भनेको?
1: सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल।
2: आ, म त जान्न है, त्यहाँ खोजेको सामान एउटै पाइँदैन?
1: त्यही त सुनाउन खोजेको नि मैले, अरूतिर नपाइने सामान पनि सबै त्यहाँ पाइन्छ।
2: के छन् त?
1: आर्टिफिसियल गहना, पञ्चधातु सामग्री, बेहुली सेट, रानीहार, मिनीहार, चुरा, सिक्री, औठी, टप।
2: ओहो, बिहेको लागि त एकदमै पर्फेक्ट रहेछ।
1: त्यति मात्रै होइन है, रुम डेकोरेसन, गिफ्ट आइटम, फोटो फ्रेम, बच्चाका खेलौना, सबै ट्रेन्डिङ सामान पाइन्छ।
2: त्यसो भए त गिफ्ट किन्न अरू कतै जानै पर्दैन रहेछ।
1: हो त, तपाईँको सपनालाई साकार बनाउने सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल अब भद्रपुर बजारमा। अब होलसेल होस् वा रिटेल, तपाईँको रोजाईको एकमात्र गन्तव्य सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल, कृष्णराज कम्प्लेक्स छेउ, हटिया लाग्ने बाटो, भद्रपुर छ झापा। मोबाइल नम्बर 9828878844। तपाईँको रोजाई, तपाईँको खुसी।
3: हेलो।
4: हजुर दिदी।
3: सुन न भाइ, मेरो दाँत दुखिरहेको छ, निकाल्न नि मन छैन। राम्रो ठाउँमा दाँतको जरैबाट गर्ने उपचार आरसीटी गर्नु छ, तिमीले चिने जानेको कोही छ कि भनेर नि।
4: छ नि दिदी, अस्पताल रोड भद्रपुरको सूर्योदय डेन्टलमा एमडीएस आरसीटी तथा कृत्रिम दाँत विशेषज्ञ डाक्टर भरत खरेलको सेवा प्रत्येक दिन बिहान 10 बजेदेखि र एमडीएस पेडियाट्रिक डेन्टिस्ट्री डाक्टर सञ्चिता खड्का प्रत्येक दिन 2 बजेदेखि 5 बजेसम्म बस्नुहुन्छ नि। त्यहाँ बच्चाको दाँतको उपचार चाहिँ 2 बजेपछि बच्चाकै विशेषज्ञ डाक्टरबाट हुन्छ है। त्यही देखाउनु न, दाँतको जराईदेखि उपचार हुन्छ, आरसीटी, दाँत लगाउने, भर्ने, सफा गर्ने, सेट दाँत बनाउने जस्ता सबै उपचार यही हुन्छ।
3: अनि भान्जीको दाँत तार बाँधेर मिलाउनु छ, त्यो नि हुन्छ त्यहाँ?
4: त्यो पनि हुन्छ दिदी, सूर्योदय डेन्टलको शाखा पुरानो इलाम स्ट्यान्ड बिरतामोडमा छ। त्यहाँ ब्रसेज लगाउने डाक्टर भूषण भट्टराई एमडीएस धरानबाट प्रत्येक शनिबार आउनुहुन्छ। भान्जीको लागि चाहिँ बिरतामोड शाखा नै जानुपर्ने हुन्छ।
5: सम्पर्क सूर्योदय डेन्टल, अस्पताल रोड भद्रपुर, 9843535591, बिरतामोड शाखा पुरानो इलाम स्ट्यान्ड बिरतामोड, 023530215।
6: सुनाउँछौ नागरिकको बोली, तपाईको बोली, समयको बोली, विचार र प्रगतिको बोली, हामी नै जन जनको बोली। नागरिक एफएम 107.5 मेगाहर्ज।

0: नायक चिया पछि बजारमा अब नायक इटा, रातो पुरा पाकेको इटा नायक इटा, बलियो इटा नायक इटा, गणेश इटा उद्योग भद्रपुर एकबाट उत्पादित नायक इटा,
1: पूर्वाधार निर्माणका लागि भरपर्दो इटा नायक इटा। सम्पर्क योगेन्द्र पराजुली 9816964427, यदुवीर ठाकुर 9804450711।
2: अब काठमाडौँ विराटनगरका डाक्टरको लागि शनिबार नै कुर्नु पर्दैन, उपचारको लागि सिलगढी धाइरहनु पर्दैन। पूर्वाञ्चलमै पहिलो छाला यौन सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा सञ्चालित दमकको डेल्फी स्किन केयर हस्पिटल पुगे भइहाल्यो।
3: उपचार विधिबाट निको पारिने
2: चाया पोतो डन्डीफोर, आँखा वरिपरिको कालोपना,
3: कपाल झर्ने, तालु खुइलिने, एलर्जी, दाद, लुतो, सेतो दुबी, कालो दुबी,
2: घाउ, खटिरा, सोराइसिस, हातखुट्टाका नङ बिग्रिने, दुख्ने, पोल्ने, कुष्ठरोगको सफल उपचारहरू, अत्याधुनिक लेजर मेसिन द्वारा उपचार हुने छालाका रोगहरू,
3: नयाँ तथा पुराना दाग, जन्म दाग, शरीरमा हुने मुसाहरू, मासु पलाएको, गाठा गुठीहरू,
2: पोलेको, काटेको घाउबाट बनेको सानो तथा ठुला खत तथा दाग, साथै जन्मजात खुडिएको
3: काखी खुट्टा तथा शरीर गनाउने, तिलकोठी, चौरीपना, डन्डीफोरको दाग हटाउने, टाटु हटाउने,
2: अनावश्यक ठाउँमा उम्रिएका रौँहरूलाई स्थायी रूपमा हटाउने,
3: अत्याधुनिक एनालाइजर मेसिन द्वारा अनुहारको समस्या पत्ता लगाई उचित उपचार गरिन्छ।
2: यो निची लाउने, पोल्ने, पुरुषका यौन दुर्बलता जस्ता समस्याको उचित परामर्श तथा सफल उपचार गरिन्छ। छाला तथा यौन रोगकै लागि अत्याधुनिक ल्याब, प्याथोलोजी सेवा,
3: फार्मेसी सेवा, अत्याधुनिक सुविधा सम्पन्न ब्युटी क्लिनिक सेवा।
2: याद राख्नुहोस्, यहाँ छाला तथा यौन रोग विशेषज्ञ डाक्टरद्वारा हरेक उपचार सर्वसुलभ शुल्कमा गरिन्छ। सम्पर्क डेल्फी स्किन केयर हस्पिटल, दमक 10 बेलडाङ्गी रोड, फोन नम्बर
4: 0357560,
2: मोबाइल नम्बर 9856676।
5: यहाँ प्रत्येक हप्ताको आइतबार एक दिन सेवा बन्द रहने जानकारी गराइन्छ।
4: दमक पछि डेल्फी स्किन क्लिनिक बिर्सा मोडमा पनि, खड्का कम्प्लेक्स बिर्सा मोड, सम्पर्क फोन नम्बर 0235910033, मोबाइल नम्बर 9856676670।
6: अब हप्ताको सातै दिन डाक्टरको सेवा उपलब्ध।

0: नागरिक एफएम 107.5 मेगाहर्ज वॉइस ऑफ द पीपल
1: नागरिक टाइम चेक
2: अहिले दिउँसोको 2 बज्यो
3: यस टाइम चेकका प्रायोजक गोल्डरिङ चिया

0: सिटौला क्लिनिक, सिटौला क्लिनिक। धरान घोपाबाट विशेष अनुभव हासिल गरी आउनु भएको वरिष्ठ कन्सल्टेन्ट फिजिसियन तथा थाइराइड रोग विशेषज्ञ डाक्टर मनिष सुवेदीबाट पेट, छाती, मुटु रोग, सुगर, प्रेसर र मृगौला रोगको सेवा उपलब्ध छ।
1: वरिष्ठ हाड जोर्नी, नसा तथा बाथरोग विशेषज्ञ अर्थोपेडिक सर्जन डाक्टर नवीन भट्टराईको सेवा।
2: वरिष्ठ स्त्री रोग तथा प्रसूति विशेषज्ञ काठमाडौँको वीर अस्पतालबाट डाक्टर विद्या पोखरेलको सेवा।
0: साथै वरिष्ठ हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ
2: डाक्टर प्रकाश कुमार श्रेष्ठको सेवा पनि उपलब्ध छ।
0: प्रोप्राइटर दाताराम सिटौला, सिटौला क्लिनिक मिर्ची अञ्चल अस्पतालबाट 100 मिटर पश्चिम। सम्पर्क नम्बर 03-5200-50, 98-5-26-33-93, 98-4-26-33-93।
3: अरे यति बिहानै हजुर किचनमा
4: किन? मैले तिम्रो लागि चिया बनाउनु हुन्न र?
3: होइन हजुर, मिठो र स्वादिलो पनि त बनाउन आउनु पर्यो नि।
4: ए तिमी पनि बजारमा पाइने प्रसङ्ग चिया ल्याएर पकाएपछि चिया आफै मिठो र स्वादिलो भइहाल्छ नि।
3: हो र, त्यस्तो मिठो र स्वादिलो छ र प्रसङ्ग चिया?
4: हो त नि, साह्रै मिठो र स्वादिलो सबैले रुचाएको प्रसङ्ग चिया नै त हो। बरु लाऊ तिमी पनि चाखेर हेर।
3: वाव, साच्चै भने जस्तै रहेछ प्रसङ्ग चिया। अब म पनि चाहन्छु मेरो दिनको सुरुवात प्रसङ्ग चियाबाटै होस्।
5: शारदा प्याकेजिङ उद्योग भदरपुर 5 प्याकेजिङ गरी बजारमा ल्याइएको प्रसङ्ग चिया सधैँ प्रयोग गरौं। सम्पर्क नम्बर 98-63-60-60-11, 98-18-094-700।
3: ह्यापिनेस बिगिन्स विथ अ कप अफ प्रसङ्ग टी।
6: स्वस्थ दाँत सुन्दर मुस्कान, के तपाईलाई थाहा छ? स्वस्थ दाँत सुन्दर मुस्कानलाई प्राथमिकतामा राखेर लोक स्वास्थ्य डेन्टल क्लिनिक बिरतामोडले कोरियन प्रविधि र दक्ष चिकित्साका साथै कोशी प्रदेश स्तरीय डेन्टल सेवा सञ्चालन गर्दै आएको छ। दाँत सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँबाट दिने आएको यस डेन्टल क्लिनिकमा तपाईँको सुविधा अनुसारको सेवा उपलब्ध छ। क्लिनिक बिहान 8 बजेदेखि 6 बजेसम्म सञ्चालनमा रहने, बच्चाहरूको लागि छुट्टै विशेष कक्षबाट उपचार, ज्येष्ठ नागरिक तथा बच्चाहरूलाई विशेष छुट, दन्त सम्बन्धी निशुल्क परामर्श, नयाँ वर्षका साथै विभिन्न राष्ट्रिय पर्वमा विशेष छुटको व्यवस्था हुने। सेवा गर्ने मौकाको लागि हाम्रो ठेगाना लोक स्वास्थ्य डेन्टल क्लिनिक बिरतामोडे, पुरानो आँखा शिविर रहेको कलेज रङको बिल्डिङ। सम्पर्क नम्बर 98-526-37-600।

0: नायक चियाको अपार सफलतापछि अब बबी मसला चिया बजारमा सर्वत्र उपलब्ध छ।
1: हजुर, कडा रंग मिठो स्वाद भएको नायक चिया सधैँ प्रयोग गर्नुहोस्। भद्रपुरबाट उत्पादित आफ्नै चिया नायक चिया।
2: You've been listening to Voice of the People with the hottest station, 107.5 megahertz.

0: सबिना कहाँ जान लागे कि?
1: अरे यार, दाईको बिहे छ, गरगहना बनाउन रोशन साह सुनसादी पसल जान लागेकी नि।
0: रोशन साह सुनसादी पसल नै किन नि?
1: अरूको विश्वास नै हुन्न।
0: हो र, के विशेषता छन् त त्यहाँ?
1: यहाँ त सुनको रानी, हार, मङ्गलसूत्र, सिक्री, छड्के तिलरी, तिलरी, जन्तर, जुन्तारा, औठी, चुरा, ब्रासलेट, झुम्का, टप र चाँदीको करुवा, थाल, प्लेट, ग्लास, चम्चा, पाउजु, कमरदानी, काठेमाला, सिन्दुरदानी, टिकादानी लगायत विभिन्न देवी देवताका मूर्तिहरू पनि पाइन्छ। साथै राशि अनुसारका पत्थरहरू पनि पाइन्छ र 24 क्यारेट सुन गरगहना ग्यारेन्टीका साथ तयार तथा खरिद बिक्री गरिन्छ।
0: कहाँ छ नि पसल?
1: सम्पर्क
0: रोशन शाह सुन चाँदी पसल, भद्रपुर 5 झापा,
1: 2 नम्बर रोड, सब्जी लाइन, प्रोप्राइटर रोशन शाह। फोन नम्बर 023-520-607, 023-521-667, मोबाइल नम्बर
0: 98-179-86-133,
1: 98-426-78-200।
0: सूचना। अब एकै छाना मुनि सबै स्वास्थ्य समस्याको समाधान एसएस मेडिसिन सेन्टर एन्ड एक्सरे क्लिनिकमा उपलब्ध सेवाहरू। विगत 30 वर्षदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आउनुभएका पूर्वाञ्चलका पुराना प्रमुख कन्सल्टेन्ट फिजिसियन डाक्टर पीतम्बर ठाकुरको दैनिक सेवा, बिहान 8 बजेदेखि 9:30 बजेसम्म। प्रमुख कन्सल्टेन्ट छालारोग एवं यौनरोग विशेषज्ञ डाक्टर केशव ढकालको दैनिक सेवा, बिहान 9 बजे र दिउँसो 2 बजे, सम्पर्क 12:30 बजे। स्थानीय युवा तथा प्रमुख कन्सल्टेन्ट सर्जन डाक्टर रामबाबु खड्काको दैनिक सेवा, बिहान 8:30 बजे। सिनियर कन्सल्टेन्ट नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सबु काफलेको दैनिक सेवा, शनिबार बाहेक बिहान 9 बजे र दिउँसो 2 बजे, सम्पर्क 12:30 बजे। सिनियर कन्सल्टेन्ट प्रसूति एवं स्त्री रोग विशेषज्ञ डाक्टर एलिजा गौतमको दैनिक सेवा, बिहान 8 बजे र दिउँसो 2 बजे, सम्पर्क 1 बजे। कन्सल्टेन्ट बच्चा तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर सन्तोष कुमार शाहको दैनिक सेवा, बिहान 8:30 बजे र दिउँसो 2 बजे, सम्पर्क 12:30 बजे। कन्सल्टेन्ट हाडजोर्नी तथा नशारोग विशेषज्ञ डाक्टर नवीन भट्टराईको दैनिक सेवा, बिहान 8 बजे र दिउँसो 2 बजे, सम्पर्क 12:30 बजे। साथै यहाँ अत्याधुनिक डीआर डिजिटल एक्सरे सेवा र पेथोलोजी सेवा पनि उपलब्ध छ। क्लिनिक खुल्ने समय बिहान 7 बजेदेखि दिउँसो 2 बजेसम्म, बिरामी जाँच गर्ने समय बिहान 8 बजेदेखि 9 बजेसम्म र दिउँसो 2 बजे, सम्पर्क 12 बजे। सम्पर्क एसएस मेडिसिन सेन्टर एन्ड एक्सरे क्लिनिक, भद्रपुर 8 झापा, सञ्चालक ससिम पोखरेल। फोन नम्बर 023-523-686, 524-686, 98-426-28-890। सस्तो होइन, गुणस्तरीय रोजौं। हजुर, कम्प्युटरको सिप र ज्ञान आर्जनका लागि चन्द्रगढी लेखनाथ चोकबाट गार्मेन्ट जाने बाटोमा कम्प्युटर भोकेसनल र स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टर खुलिसकेको छ। हार्डवेयर तथा सफ्टवेयर कम्प्युटर सिक्न चाहनेका लागि प्राक्टिकल ट्रेनिङहरू, लर्न फ्रम कम्प्युटर साइन्स, इन्जिनियरिङ एन्ड पीएचडी स्कोलर कोर्स वर्क, एडभान्स जाभा, नेटवर्क प्रोग्रामिङ, नेट पाइथन, एमएल, एआई, आईओटी एन्ड मेनी मोर। रिसर्च कन्सल्टेन्ट एन्ड प्लागरियारिजम चेकिङ फर बीएससी, सीएसआईटी, एमबीए, एमसीए। अन्तर्राष्ट्रिय स्तरको कम्प्युटर कोर्स गर्न चाहनेहरूका लागि एकै स्थानमा कम्प्युटर इन्जिनियर शीतल प्रसाद मण्डल, पीएचडी स्कलर। फोन सम्पर्क 98-079-62-200, लेखनाथ चोक, चन्द्रगढी, झापा।
2: यो हो नागरिक एफएम 107.5 मेगाहर्ज, जन जनको बोली।

0: डीएससी अब चन्द्रगढीमा आँखा उपचार केन्द्र भद्रपुरमा अब शल्यक्रिया सहित निशुल्क आँखा जाँच गरिन्छ। यस केन्द्रमा आँखाको शल्यक्रिया गर्ने बिरामीलाई 50% छुटका साथ आँखाका अन्य सम्पूर्ण रोगका उपचार निशुल्क भइरहेको बेहोरा जानकारी गराइन्छ। साथै प्रत्येक हप्ताको बुधबार जटिल शल्यक्रिया समेत गरिने हुँदा मौकाको फाइदा लिनुहुन अनुरोध गरिन्छ। सम्पर्क भद्रपुर आँखा उपचार केन्द्र, नेपाल बैंक लिमिटेड पछाडि उद्योग संघको भवनको पूर्वपट्टि, देवी बस्ती, भद्रपुर 5, छापा।
1: तपाईँ कुखुरा बाख्रा बंगुर सुगुर पालन गर्दै हुनुहुन्छ वा चिया बगान विद्यालय घर कम्पाउन्ड घेराबारा गर्दै हुनुहुन्छ अथवा विकास निर्माणका अन्य काम सँगै ढुङ्गा राख्ने तारजालीको खोजी गर्दै हुनुहुन्छ भने तपाईँ हाम्रै ठाउँमा आधुनिक मेसिनबाट उत्पादित सेन जाली उपलब्ध छ।
2: 1 इन्च देखि 4 इन्च सम्मको पाल भएको हेभी कोडेड 10 गेज ग्लामनाइज गरिएको खिया नलाग्ने तारवार विभिन्न साइजमा ढुङ्गा भर्ने तारजालीहरू धेरै भन्दा धेरै टिकाउ हुने सामग्रीहरू सुपथ मूल्यमा पाउनुका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क मैनाचुली हिम पाइप उद्योग भद्रपुर 10 भद्रपुर बिरतामोर रोड देउनिया पुल दक्षिण तर्फ। सम्पर्क फोन नम्बर 023-453-207-452-206, मोबाइल नम्बर 98-526-71-121, 98-526-56-656, 98-426-77-795। आजै सम्पर्क गर्नुहोस्।
3: नेपालकै ठुलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अक्षय जनशक्ति र अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल झापाको बिरता मोड स्थित सैनिक मोड सहित अर्जुन धाराको शनिसरे अस्पताल काठमाडौँको कलङ्की वर्षाको बेरगंज सहित अब बारदर्शीको चकचकी स्वास्थ्य चौकीमा पनि।
4: हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतियाबिन्दुको अपरेशन, आँखाको नानी प्रत्यारोपण, आँखाको पर्दाको अपरेशन, मधुमेह तथा उच्च रक्तचापका बिरामीहरूको आँखा परीक्षण, जलबिन्दुको परीक्षण तथा उपचार, आँखा टेढो भएको, मासु पलाएको, आँखाबाट पी बग्ने समस्याको उपचार, अल्छी आँखाको उपचार र सम्पूर्ण किसिमका कन्ट्याक्ट लेन्स तथा चस्माहरू पाइनुका साथै कानको सम्पूर्ण उपचार तथा शल्यक्रिया सेवा। 5 वर्ष वा 5 वर्ष मुनिका बाल बालिकाहरूको निःशुल्क आँखा
3: झापाको बिरता मोड स्थित सैनिक मोड, अर्जुन धाराको शनिश्चरी अस्पताल र अब बारदर्शीको चकचकी स्थित चकचकी स्वास्थ्य चौकीबाट समेत सेवा सञ्चालन भइरहेको जानकारी गराउँदछौ। थप जानकारीको लागि दृष्टि आँखा अस्पताल बिरता मोड 3 सैनिक मोड, सम्पर्क नम्बर
5: 023-535-702-535-703-535-704।
3: चकचकी सम्पर्क मोबाइल नम्बर 98-014-23-728, साथै फोन गर्दा पैसा नलाग्ने नम्बर 16-60-01-52-00। सबैका लागि दृष्टि, सधैँका लागि दृष्टि, दृष्टि आँखा अस्पताल।
6: You're listening to 107.5 MHz. You got it.

0: कृपा फार्मेसी, कृपा फार्मेसी, कृपा फार्मेसी। अब हाम्रो सहर भद्रपुरमा विश्वासिलो, भरपर्दो र सम्पूर्ण रोगहरूको उपचार एउटै छानामुनि कृपा फार्मेसीमा। हाम्रा उपलब्ध सेवाहरू भिडियो एक्सरे सेवा, डिजिटल एक्सरे सेवा, ईसीजी सेवा, साथै सुगर, थाइरोइड, एलएफटी, आरएफटी ल्याबका सम्पूर्ण टेस्टहरू। हाम्रा सेवाहरू
1: वरिष्ठ कन्सल्टेन्ट छाला तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर केशव ढकालको दैनिक सेवा प्रत्येक दिन बिहान 9 बजे र दिउँसो 1 बजेदेखि।
0: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर शशांक राज पोखरेलको सेवा।
2: महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर एलिजा गौतमको सेवा दिउँसो 1 बजे र बेलुका 5:30 बजे।
0: वरिष्ठ कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पोषण रमन त्रिपाठीको सेवा प्रत्येक शनिबार र बुधबार बिहान 7 बजेदेखि।
1: वरिष्ठ कन्सल्टेन्ट नाक कान तथा घाँटी रोग विशेषज्ञ सेवा प्रत्येक दिन बिहान 9 बजे र 5:30 बजेबाट।
0: वरिष्ठ नसा बात तथा हाड जोड्ने रोग विशेषज्ञ डाक्टर प्रकाश कुमार श्रेष्ठको दैनिक सेवा बिहान 8 बजे र दिउँसो 1 बजे।
2: नवजात तथा बाल रोग विशेषज्ञ डाक्टर लोचन बाबु सन्जेलको सेवा दैनिक बिहान 7 बजे, दिउँसो 1 बजे र बेलुका 5 बजे। सुगर, प्रेसर, दम, थाइराइड, मुटु, छाती, मृगौला विशेषज्ञ डाक्टर प्रवीण भट्टराईको सेवा दैनिक बिहान 8 बजे र दिउँसो 1 बजे।
0: मेडिकल अफिसर डाक्टर मनोज शाहको सेवा प्रत्येक दिन बिहान 9 बजे र दिउँसो 2 बजे। रहेको जानकारीको साथसाथै यहाँ सम्पूर्ण प्रकारको औषधि सुपथ मूल्यमा पाइने हुनाले अन्यत्र धाई रहनु नपर्ने सबै सेवाग्राहीहरूलाई जानकारीको लागि हार्दिक अनुरोध गर्दछौ।
2: साथै यहाँ फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ। सम्पर्क कृपा फार्मेसी चन्द्रगढी लेखनाथ चोक, सम्पर्क नम्बर राजु पराजुली 98159076669, भावना पराजुली 98141319।
3: जापान जानेको लागि सुवर्ण अवसर, चन्द्रगढी अञ्जनी मोडका स्थानीय प्रकाश निरौलाले 10 वर्ष जापान बसी नेपाल फर्किएर काठमाडौँ तीनकुनेमा विगत 15 वर्षदेखि जापानिज भाषा स्कूल सफलतापूर्वक सञ्चालन गर्दै आउनु भएकोमा उहाँकै सहकार्यमा चन्द्रगढी अञ्जनी मोडमा प्यासन जापानिज ल्याङ्ग्वेज स्कूल सञ्चालनमा आइसकेको छ। इच्छुक विद्यार्थीहरूले जापानिज भाषा अध्ययन र जापान पढ्न जानका लागि तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क प्रकाश निरौला 98514554566, जगदीश काफले 98446061024, रमेश कोइराला 98426080248, ध्रुव निरौला 98426268052।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राष्ट्रसंघ महासभामा नेपालको जलवायु समस्या उठाउने प्रधानमन्त्री शाहको प्रतिबद्धता, जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि विश्व समुदायलाई आह्वान गर्ने, चिलीमै जलविद्युत आयोजनामा उद्धारको प्रयास चल्दै, भोटेकोशी बाढ़ीमा 34 देशका 607 जना विदेशी पर्यटक बेपत्ता, बाढ़ीमा बेपत्ता व्यक्तिका परिवारलाई डीएनए परीक्षण प्रतिवेदन छिटो उपलब्ध गराउन सांसदहरूको माग, 14 वर्षदेखि कन्काई पुल अलपत्र पार्ने निर्माण कम्पनीलाई 2 अर्ब रूपियाँ जरिवाना तिर्न 35 दिनको समय सीमा, अमेरिकाद्वारा पहिलो पटक अन्तरिक्ष हतियार तैनाथ गरेको पुष्टि, बदलिदो खतराहरूको सामना गर्न तयार रहेको भनाई, र अस्ट्रेलियाका क्रिकेटर डेभिड वार्नरले काठमाडौँ गोर्खाजबाट एनपीएल खेल्ने। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सृजित जोखिम तथा विपद न्यूनीकरण र व्यवस्थापनका लागि विश्व समुदायसँग सहयोग र सहकार्यका लागि आह्वान गर्ने बताउनु भएको छ। मुस्ताङमा आजदेखि शुरू भएको घर पौझङ जलवायु सम्मेलनलाई शुभकामना सन्देश दिँदै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण सृजित जोखिम तथा विपद न्यूनीकरण र व्यवस्थापनका लागि विश्व समुदायसँग सहयोग र सहकार्यका लागि आह्वान गर्ने बताउनु भएको हो। वहाँले जलवायु परिवर्तनको असर न्यूनीकरण र व्यवस्थापन विश्व समुदायको साझा जिम्मेवारी भएकाले यसको समाधानका लागि अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। राष्ट्रसंघको 81 महासभामा नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेका समस्या, क्षति र समाधानका विषयमा विश्व समुदायको ध्यान आकर्षण गराउने उहाँको भनाइ छ। प्रधानमन्त्री शाहले जलवायु परिवर्तनको असर सामना गर्न संघ प्रदेश र पालिका तहसँग बलियो सहकार्य आवश्यक रहेको बताउनु भएको छ। सम्मेलनको आज कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गर्नुभएको छ। सम्मेलनमा देशभरका गाउँपालिका तथा नगरपालिकाका प्रमुख तथा जिल्ला समन्वय समितिका प्रमुखहरूको सहभागिता छ। रसुवाको चिलीमै जलविद्युत आयोजनाको सुरुङमा बाढ़ीपछि फँसेका 6 जनाको खोज तथा उद्धारको प्रयास चलिरहेको छ। सुरुङभित्र ठूला चट्टान, लेदो र पानीका कारण उद्धार कार्य चुनौतीपूर्ण बने पनि उद्धार टोलीले निरन्तर काम गरिरहेको रासोपाका सांसद एवं इन्जिनियर श्रीराम नेउपानेले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ। उहाँका अनुसार पछिल्लो 2 दिनदेखि सुरुङभित्र 24 घण्टा उद्धारको प्रयास भइरहेको छ। अहिले सुरुङको झण्डे 150 मिटर भाग पानीले जलमग्न छ। पानीको सतह घटाउन सक्सन पम्प प्रयोग गर्ने तयारी भइरहेको छ। पानीको सतह घटेपछि नेपाली सेनाको तालिम प्राप्त उद्धार टोलीलाई सुरुङको थप भित्री भागसम्म पुग्न सहज हुने अपेक्षा गरिएको छ। भोटेकोशी बाढ़ीमा परेर 34 देशका 607 विदेशी पर्यटक बेपत्ता भएका छन्। पर्यटन विभागका सूचना अधिकारी सूरज घिमिरेले विभिन्न कम्पनी मार्फत कैलाश मानसरोवर र जनै पूर्णिमामा मेलाका लागि गोसाईकुण्ड गएका 607 विदेशी पर्यटक बेपत्ता भएको बताउनु भएको छ। बेपत्ता भएका विदेशी पर्यटक मध्ये 269 जना पुरूष, 329 महिला र 9 लिंग पहिचान नभएका नागरिक रहेका छन्। बेपत्ता भएका विदेशी नागरिक मध्ये सबैभन्दा धेरै छिमेकी देश भारतका रहेका छन्। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले भोटेकोशी बाढ़ीमा बेपत्ता भएका व्यक्तिका परिवारको डीएनए परीक्षणको प्रतिवेदन छिटो उपलब्ध गराउन माग गरेका छन्। बैठकको आकस्मिक समयमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुशबू ओलीले बाढ़ीमा बेपत्ता भएका व्यक्तिका परिवारले डीएनए परीक्षणको प्रतिवेदन कहिले आउँछ भनेर प्रश्न गर्न थालेको बताउनुभयो। उहाँले पीड़ित परिवारको अन्यल अन्त्य गर्न परीक्षणको प्रतिवेदन यथाशीघ्र उपलब्ध गराउन माग गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राणा मगरले विपदमा परेका नागरिकका लागि मानसिक स्वास्थ्य उपचार सहित आवश्यक सेवाको व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। यस्तै एमालेका सांसद देवेन बहादुर महरले भोटेकोशी बाढ़ीमा बेपत्ता भएकाहरूको पीड़ा झन जटिल बन्दै गएको भन्दै खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन आग्रह गर्नु भएको छ। रासोपाकी सांसद समीक्षा बास्कोटाले अस्पतालकोमा बाढ़ीमा परि घाइते भएर सघन उपचार कक्षमा रहेका बिरामीसँग अन्तर्वार्ता लिने कार्यप्रति प्रश्न उठाउँदै यसले स्वास्थ्य र संचार क्षेत्रका आचार संहितामाथि गम्भीर प्रश्न खड़ा गरेको बताउनुभयो। कांग्रेसका सांसद खड्गबहादुर बुढा, रासोपाका सांसद गोविन्द पन्थी र नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले पनि बाढ़ी पीड़ितको बाढ़ी पहिरोको रोकथाम, विपद व्यवस्थापन तथा सड़क दुर्घटनामा बढ़दो जोखिम न्यूनीकरणमा सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताउनु भएको छ। नेपाली कांग्रेसले विपदपछिको राहत उद्धार तथा पुनस्थापनाको काम प्रभावकारी र पारदर्शी बनाउन संसदीय उच्चस्तरीय समिति गठन गर्न सभामुखको ध्यान आकर्षण गराएको छ। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदाम्बेले आज सभामुख डोलप्रसाद अर्याललाई भेटेर विपद व्यवस्थापनका लागि तत्काल संसदीय उच्चस्तरीय समिति गठन गर्न माग गर्नु भएको छ। आङदाम्बेले विपद आएको 17-18 दिन बितिसक्दा पनि सर्वदलीय बैठकमा उठाएको समिति गठनको विषय कार्यान्वयनमा आउन नसकेको बताउनु भएको छ। हुलाकी राजमार्ग अन्तर्गत झापा जिल्लाको झापा गाउँपालिका 2 र गौरीगंज गाउँपालिका 1 जोड्ने कन्काई पुल 14 वर्षसम्म अलपत्र पार्ने निर्माण कम्पनी पप्पू महादेव खिम्ती संयुक्त उपक्रम जेबीलाई सरकारले झण्डै 2 अर्ब रूपियाँ जरिवाना तिराउने भएको छ। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय टहरीले सार्वजनिक खरिद ऐन बमोजिम 1,99,12,58,775 रूपियाँ सरकारी राजस्व खातामा दाफिला गर्न 35 दिने सार्वजनिक सूचना निकालेको छ। तोकिएको समयभित्र रकम दाखिला नगरे निर्माण कम्पनीको चलअचल सम्पत्ति रोक्का गरी सरकारी बाँकी सरह तहसील कार्यालय मार्फत असुल उपर गरिने कार्यालयले जनाएको छ। 2068 साल जेठ 31 गते 723 मिटर लामो कन्काई पुल निर्माणका लागि 34,09,00,000 रूपियाँमा ठेक्का सम्झौता भएको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556943333 4935555।
5: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। धनुषाको बेडह नगरपालिकाबाट झण्डै 2 हप्ता अघि अपहरणमा परेका 15 महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ। गएको भदौ 18 गते अपहरणमा परेका धनुषाको बेडह नगरपालिका कमलेश महतोका 15 महिने छोरा सिद्धान्त महतोलाई गैराती त्यही नगरपालिका 10 गजा क्षेत्रबाट सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन मार्फत जनाएको छ। बच्चालाई छाडेर भाग्दै गरेको अवस्थामा धनुषाको कमला नगरपालिका 9 पुनिता देवी पासवानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताउनुभयो। आज दिउँसो तराईका धेरै ठाउँमा तापक्रम 30 डिग्री सेल्सियस भन्दा माथि मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भदौको अन्तिमतिर आइपुग्दा पनि तराई क्षेत्रमा गर्मी छ। आज दिउँसो तराईका विभिन्न ठाउँमा अधिकतम तापक्रम 35 देखि 38 डिग्री सेल्सियससम्म पुगेको छ। विशेष गरी धनगढ़ी, नेपालगंज, भैरवा र सिमरातर्फ अधिकतम तापक्रम 36 देखि 38 डिग्री सेल्सियससम्म पुगेको अनुमान छ। पहाड़ी क्षेत्रमा समेत कतिपय ठाउँमा तापक्रम तुलनात्मक रूपमा उच्च रहेको छ।

0: वार्नरले 110 टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा एक शतक र 28 अर्धशतक सहित 3,277 रन बनाएका छन्। यस्तै उनले समग्र 439 टी20 क्रिकेटमा 10 शतक र 118 अर्धशतक सहित 14,284 रन बनाएका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। राष्ट्रसंघ महासभामा नेपालको जलवायु समस्या उठाउने प्रधानमन्त्री शाहको प्रतिबद्धता, जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि विश्व समुदायलाई आह्वान गर्ने, चिलीमे जलविद्युत आयोजनामा उद्धारको प्रयास चल्दै घोटेकोशी बाढ़ीमा 34 देशका 607 जना विदेशी पर्यटक बेपत्ता, बाढ़ीमा बेपत्ता व्यक्तिका परिवारलाई डीएनए परीक्षण प्रतिवेदन छिटो उपलब्ध गराउन सांसदहरूको माग, 14 वर्षदेखि कन्काई पुल अलपत्र पार्ने निर्माण कम्पनीलाई 2 अर्ब रूपियाँ जरिवाना तिर्न 35 दिनको समय सीमा, अमेरिकाद्वारा पहिलो पटक अन्तरिक्ष हतियार तैनाथ गरेको पुष्टि, बदलिदो खतराहरूको सामना गर्न तयार रहेको भनाई, र अस्ट्रेलियाका डेभिड वार्नरले काठमाडौँ गोर्खाजबाट एनपीएल खेल्नु।
1: के भयो हजुरलाई, बिरामी जस्तो देखिनुहुन्छ त? बस्दा पनि असजिलो गरी बस्नुहुन्छ, केही भन्नुहुन्न?
2: हेर न, साह्रै नराम्रो रोग लाग्यो, भनौ भने पनि कसरी भनौ?
1: श्रीमतीलाई नभनेर कसलाई भन्नुहुन्छ त?
2: के हो के हो, मलद्वारमा मासु पलाएको छ, अण्डकोशमा पानी पनि जमेछ, धेरै ठाउँ गएर देखाइसके निको नै हुँदैन, पाइल्स पनि भयो जस्तो छ।
1: यस्तो कुरा पनि लुकाएर हुन्छ त? यही भद्रपुरको मेची पुल पारी सबैभन्दा पुरानो क्लिनिक राय पाइल्स क्लिनिकको डाक्टर बीके राईलाई भेटे भइहाल्छ नि।
2: हो र, ल म आजै गएर भेटिहाल्छु।
3: भद्रपुरको मेचीपुल पारी मार्केटको सबैभन्दा पुरानो राय पाइल्स क्लिनिक अब बिहारको भाजगाउँ सब्जी मार्केटमा राय मेडिकल एन्ड राय पाइल्स क्लिनिक खुलिसकेको छ र वेस्ट बंगालको डाङ्गुजोत बंगालको मार्केटमा पनि क्लिनिक छ। यहाँ ग्यारेन्टीको साथ उपचार गरिन्छ, निको नभएमा रकम फिर्ता गरिनेछ, साथै औषधि तथा मेडिकल सेवा दुवै उपलब्ध छ। औषधि विशेष छुटमा दिइन्छ र नभएको औषधि अर्डर अनुसार मंगाइन्छ।
4: हजुर, तपाई पनि पाइल्स, हाइड्रोसिल, फिस्टुला जस्ता रोगहरूको आयुर्वेदिक पद्धतिबाट बिना अपरेशन उपचार गराउन चाहनुहुन्छ भने सधैँ सम्पर्क गर्नुहोस् राय पाइल्स क्लिनिक।
2: निको नभए पैसा फिर्ता गरिनेछ।
3: सम्पर्क मेचीपुल पारी, गलगलिया भातगाउँ सब्जी मार्केट र डाङ्गुजोत बंगाल मार्केट, भद्रपुर बोर्डर, वेस्ट बंगाल, भारत। इन्डियन मोबाइल नम्बर 81165073 50, नेपाल नम्बर 98633090140।
5: जहाँ गयो रक्सी, जता गयो मासु, यो चन्द्रगढीमा शुद्ध शाकाहारी खाजा खाने ठाउँ छैन।
6: भोक लाग्यो साथी, खाजा खान जाउँ, सहकारी खाजा पाइने कहाँ छ त्यस्तो ठाउँ?
5: चन्द्रगढीको लेखना चोकमा शुद्ध शाकाहारी खाजा पाइने एकमात्र होटल हिमालय फुडल्यान्ड। तातो चिसो खान परे त्यहाँ पुगे हुन्छ,
6: पिज्जा बर्गर आइसक्रिम पाइन्छ त्यहाँ पनि, सफा सुगर स्वाद उस्तै बबल टी पनि।
5: सफा सुगर र फराकिलो ठाउँ भएको होटल फुडल्यान्ड, नयाँ परिकारको एकमात्र होटल, स्वादमा कमाल, हिमालय फुडल्यान्डमा गए हुन्छ बबाल। सम्पर्क हिमालय फुडल्यान्ड, लेखना चोक, चन्द्रगढी।
7: आया आया, पेट दुख्यो।
8: लौ नानी, दिदीलाई त फेरि बेथाले च्यापे जस्तो छ।
9: बिरामले च्यापो भनेर मात्र हुँदैन नि, भद्रपुरमा विश्वासिलो र भरपर्दो भिड्रो एक्सरे सेवाको लागि लामो समयदेखि चिर परिचित साक्षात अल्ट्रासाउन्ड क्लिनिक लैजानु पर्छ। दक्षिण भारतको मणिपालबाट उपाधि प्राप्त, 10 दशकदेखिको लामो अनुभव भएका रेडियोलोजिस्ट डाक्टर सञ्जीव कुमार गुप्ताबाट दैनिक सम्पूर्ण अङ्गहरूको भिड्रो एक्सरे गरिन्छ, साथै त्यहाँ ठूलो मेसिनबाट पेटको भिड्रो एक्सरे तथा रगतको नसाको रंगीन भिड्रो एक्सरे गर्नुको साथै शरीरको सबै अङ्गको टाउकोदेखि खुट्टासम्म भिड्रो एक्सरे गरिन्छ।
6: अत्याधुनिक 4D ठुलो मेसिनबाट भिडियो एक्सरे गरिन्छ, एनोमाली स्क्यान, रंगीन फोटोमा रिपोर्ट पाइन्छ, बच्चाको मुटु गर्भवतीमै हेरिन्छ, रक्सी खाएर बिग्रेको कलेजोको भिडियो एक्सरे र कलेजोको इलास्टोग्राफी गरिन्छ।
9: बिरामी जाँच गर्ने समय प्रत्येक आइतबारदेखि शुक्रबारसम्म बिहान 8 बजेदेखि 1 बजेसम्म।

0: शनिबार र सार्वजनिक विदाको दिन बिहान 8 बजेदेखि 12 बजेसम्म।
1: सम्पर्क वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सञ्जय कुमार गुप्ता, साक्षात अल्ट्रासाउन्ड क्लिनिक, अस्पताल रोड, भद्रपुर 8,
2: डाक्टर जय कुमार ठाकुरको क्लिनिक भित्र। सम्पर्क नम्बर 98446 86 777।
3: किन मक्ख परेकी माया?
4: म मक्ख पर्नुको कारण सुन्नुहोस् त, तपाईँ पनि मक्ख पर्नुहुन्छ। अनुभवी सेफले तयार पारेका भेज नन भेज खाना खाजाका परिकारहरू उपलब्ध गराउने होटल पानस। सफा र सुन्दर एसी नन एसी रूमहरू सरल दाममा उपलब्ध गराउने होटल पानस। पार्टी, जन्मदिन, एनिभर्सरी, पास्ने लगायतका विभिन्न कार्यक्रम गर्दा साउन्ड बक्स र हल चार्ज फ्री दिने होटल पानस। सुन्दर वातावरणले भरिभराउ सँगै पार्किङको सुविधा भएको होटल पानस। आउटसाइड, इनसाइड, रुफटप, एसी क्याबिन, नन एसी क्याबिनको सेवा दिने होटल पानस। निश्चित एरिया भित्र होम डेलिभरीको सेवा दिने होटल पानस।
5: साथै विवाह, वर्तमान, पिकनिक लगायत कार्यक्रमहरूमा क्याटरिङको सेवा पनि उपलब्ध छ।
3: होटल पानस, भद्रपुर 10, छताचोक, धनुष मोड। प्रोप्राइटर यादव भट्टराई। सम्पर्क नम्बर 98060 88 288, 97 677 78 569, 98 426 78 652।
6: Now go to Cat Fan 107.5 MHz.
7: You've been listening.
6: Voice of the people.
7: With the hottest station.
6: 107.5 MHz.

0: सूचना सूचना अब एकै छाना मुनि सबै स्वास्थ्य समस्याको समाधान एसएस मेडिसिन सेन्टर एन्ड एक्सरे क्लिनिकमा उपलब्ध सेवाहरू विगत 30 वर्षदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आउनुभएका पूर्वाञ्चलका पुराना प्रमुख कन्सल्टेन्ट फिजिसियन डाक्टर पीतम्बर ठाकुरको दैनिक सेवा बिहान 8 बजेदेखि 9:30 बजेसम्म प्रमुख कन्सल्टेन्ट छालारोग एवं यौनरोग विशेषज्ञ डाक्टर केशव ढकालको दैनिक सेवा बिहान 9 बजे र दिउँसो 2 बजे सम्पर्क 12:30 बजे स्थानीय युवा तथा प्रमुख कन्सल्टेन्ट सर्जन डाक्टर रामबाबु खड्काको दैनिक सेवा बिहान 8:30 बजे सिनियर कन्सल्टेन्ट नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सबु काफलेको दैनिक सेवा शनिबार बाहेक बिहान 9 बजे र दिउँसो 2 बजे सम्पर्क 12:30 बजे सिनियर कन्सल्टेन्ट प्रसूति एवं स्त्री रोग विशेषज्ञ डाक्टर एलिजा गौतमको दैनिक सेवा बिहान 8 बजे र दिउँसो 2 बजे सम्पर्क 1 बजे कन्सल्टेन्ट बच्चा तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर सन्तोष कुमार शाहको दैनिक सेवा बिहान 8:30 बजे र दिउँसो 2 बजे सम्पर्क 12:30 बजे कन्सल्टेन्ट हाडजोर्नी तथा नशारोग विशेषज्ञ डाक्टर नवीन भट्टराईको दैनिक सेवा बिहान 8 बजे र दिउँसो 2 बजे सम्पर्क 12:30 बजे साथै यहाँ अत्याधुनिक डीआर डिजिटल एक्सरे सेवा र पेथोलोजी सेवा पनि उपलब्ध छ। क्लिनिक खुल्ने समय बिहान 7 बजेदेखि दिउँसो 2 बजेसम्म बिरामी जाँच गर्ने समय बिहान 8 बजेदेखि 9 बजेसम्म र दिउँसो 2 बजे सम्पर्क 12 बजे सम्पर्क एसएस मेडिसिन सेन्टर एन्ड एक्सरे क्लिनिक भद्रपुर 8 झापा सञ्चालक ससिम पोखरेल फोन नम्बर 023523686 524686 98426 28890
1: ए हेर न भद्रपुर बजारमा कति राम्रो पसल खुलेछ नि।
2: कुन पसल? के को पसल भनेको?
1: सपर्णा आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल।
2: आ म त जान्न है त्यहाँ खोजेको सामान एउटै पाइँदैन।
1: त्यही त सुनाउन खोजेको नि मैले, अरूतिर नपाइने सामान पनि सबै त्यहाँ पाइन्छ।
2: के छन् त?
1: आर्टिफिसियल गहना, पञ्चधातु सामग्री, बेहुली सेट, रानी हार, मिनी हार, चुरा, सिक्री, औठी, टप।
2: ओहो, बिहेको लागि त एकदमै पर्फेक्ट रहेछ।
1: त्यति मात्रै होइन है, रुम डेकोरेसन, गिफ्ट आइटम, फोटो फ्रेम, बच्चाका खेलौना सबै ट्रेन्डिङ सामान पाइन्छ।
2: त्यसो भए त गिफ्ट किन्न अरू कतै जानै पर्दैन रहेछ।
1: हो त, तपाईँको सपनालाई साकार बनाउने सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल अब भद्रपुर बजारमा। अब होलसेल होस् वा रिटेल, तपाईँको रोजाईको एकमात्र गन्तव्य सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल कृष्णराज कम्प्लेक्स छेउ हटिया लाग्ने बाटो भद्रपुर 6 झापा। मोबाइल नम्बर 98 28 78 78 44। तपाईँको रोजाई तपाईँको खुसी। अब भद्रपुर हस्पिटल चोकको रिद्धि सिद्धि फार्मेसीमा हप्ताको 2 दिन मानसिक तथा नशारोग विशेषज्ञ सेवा सुचारू भएको छ। निम्न अवस्थामा मानसिक रोग विशेषज्ञसँग परामर्श गरौं। डिप्रेसन, एन्जाइटी, साइकोसिस, ओसीडी, टाउको दुख्ने माइग्रेनको समस्या, छारे रोग एवं चारडक्सी तथा कुलतको समस्या भएमा टिचिङ हस्पिटलबाट आउनुभएका नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सन्दर्भ अधिकारीको सेवा प्रत्येक बुधबार 3 बजेदेखि र शुक्रबार 11 बजेदेखि। वृद्धि सिद्धि फार्मेसी भद्रपुर 8 रेड क्रस झापाको कार्यालय दक्षिण। सम्पर्क फोन नम्बर 023521886 98049747888। साथै फार्मेसी सेवा सहित दैनिक प्रयोगशाला सेवा पनि उपलब्ध छ।
3: यो हो नागरिक एफएम 107.5 मेगाहर्ज जन जनको बोली।

यातायातको चिन्ता छोडिदिनुहोस्। अब बिरामी हुँदा एक्लो महसुस नगर्नुहोस्। हामी छौ तपाईँको साथमा। ओम साई पाथिवरा हस्पिटलले बिरामीलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले 24 घण्टा पिकअप एन्ड ड्रप सेवा सुचारू गरेको छ। यातायातको समस्याले समयमै अस्पताल आई उपचार पश्चात घर फर्किने चिन्ताबाट मुक्त हुनुहोस्। समयमै आफ्नो रोगको उपचार गरी लाभ लिनुहोस्। हस्पिटलदेखि 25 किलोमिटर वरपरसम्म रहने बिरामीहरूका लागि हामीले 24 घण्टा पिकअप एन्ड ड्रप सेवा सुचारू गरिसकेका छौ। मात्र न्यूनतम शुल्कमा हजुरको घर आँगनदेखि हस्पिटलसम्म ल्याउने र पुर्याउने जिम्मेवारी अब हाम्रो हुनेछ। ओम साई पाथिवरा हस्पिटल अस्पताल मात्र होइन, तपाईँको सुख दुःखको सारथी पनि हो। आकस्मिक एवं एम्बुलेन्स सेवा चाहिने र नियमित डायलोसिस सुविधा चाहिने बिरामीका हकमा भने यो सेवा उपलब्ध हुने छैन। अहिले नै यस हस्पिटलको सम्पर्क नम्बरमा कल गरेर वा हाम्रो क्यूआर कोड स्क्यान गरेर हाम्रो सेवा लिन सक्नुहुनेछ। सम्पर्क नम्बरहरू 98526-23032, 98526-23032, 98526-78820।

0: 25 वर्षदेखिको अटुट विश्वास, हरेक घुटमा मिठो सुवास, त्रिशक्ति टी इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन गोल्ड रिङ चिया।
1: स्वस्थ दाँत सुन्दर मुस्कान, के तपाईलाई थाहा छ? स्वस्थ दाँत सुन्दर मुस्कानलाई प्राथमिकतामा राखेर रा। लोक स्वास्थ्य डेन्टल क्लिनिक बिरतामोडले कोरियन प्रविधि र दक्ष चिकित्साका साथै कोशी प्रदेश स्तरीय डेन्टल सेवा सञ्चालन गर्दै आएको छ। दाँत सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँबाट दिने आएको यस डेन्टल क्लिनिकमा तपाईँको सुविधा अनुसारको सेवा उपलब्ध छ। क्लिनिक बिहान 8 बजेदेखि 6 बजेसम्म सञ्चालनमा रहने, बच्चाहरूको लागि छुट्टै विशेष कक्षबाट उपचार, ज्येष्ठ नागरिक तथा बच्चाहरूलाई विशेष छुट, दन्त सम्बन्धी निशुल्क परामर्श, नयाँ वर्षका साथै विभिन्न राष्ट्रिय पर्वमा विशेष छुटको व्यवस्था हुने। सेवा गर्ने मौकाको लागि हाम्रो ठेगाना लोक स्वास्थ्य डेन्टल क्लिनिक बिरतामोड, एक पुरानो आँखा शिविर रहेको कलेज रङको बिल्डिङ, सम्पर्क नम्बर 98526 37600।

0: नायक चियाको अपार सफलतापछि अब बबी मसला चिया बजारमा सर्वत्र उपलब्ध छ।
1: हजुर, कडा रंग मिठो स्वाद भएको नायक चिया सधैं प्रयोग गर्नुहोस्। भद्रपुरबाट उत्पादित आफ्नै चिया नायक चिया।
2: सुनाउँछौं नागरिकको बोली, तपाईंको बोली, समयको बोली, विचार र प्रगतिको बोली, हामी नै जन जनको बोली। नागरिक एफएम 107.5 मेगाहर्ज।

मछु आज धेरै टाढा, मछु आज धेरै टाढा, मेरो दिल छ।

रिद्धि सिद्धि फार्मेसी भद्रपुर आठ हस्पिटल चोकमा अब विशेषज्ञ सेवा। यहाँ आधुनिक फोर्डी मेसिन द्वारा 24 घण्टा भिडियो एक्सरे पनि गरिन्छ। काठमाडौँ टिचिङ हस्पिटलबाट नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सन्दर्भ अधिकारीको सेवा। बुधबार र शुक्रबार पेट, छाती, प्रेसर, दम, मधुमेह, थाइराइडका लागि कन्सल्टेन्ट फिजिसियन डाक्टर आकाश कोइरालाको सेवा। दैनिक बिहान 9 बजे र दिउँसो 1 बजे। स्त्री तथा प्रसूति रोग विशेषज्ञ एमबीबीएस केयु एमडी नेम्स डाक्टर विद्या पोखरेलको सेवा। दैनिक बिहान र बेलुका वरिष्ठ कन्सल्टेन्ट छाला तथा सौन्दर्य रोग विशेषज्ञ

र आकाश घोषको सेवा भेट्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि 8:45 बजेसम्म। वृद्धि सिद्धि फार्मेसी भद्रपुर 8 हस्पिटल पूर्व रेड क्रस झापाको कार्यालय दक्षिण। सम्पर्क फोन नम्बर 023-521-886 98-049-74-888। साथै फार्मेसी सेवा सहित दैनिक प्रयोगशाला सेवा पनि उपलब्ध छ।

0: Sonia.
1: Extreme energy drink.
2: Na na na na. वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ साथै सौन्दर्य रोग विशेषज्ञ डाक्टर केशव ढकालको सेवा बिहान 9 बजे र दिउँसो 1 बजे र बेलुका 5 बजे नवदुर्गा क्लिनिक तथा चन्द्रगढ़ी मेडिकल भद्रपुर 7 लेखनाथ चोक फोन नम्बर 98-526-20-202 98-270-5387 साथै यहाँ रगत दिशा पिसाबको परीक्षण पनि गरिन्छ रेबिज विरुद्धको खोप पनि लगाइन्छ
3: किन मक्ख परेकी माया
4: म मक्ख पर्नुको कारण सुन्नुहोस् त तपाईँ पनि मक्ख पर्नुहुन्छ अनुभवी सेफले तयार पारेका भेज नन भेज खाना खाजाका परिकारहरू उपलब्ध गराउने होटल पानस सफा र सुन्दर एसी नन एसी रूमहरू सरल दाममा उपलब्ध गराउने होटल पानस पार्टी जन्मदिन एनिभर्सरी पास्ने लगायतका विभिन्न कार्यक्रम गर्दा साउन्ड बक्स र हल चार्ज फ्री दिने होटल पानस सुन्दर वातावरणले भरिभराउ सँगै पार्किङको सुविधा भएको होटल पानस आउटसाइड इनसाइड रुफटप एसी क्याबिन नन एसी क्याबिनको सेवा दिने होटल पानस निश्चित एरिया भित्र होम डेलिभरीको सेवा दिने होटल पानस
3: साथै विवाह वर्तमान पिकनिक लगायत कार्यक्रमहरूमा क्याटरिङको सेवा पनि उपलब्ध छ होटल पानस भद्रपुर 10 छताचोक धनुष मोड प्रोपाइटर यादव भट्टराई सम्पर्क नम्बर 98-060-88-288 97-677-78-569 98-426-78-652
5: 107.5 MHz. You've got it.

0: के तपाई लामो समयदेखि टाउको दुखाई, जोड्नी दुखाई, घाँटी वा ढाड दुखाइले दिक्क हुनुहुन्छ? घुँडा, काँध, स्नायु वा मांसपेशी दुखाइले दैनिक जीवन कष्टकर बनेको छ? अब चिन्ता नगर्नुहोस्। एडभान्स पेन स्पेशलिस्ट क्लिनिक बितामोड झापामा लामो समयदेखि दुखाईको वास्तविक कारण पहिचान गरी अनुभवी दुखाई विशेषज्ञ डाक्टरबाट बिना अपरेशन उपचार सम्भव छ। लामो समयसम्म औषधि खानु नपर्ने सुरक्षित उपचारको लागि एडभान्स पेन स्पेशलिस्ट क्लिनिक। लामो समयसम्म दुखाईसँग सम्झौता नगर्नुहोस्, आजै सम्पर्क गर्नुहोस्। एडभान्स पेन स्पेशलिस्ट क्लिनिक बिरतामोड छापा। सम्पर्क नम्बर 023-535-333, 97-010-12-345, 97-010-12-345।
1: अरे, यति बिहानै हजुर किचनमा
2: किन? मैले तिम्रो लागि चिया बनाउनु हुन्न र?
1: होइन हजुर, मिठो र स्वादिलो पनि त बनाउन आउनु पर्यो नि।
2: ए, तिमी पनि बजारमा पाइने प्रसङ्ग चिया ल्याएर पकाएपछि चिया आफै मिठो र स्वादिलो भइहाल्छ नि।
1: हो र, त्यस्तो मिठो र स्वादिलो छ र प्रसङ्ग चिया?
2: हो त नि, साह्रै मिठो र स्वादिलो सबैले रुचाएको प्रसङ्ग चिया नै त हो। बरु लाऊ, तिमी पनि चाखेर हेर।
1: वाव, साच्चै भने जस्तै रहेछ प्रसङ्ग चिया। अब म पनि चाहन्छु मेरो दिनको सुरुवात प्रसङ्ग चियाबाटै होस्।
3: शारदा प्याकेजिङ उद्योग मधुपुर 5 प्याकेजिङ गरी बजारमा ल्याइएको प्रसङ्ग चिया सधैँ प्रयोग गरौं। सम्पर्क नम्बर 9863-6060-11, 9818-094-700।
1: ह्यापिनेस बिगिन्स विथ अ कप अफ प्रसङ्ग टी।
4: भद्रपुरका पुराना स्वास्थ्य कर्मी बलदेव शाहद्वारा सञ्चालित शाह क्लिनिक नवीन मेडिकल हलमा अब मेची अञ्चलकै पुराना र प्रसिद्ध वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डाक्टर पीताम्बर ठाकुरको दैनिक सेवा साँझ 5 बजेदेखि। पेट, छाती, मुटु, नसा, सुगर, प्रेसर, जन्डिस, थाइराइड, मृगौला रोग विशेषज्ञ सेवाका साथै डाक्टर मनोज कुमार शाहको सेवा प्रत्येक बिहान 8:30-9:30।
5: एपेन्डिक्स, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला, स्तन सम्बन्धी, पित्तथैली, हर्निया, पत्थरी, गाँठा गुठी, चिरफार विशेषज्ञ, वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर विनेश झाको सेवा। प्रादेशिक अस्पताल भद्रपुरबाट छाला, चर्म, यौन रोग तथा सौन्दर्य विशेषज्ञ, एमबीबीएस, एमडी, डर्मालोजी डाक्टर निस्तुक बराल। प्रत्येक शनिबार दिउँसो 3-4 नवजात शिशु तथा बालरोग विशेषज्ञ डाक्टर आकाश घोष। प्रत्येक दिन बिहान 7:30-9 र बेलुका 5-8।
4: अब हाम्रै भद्रपुरमा विशेषज्ञ सेवा लिन आउनुहोस्। शाह क्लिनिक नवीन मेडिकल हल, भद्रपुर 5 भद्रपुर बजार। फोन सम्पर्क 98-049-72-85, 023-525-353। 1 घण्टा अघि नै बिरामीको अग्रिम नाम टिपाउन सक्नुहुनेछ।
6: नायक चियापछि बजारमा अब नायक इटा। रातो पुरा पाकेको इटा नायक इटा, बलियो इटा नायक इटा, गणेश इटा उद्योग भद्रपुर 1 उत्पादित नायक इटा।
7: पूर्वाधार निर्माणका लागि भरपर्दो इटा नायक इटा। सम्पर्क योगेन्द्र पराजुली 98-16-96-64-27, यदुवीर ठाकुर 98-014-50-711।
0: नागरिक एफएम जन जनको बोली।

0: हेल्दी स्माइल फर हेल्दी लिभिङ। विगत 10 वर्षदेखि झापाको सदरमुकाम चन्द्रगढीमा सेवा दिँदै आएको साझा डेन्टल अब थप विशेषज्ञ सेवाहरू र नयाँ व्यवस्थापनमा वरिष्ठ डेन्टल सर्जन धरा नोबेल तथा मेची अस्पतालबाट विशेषज्ञ डाक्टरहरूको सेवा थपिएको जानकारी गराउँदछौ। हाम्रा सेवाहरू नदुखाई दाँत निकाल्ने, बाङ्गोटिङ्गो दाँत मिलाउने, हड्डी भित्रै रोपेर कृत्रिम दाँत लगाउने, डेन्टल एक्सरे सेवा, दाँत भर्ने, दाँत झिक्ने लगाउने तथा फिक्स दाँत लाउने। थप जानकारीको लागि साझा डेन्टल होम चन्द्रगढी लेखना चोक झापा, सम्पर्क फोन नम्बर 98269479414, 023456003। हेल्दी स्माइल फर हेल्दी लिभिङ।
1: वाओ, कस्तो राम्रो घर!
2: रिलायन्स पेन्ट्स लगाएपछि राम्रो हुँदैन त?
1: रिलायन्स पेन्ट्स?
2: हो त, रिलायन्स पेन्ट्स।
1: त्यसो भए म पनि आफ्नो घर रिलायन्स पेन्ट्सले रंगाउँछु, तपाईँहरू पनि रंगाउनुहोस्।
2: रिलायन्स पेन्ट्स लगाउनुहोस्, खुसीले रमाउनुहोस्।
1: रिलायन्स पेन्ट्स प्राली विक्रेता श्री विष्णु ट्रेडर्स देखना चोक चन्द्रगढी।
3: सम्पर्क नम्बर 98423-1104।
4: सिटौला क्लिनिक, सिटौला क्लिनिक, सिटौला क्लिनिक। धरान घोपाबाट विशेष अनुभव हासिल गरी आउनु भएको वरिष्ठ कन्सल्टेन्ट फिजिसियन तथा थाइराइड रोग विशेषज्ञ डाक्टर मनिष सुवेदीबाट पेट, छाती, मुटु रोग, सुगर, प्रेसर र मृगौला रोगको सेवा उपलब्ध छ।
3: वरिष्ठ हाड जोर्नी, नसा तथा बाथ रोग विशेषज्ञ अर्थोपेडिक सर्जन डाक्टर नवीन भट्टराईको सेवा।
5: वरिष्ठ स्त्री रोग तथा प्रसूति विशेषज्ञ काठमाडौँको वीर अस्पतालबाट डाक्टर विद्या पोखरेलको सेवा।
4: साथै वरिष्ठ हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ
5: डाक्टर प्रकाश कुमार श्रेष्ठको सेवा पनि उपलब्ध छ।
4: प्रोप्राइटर दाताराम सिटौला, सिटौला क्लिनिक मेची अञ्चल अस्पतालबाट 100 मिटर पश्चिम। सम्पर्क नम्बर 03-5200-50, 98-5-26-33-093, 98-4-26-33-093।
0: चाडबाड पनि आइसक्यो, सुनका गरगहना नकिन्ने?
6: किन्ने नि, किन नकिन्ने? हामीलाई चाहिने सुनका सम्पूर्ण गहनाहरू एकै ठाउँमा पाइन्छ नि, त्यो हो पूजा ज्वेलर्समा।
0: अनि त्यहाँ के पाइन्छ नि?
6: चाँदीका पाउजु, चुरा, काठी माला, करुवा, टिकादानी, फेन्सी आइटमहरू, चाँदीका सामानहरू, विभिन्न देवी देवताका मूर्तिहरू लगायत सुन चाँदीका सम्पूर्ण गरगहना पाइन्छ नि पूजा ज्वेलर्समा।
0: त्यसो भए जाउँ न त।
6: हुन्छ हुन्छ, जाउँ न त।
7: यहाँ किरात संस्कृतिका गरगहनाहरू समेत उपलब्ध छ। हाम्रो सेवा हुन्छ तपाईँको चाहनामा, तपाईँको फेसनमा। 24 क्यारेटका सुनका गहना बनाउनुहोस् चाँदीका पाउजो चुरा टिकाको साथमा। विशेष डिजाइनमा गहनामा तपाईँको सन्तुष्टि हाम्रो ग्यारेन्टी। पूजा ज्वेलर्स, सम्पर्क प्रोप्राइटर धर्मेन्द्र शाह, पूजा ज्वेलर्स, भद्रपुर 5, भद्रपुर बजार। सम्पर्क नम्बर 98-526-77-880, 98-079-24-076।
8: यो हो नागरिक एफएम 107.5 मेगाहर्ज, जन जनको बोली।

0: हेलो
1: हजुर दिदी,
0: सुन न भाइ, मेरो दाँत दुखिरहेको छ, निकाल्न नि मन छैन। राम्रो ठाउँमा दाँतको जरैबाट गर्ने उपचार आरसीटी गर्नु छ, तिमीले चिने जानेको कोही छ कि भनेर नि।
1: छ नि दिदी, अस्पताल रोड भद्रपुरको सूर्योदय डेन्टलमा एमडीएस आरसीटी तथा कृत्रिम दाँत विशेषज्ञ डाक्टर भरत खरेलको सेवा प्रत्येक दिन बिहान 10 बजेदेखि र एमडीएस पेडियाट्रिक डेन्टिस्ट्री डाक्टर सञ्चिता खड्का प्रत्येक दिन 2 बजेदेखि 5 बजेसम्म बस्नुहुन्छ नि। त्यहाँ बच्चाको दाँतको उपचार चाहिँ 2 बजेपछि बच्चाकै विशेषज्ञ डाक्टरबाट हुन्छ है। त्यही देखाउनु न, दाँतको जराईदेखि उपचार हुन्छ, आरसीटी, दाँत लगाउने, भर्ने, सफा गर्ने, सेट दाँत बनाउने जस्ता सबै उपचार यही हुन्छ।
0: अनि भान्जीको दाँत तार बाँधेर मिलाउनु छ, त्यो नि हुन्छ त्यहाँ?
1: त्यो पनि हुन्छ दिदी, सूर्योदय डेन्टलको शाखा पुरानो इलाम स्टेन बिरतामोडमा छ। त्यहाँ ब्रसेज लगाउने डाक्टर भूषण भट्टराई एमडीएस धरानबाट प्रत्येक शनिबार आउनुहुन्छ। भान्जीको लागि चाहिँ बिरतामोड शाखा नै जानुपर्ने हुन्छ।
2: सम्पर्क सूर्योदय डेन्टल, अस्पताल रोड भद्रपुर, 98423551, बिरतामोड शाखा पुरानो इलाम स्ट्यान्ड बिरतामोड, 023523215।

0: जापान जानेको लागि सुवर्ण अवसर। चन्द्रगढी अञ्जनी मोडका स्थानीय प्रकाश निरौलाले 10 वर्ष जापान बसे नेपाल फर्किएर काठमाडौँ तिनकोनेमा विगत 15 वर्षदेखि जापानिज भाषा स्कूल सफलतापूर्वक सञ्चालन गर्दै आउनु भएकोमा उहाँकै सहकार्यमा चन्द्रगढी अञ्जनी मोडमा प्यासन जापानिज ल्याङ्ग्वेज स्कूल सञ्चालनमा आइसकेको छ। इच्छुक विद्यार्थीहरूले जापानिज भाषा अध्ययन र जापान पढ्न जानका लागि तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क प्रकाश निरौला 98-510-54-566, जगदीश काफले 98-446-06-124, रमेश कोइराला 98-426-80-248, ध्रुव निरौला 98-426-26-852। नायक चियापछि बजारमा अब नायक इटा। रातो पुरा पाकेको इटा नायक इटा, बलियो इटा नायक इटा, गणेश इटा उद्योग भद्रपुर एकबाट उत्पादित नायक इटा,
1: पूर्वाधार निर्माणका लागि भरपर्दो इटा नायक इटा। सम्पर्क योगेन्द्र पराजुली 98-16-96-64-27, यदुवीर ठाकुर 98-014-50-711।
2: अब काठमाडौँ विराटनगरका डाक्टरको लागि शनिबार नै कुर्नु पर्दैन, उपचारको लागि सिलगढी धाइरहनु पर्दैन। पूर्वाञ्चलमै पहिलो छाला यौन सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा सञ्चालित दमकको डेल्फी स्किन केयर हस्पिटल पुगे भइहाल्यो।
3: उपचार विधिबाट निको पारिने
2: चाया पोतो डन्डीफोर, आँखा वरिपरिको कालोपना,
3: कपाल झर्ने, तालु खुइलिने, एलर्जी, दाद, लुतो, सेतो दुबी, कालो दुबी,
2: घाउ, खटिरा, सोराइसिस, हातखुट्टाका नङ बिग्रिने, दुख्ने, पोल्ने, कुष्ठरोगको सफल उपचारहरू, अत्याधुनिक लेजर मेसिन द्वारा उपचार हुने छालाका रोगहरू,
3: नयाँ तथा पुराना दाग, जन्म दाग, शरीरमा हुने मुसाहरू, मासु पलाएको, गाठा गुठीहरू,
2: पोलेको, काटेको घाउबाट बनेको सानो तथा ठुला खत तथा दाग, साथै जन्मजात खुडिएको
3: काखी खुट्टा तथा शरीर गनाउने, तिलकोठी, चौरीपना, डन्डीफोरको दाग हटाउने, टाटु हटाउने,
2: अनावश्यक ठाउँमा उम्रिएका रौँहरूलाई स्थायी रूपमा हटाउने,
3: अत्याधुनिक एनालाइजर मेसिन द्वारा अनुहारको समस्या पत्ता लगाई उचित उपचार गरिन्छ।
2: योनि चिलाउने, पोल्ने, पुरुषका यौन दुर्बलता जस्ता समस्याको उचित परामर्श तथा सफल उपचार गरिन्छ। छाला तथा यौन रोगकै लागि अत्याधुनिक ल्याब, प्याथोलोजी सेवा,
3: फार्मेसी सेवा, अत्याधुनिक सुविधा सम्पन्न ब्युटी क्लिनिक सेवा।
2: याद राख्नुहोस्, यहाँ छाला तथा यौन रोग विशेषज्ञ डाक्टरद्वारा हरेक उपचार सर्वसुलभ शुल्कमा गरिन्छ। सम्पर्क डेल्फी स्किन केयर हस्पिटल, दमक 10 बेलडाङ्गी रोड, फोन नम्बर
0: 0357-60-60,
2: मोबाइल नम्बर 98-526-76-76।
4: यहाँ प्रत्येक हप्ताको आइतबार एक दिन सेवा बन्द रहने जानकारी गराइन्छ।
0: दमकपछि डेल्फी स्किन क्लिनिक बिर्सा मोडमा पनि, खड्का कम्प्लेक्स बिर्सा मोड, सम्पर्क फोन नम्बर 0235-91-0033, मोबाइल नम्बर 98-526-76-76-0।
5: अब हप्ताको सातै दिन डाक्टरको सेवा उपलब्ध।

0: नायक चियाको अपार सफलतापछि अब बबी मसला चिया बजारमा सर्वत्र उपलब्ध छ।
1: हजुर, कडा रंग मिठो स्वाद भएको नायक चिया सधैं प्रयोग गर्नुहोस्। भद्रपुरबाट उत्पादित आफ्नै चिया नायक चिया।
2: सबिना, कहाँ जान लागे कि?
3: अरे यार, दाईको बिहे छ, गरगहना बनाउन रोशन शाह सुनसादी पसल जान लागेकी नि।
2: रोशन शाह सुनसादी पसल नै किन नि?
3: अरूको विश्वास नै हुन्न।
2: हो र, के विशेषता छन् त त्यहाँ?
3: यहाँ त सुनको रानी, हार, मङ्गलसूत्र, सिक्री, छड्के तिलरी, तिलरी, जन्तर, जुन्तारा, औठी, चुरा, ब्रासलेट, झुम्का, टप र चाँदीको करुवा, थाल, प्लेट, ग्लास, चम्चा, पाउजु, कमरदानी, काठेमाला, सिन्दुरदानी, टिकादानी लगायत विभिन्न देवी देवताका मूर्तिहरू पनि पाइन्छ। साथै राशि अनुसारका पत्थरहरू पनि पाइन्छ र 24 क्यारेट सुन गरगहना ग्यारेन्टीका साथ तयार तथा खरिद बिक्री गरिन्छ।
2: कहाँ छ नि पसल?
3: सम्पर्क
2: रोशन शाह सुन चाँदी पसल, भद्रपुर 5, झापा,
3: 2 नम्बर रोड, सब्जी लाइन, प्रोप्राइटर रोशन शाह। फोन नम्बर 0235206607, 0235216067, मोबाइल नम्बर
2: 9817861133,
3: 9426278200।
4: सस्तो होइन, गुणस्तरीय रोजौं। हजुर, कम्प्युटरको सिप र ज्ञान आर्जनका लागि चन्द्रगढी लेखनाथ चोकबाट गार्मेन्ट जाने बाटोमा कम्प्युटर भोकेसनल र स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टर खुलिसकेको छ। हार्डवेयर तथा सफ्टवेयर कम्प्युटर सिक्न चाहनेका लागि प्राक्टिकल ट्रेनिङहरू, लर्न फ्रम कम्प्युटर साइन्स, इन्जिनियरिङ एन्ड पीएचडी स्कोलर कोर्स वर्क, एडभान्स जाभा, नेटवर्क प्रोग्रामिङ, नेट पाइथन, एमएल, एआई, आईओटी एन्ड मेनी मोर। रिसर्च कन्सल्टेन्ट एन्ड प्लागरियारिजम चेकिङ फर बीएससी, सीएसआईटी, एमबीए, एमसीए। अन्तर्राष्ट्रिय स्तरको कम्प्युटर कोर्स गर्न चाहनेहरूका लागि एकै स्थानमा कम्प्युटर इन्जिनियर शीतल प्रसाद मण्डल, पीएचडी स्कलर। फोन सम्पर्क 9079762200, लेखनाथ चोक, चन्द्रगढी, झापा।
5: के भयो हजुरलाई? बिरामी जस्तो देखिनुहुन्छ त। बस्दा पनि असजिलो गरी बस्नुहुन्छ, केही भन्नुहुन्न।
6: हेर न, साह्रै नराम्रो रोग लाग्यो, भनौ भने पनि कसरी भनौ?
5: श्रीमतीलाई नभनेर कसलाई भन्नुहुन्छ त?
6: के भो के भो, मलद्वारमा मासु पलाएको छ, अण्डकोशमा पानी पनि जमेछ, धेरै ठाउँ गएर देखाइसके निको नै हुँदैन, पाइल्स पनि भयो जस्तो छ।
5: यस्तो कुरा पनि लुकाएर हुन्छ त? यही भद्रपुरको मेचीपुल पारी सबैभन्दा पुरानो क्लिनिक राय पायल्स क्लिनिकको डाक्टर बीके राईलाई भेटे भइहाल्छ नि।
6: हो र, ल म आजै गएर भेटिहाल्छु।
4: भद्रपुरको मेचीपुल पारी मार्केटको सबैभन्दा पुरानो राय पायल्स क्लिनिक अब बिहारको भाजगाउँ सब्जी मार्केटमा राय मेडिकल एन्ड राय पायल्स क्लिनिक खुलिसकेको छ र वेस्ट बंगालको डाङ्गुजोत बंगालको मार्केटमा पनि क्लिनिक छ। यहाँ ग्यारेन्टीको साथ उपचार गरिन्छ, निको नभएमा रकम फिर्ता गरिनेछ। साथै औषधि तथा मेडिकल सेवा दुवै उपलब्ध छ। औषधि विशेष छुटमा दिइन्छ र नभएको औषधि अर्डर अनुसार मगाइन्छ।
7: हजुर, तपाई पनि पाइल्स, हाइड्रोसिल, फिस्टुला जस्ता रोगहरूको आयुर्वेदिक पद्धतिबाट बिना अपरेशन उपचार गराउन चाहनुहुन्छ भने सधैँ सम्पर्क गर्नुहोस् राय पाइल्स क्लिनिक।
6: निको नभए पैसा फिर्ता गरिनेछ।
4: सम्पर्क मेचीपुल पारी, गलगलिया भातगाउँ सब्जी मार्केट र डाङ्गुजोत बंगाल मार्केट, भद्रपुर बोर्डर, वेस्ट बंगाल, भारत। इन्डियन मोबाइल नम्बर 8116650350, नेपाल नम्बर 9863309041।
0: डीएससी अब चन्द्रगढीमा। आँखा उपचार केन्द्र भद्रपुरमा अब शल्यक्रिया सहित निशुल्क आँखा जाँच गरिन्छ। यस केन्द्रमा आँखाको शल्यक्रिया गर्ने बिरामीलाई 50% छुटका साथ आँखाका अन्य सम्पूर्ण रोगका उपचार निशुल्क भइरहेको बेहोरा जानकारी गराइन्छ। साथै प्रत्येक हप्ताको बुधबार जटिल शल्यक्रिया समेत गरिने हुँदा मौकाको फाइदा लिनुहुन अनुरोध गरिन्छ। सम्पर्क भद्रपुर आँखा उपचार केन्द्र, नेपाल बैंक लिमिटेड पछाडि उद्योग संघको भवनको पूर्वपट्टि, देवी बस्ती, भद्रपुर 5 छापा।
8: तपाईँ कुखुरा बाख्रा बङ्गुर सुगुर पालन गर्दै हुनुहुन्छ वा चिया बगान विद्यालय घर कम्पाउन्ड घेराबारा गर्दै हुनुहुन्छ अथवा विकास निर्माणका अन्य काम सँगै ढुङ्गा राख्ने तारजालीको खोजी गर्दै हुनुहुन्छ भने तपाईँ हाम्रै ठाउँमा आधुनिक मेसिनबाट उत्पादित सेन जाली उपलब्ध छ।
9: 1 इन्च देखि 4 इन्च सम्मको पाल भएको हेभी कोडेड 10 गेज ग्लामनाइज गरिएको खिया नलाग्ने तारवार विभिन्न साइजमा ढुङ्गा भर्ने तारजालीहरू धेरै भन्दा धेरै टिकाउ हुने सामग्रीहरू सुपथ मूल्यमा पाउनुका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क मैनाचुली हिम पाइप उद्योग भद्रपुर 10 भद्रपुर बिरतामोर रोड देउनिया पुल दक्षिण तर्फ।
10: सम्पर्क फोन नम्बर 023-453-207-452-206, मोबाइल नम्बर 98-526-71-121, 98-526-56-656, 98-426-77-795।
9: आजै सम्पर्क गर्नुहोस्।
11: नेपालकै ठुलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित दक्ष जनशक्ति र अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल झापाको बिरता मोड स्थित सैनिक मोड सहित अर्जुन धाराको शनिसरे अस्पताल काठमाडौँको कलङ्की वर्षाको बेरगंज सहित अब बारादर्शीको सक्सकी स्वास्थ्य चौकीमा पनि।
12: हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतियाबिन्दुको अपरेशन, आँखाको नानी प्रत्यारोपण, आँखाको पर्दाको अपरेशन, मधुमेह तथा उच्च रक्तचापका बिरामीहरूको आँखा परीक्षण, जलबिन्दुको परीक्षण तथा उपचार, आँखा टेढो भएको, मासु पलाएको, आँखाबाट पी बग्ने समस्याको उपचार, अल्छी आँखाको उपचार र सम्पूर्ण किसिमका कन्ट्याक्ट लेन्स तथा चस्माहरू पाइनुका साथै कानको सम्पूर्ण उपचार तथा शल्यक्रिया सेवा, 5 वर्ष वा 5 वर्ष मुनिका बाल बालिकाहरूको निःशुल्क आँखा जाँच।
11: झापाको बिरता मोड स्थित सैनिक मोड, अर्जुन धाराको शनिस्तरी अस्पताल र अब बारदर्शीको चकचकी स्थित चकचकी स्वास्थ्य चौकीबाट समेत सेवा सञ्चालन भइरहेको जाँखा अस्पताल, बिरता मोड 3 सैनिक मोड। सम्पर्क नम्बर
10: 023-535-702-535-703, 535-704।
11: चकचकी सम्पर्क मोबाइल नम्बर 98-014-23-728, साथै फोन गर्दा पैसा नलाग्ने नम्बर 16-60-01-52-00-00। सबैका लागि दृष्टि, सधैँका लागि दृष्टि, दृष्टि आँखा अस्पताल।

0: you? Extreme energy drink.
1: साझ पाँचको नागरिक बुलेटिनमा म सुरक्षा यादवको नमस्कार। अब समाचार विस्तारमा। रसुवाबाडीमा परेर हराइरहेका मध्ये हालसम्म 1,399 जनाको शव फेला परेको छ। प्रहरी प्रधान कार्यालयले आज सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार फेला परेको शव मध्ये 544 पुरूष, 336 महिला र 519 आंशिक अंग छन्। केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभिनारायण काफलेका अनुसार बाढ़ीपछि हालसम्म 4,089 जना बेपत्ता छन्। बेपत्ता हुनेमा 2,907 पुरूष, 572 महिला र 272 विदेशी पुरूष र 328 विदेशी महिला छन्। बाढ़ीमा परि घाइते भएका 9,287 जनाको उद्धार गरिएको प्रवक्ता काफ्रेले जानकारी दिनुभयो। उहाँका अनुसार फेला परेको शवको पहिचानका लागि डीएनए नमूना संकलन लगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1,230 व्यवस्थापन गरिएको छ। फेला परेको शवको पहिचानका लागि डीएनए नमूना संकलन लगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1,230 शव व्यवस्थापन गरिएको छ। पहिचान प्रक्रिया पूरा नभएका शवलाई सुरक्षित रूपमा माटोमुनि राखिएको छ। प्रवक्ता काफ्रेले भन्नुभयो। प्रहरीका अनुसार शव पहिचानका लागि मृतकका शवबाट 1,286 र बेपत्ता व्यक्तिका आफन्तबाट 1,899 डीएनए नमूना संकलन गरिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार खोजी, राहत वितरण तथा शव व्यवस्थापन लगायतका कार्यको लागि हालसम्म 7,575 जना प्रहरी कर्मचारी परिचालन गरिएको प्रवक्ता काफ्रेले बताउनुभयो। यसै गरी विभिन्न जिल्लामा स्थापना गरिएको होल्डिङ सेन्टरमा हाल 3,440 जना रहेको प्रहरीले जनाएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 14,273,29,777 रूपियाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहानसम्मको विवरण अनुसार विभिन्न 9 ब्याङ्कमा 10,40,49,43,516 जम्मा भएको छ। यस्तै कोषको अन्य 2 ब्याङ्कमा रहेको डलर खातामा 2,37,06,575 अमेरिकी डलर जम्मा भएको छ। राहत कोषबाट र रसुवाको बटेकोशी नदीमा आएको बाढ़ीबाट पीड़ितलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत यसअघि 1 अर्ब रूपियाँ निकासा गरिएको थियो। नेपालमा लागू औषध सप्लाई गर्ने तस्करीसँग साठगाँठ भएका झापा भद्रपुरको सीमावर्ती भारतको गलगलिया थानाको थानाध्यक्ष निलम्बित भएका छन्। किशनगंजका प्रहरी अधीक्षकले गलगलिया थानाध्यक्षलाई निलम्बन गरेका हुन्। गलगलियाका प्रहरी उपनिरीक्षक राकेश कुमारलाई शंकास्पद आचरण, अनुशासनहीनता, कर्तव्य पालनमा लापरवाही, मनोमानी र वरिष्ठ अधिकारीहरूको आदेश उल्लंघनको आरोपमा निलम्बन गरिएको हो। किशनगंजका प्रहरी अधीक्षक सन्तोष कुमारले लागू औषध ओसार पसार र यससँग सम्बन्धित अपराध आदिक विरूद्ध निरन्तर गहन अभियान चलाइरहेका छन्। यसै क्रममा 3 दिन अघि गलगलिया थानाका इन्चार्ज उपनिरीक्षक राकेश कुमारले गलगलिया क्षेत्रमा अवैध लागू औषध विरूद्ध छापा मार्ने क्रम शंकास्पद व्यवहार गरेका थिए। त्यस सम्बन्धमा उपविभागीय प्रहरी अधिकारी किशनगंजद्वारा अनुसन्धान गरिएको थियो। उपविभागीय प्रहरी अधिकारीद्वारा पेश गरिएको प्रारम्भिक अनुसन्धान प्रतिवेदनका आधारमा किशनगंजका प्रहरी अधिकक्षले शंकास्पद आचरण, अनुशासनहीनता, कर्तव्य पालनमा लापरवाही, मनोमानी र वरिष्ठ अधिकारीको आदेशको उल्लंघनको आरोपमा गलगलियाका थानाध्यक्ष उपनिरीक्षक राकेश कुमारलाई तत्काल निलम्बन गरिएका हुन्। प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद न्यूनीकरण र व्यवस्थापनका पक्षमा विश्वव्यापी सहयोग र सहकार्यका लागि आह्वान गर्ने बताउनु भएको छ। प्रधानमन्त्री शाहले मुस्ताङमा आयोजित घरपोर्जङ जलवायु सम्मेलनका क्रममा पठाएको शुभकामना सन्देशमा जलवायु परिवर्तनबाट हुने असरको न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी विषय विश्व समुदायको साझा जिम्मेवारी रहेकाले समाधानका लागि विश्वको ध्यान आकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहको शुभकामना सन्देशमा संयुक्त राष्ट्रिय संघको 81 महासभामा जलवायु परिवर्तनका कारण नेपालले भोग्नु परिरहेको समस्या, क्षति र समाधान लगायतका विषयमा विश्व समुदायको ध्यान आकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको उल्लेख छ। यसै गरी जलवायु परिवर्तनले नेपालको हिमाली, पहाड़ी र तराई क्षेत्रमा परिरहेको गम्भीर असरबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायलाई ध्यान आकर्षण गराउने पनि प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ।

0: नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देवाली आफूलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारी प्रति लोभ नभएको बताउनु भएको छ। देवालले आज एक विज्ञप्ति जारी गर्दै कांग्रेसले आफ्नो अनुभवको सदुपयोग आवश्यक ठानेमा जीवनको अन्तिम क्षणसम्म पनि जिम्मेवारी निर्वाह गर्नपछि नहट्ने बताउनु भएको हो। उहाँले देशभरिका महाधिवेशन प्रतिनिधिहरूद्वारा विधिवत सम्पन्न नेपाली कांग्रेसको 14 महाधिवेशनबाट निर्वाचित सभापतिमा सभापतिका रूपमा 15 महाधिवेशन सम्पन्न गरी पार्टीको नेतृत्व हस्तान्तरण गर्नु आफ्नो वैधानिक राजनीतिक तथा नैतिक दायित्व भएको उल्लेख गर्नुभएको छ। पूर्व सभापति देवालले भन्नुभएको छ, नेपाली कांग्रेसको विधान र नेपालको संविधान बमोजिम महाधिवेशन गर्ने पर्याप्त समय बाँकी हुँदा पनि सहमति बेगर हतारमा कथित विशेष महाधिवेशन पक्षधरहरूले पार्टीलाई कमजोर गर्ने विभाजन गर्ने गरी अवैधानिक रूपले अधिवेशन गरेमा म पार्टीलाई कमजोर गर्ने कार्य हुँदा मूर्ख दर्शक भएर बस्न सक्ने छैन। तर उहाँले कस्तो कदम चाल्ने भन्ने कुरा स्पष्ट गर्नु भएको छैन। सरकारले भारतबाट दैनिक 160 बुलेट ग्यास आयात गर्ने भएको छ। अहिले भएको अभाव टाणका लागि ग्यासको आयात बढ़ाउन लागि उद्योग मन्त्री दीपक शाहले आज आयल निगममै गएर अवस्था बुझेपछि उक्त कुरा बताउनु भएको हो। नेपालमा नेपालको माग बमोजिम थप दैनिक 60 बुलेट ग्यास दिन आईओसी तयार भएको जानकारी दिँदै मन्त्री शाहले अबको एक हप्तामा ग्यासको आपूर्ति सहज हुने दावी गर्नुभयो। यसअघि दैनिक करिब 100 बुलेट ग्यास आयात हुने भनिए पनि भारतबाट औसत 90 देखि 95 बुलेट मात्रै नेपाल आइरहेको छ। त्यसमाथि कृष्ण भीरमा गएको पहिरोका कारण राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आउन नसक्दा ग्यास आपूर्ति थप प्रभावित बनेको थियो। हाल मकवानपुर चितवन नवलपरासी बारा र पर्सामा बुलेटबाट ग्यास रिफिल गरी सिलिण्डरहरू काठमाडौँ ल्याउने व्यवस्था मिलाइएको छ। सबै ग्यास काठमाडौँमा मात्र लान थालेपछि अहिले काठमाडौँ बाहिर पनि ग्यासको संकट भइरहेको उपभोक्ताले बताएका छन्। मकवानपुरको इन्द्र सरोवर गाउँपालिका 2 महालक्ष्मी खोला नजिकै आज एक माइक्रो दुर्घटना हुँदा 4 जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा धनुषा धाम नगरपालिका 4 धनुषाका सूरज भट्टराई र कावाश्रोती नगरपालिका 1 नवलपरासीका नरबहादुर ठकुरी रहेका छन्। अन्य 2 जनाको पहिचान खुल्न बाँकी छ। काठमाडौँबाट हेटौडातर्फ आउँदै गरेको मध्य प्रदेश 03001J0720 नम्बरको ईभी माइक्रो दुर्घटनामा 1 जना गम्भीर घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख रमेश विष्टका अनुसार घटनास्थलमा प्रहरी तथा ट्राफिक टोली परिचालन गरिएको छ। नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देवा पक्षले 15 महाधिवेशनका लागि 4 समिति गठन गरी संयोजक तोकेको छ। 15 महाधिवेशन तयारी समिति संयोजक रहेको पूर्व महामन्त्री सुशांक कोइरालाले केन्द्रीय निर्वाचन समिति, सदस्यता व्यवस्थापन समिति, अनुशासन समिति र विधान मस्यौदा समिति गठन गरी संयोजक तोक्नु भएको हो। सचिवालय समन्वय समितिका प्रमुख दीपक प्रसाद कुइकेलका अनुसार अहिलेसम्म 4 समिति संयोजक तोकिएको छ। निर्वाचन समितिमा एगराज पोखरेल, सदस्यता व्यवस्थापन समितिमा किरण राज शर्मा, अनुशासन समितिमा पद्मनारायण चौधरी र विधान मस्यौदा समितिमा शिव हुमागाईलाई संयोजक छन्। देवा पक्षले असोज 15 गते वडा अधिवेशन र केन्द्रीय महाधिवेशन मंगिर 21 देखि 23 गतेसम्म गर्दछ। कांग्रेसको 15 महाधिवेशनबाट पहिलो पटक 13,000 भन्दा बढ़ी युवाले एकै पटक नेतृत्व तहमा प्रवेश पाउने भएका छन्। जेएनजी आन्दोलनपछि गत पुसमा सम्पन्न विशेष महाधिवेशनले विधान संशोधन गर्दै वडादेखि जिल्लासम्मको 5 तहको कार्य समितिमा 30 वर्ष मुनिका युवालाई प्रतिनिधित्व गर्ने सुनिश्चित गरेकाले ठूलो संख्यामा युवा नेतृत्व तहमा आउने भएका छन्। प्रदेश र केन्द्रीय कार्य समितिमा 35 वर्षका युवाको प्रतिनिधित्व हुने प्रबन्ध गरिएको छ। पार्टीको 15 महाधिवेशनको प्रक्रिया 3 असोजबाट शुरू हुँदैछ। 3 र 4 असोजमा वडा अधिवेशन शुरू गरेपछि पालिका, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन 10 असोजसम्म सकेर 16 देखि 19 मा केन्द्रीय महाधिवेशन हुने भएको छ। केन्द्रीय महाधिवेशनका लागि काठमाडौँका खुला मञ्च बुकिङ गरिसकेको छ। नयाँ विधान अनुसार केन्द्रीय महाधिवेशनमा सहभागी हुने करिब 6,000 प्रतिनिधि मध्ये 35 वर्ष मुनिका 330 जनाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ। पार्टी संरचना पहिलेदेखि समावेशी भए पनि युवाको सुनिश्चितता गर्ने व्यवस्थापन भने पहिलोपल्ट राखिएको हो। पार्टीका 7 तहका कार्यसमितिमा एकैपटक ठूलो संख्यामा नयाँ पुस्ताको उपस्थिति हुने भएको हो। महिलाको प्रतिनिधित्व हरेक निकायमा कम्तीमा एक तिहाई हुने व्यवस्थापन गरिएको छ। यसले गर्दा कम्तीमा 54,285 महिला नेतृत्वमा एकैसाथ आउनेछन्। संशोधित विधान अनुसार 17 पदाधिकारी सहित केन्द्रीय कार्य समितिको आकार अब 238 सदस्य हुने भएको छ। दुबईमा बस्ने नेपालीहरूले प्रधानमन्त्री देवी प्रकोप उदार राहत कोषमा 50,03,531 रूपियाँ पठाएका छन्। रसुवाको भोटेको सीमा अचानक आएको बाढ़ीबाट प्रभावितका लागि राहत तथा उद्धार सहयोग पुर्याउने उद्देश्यले दुबईमा बस्ने नेपालीहरूले उक्त रकम पठाएका हुन्। नेपाली समाज यूएईका संस्थापक सदस्य तथा वर्तमान सल्लाहकार शारदा प्रसाद भट्टराईले व्यक्तिगत रूपमा 24,49,592 रूपियाँ तथा 24 संस्थाले 24,53,939 रूपियाँ गरी कुल 50,03,531 रूपियाँ राहत कोषमा जम्मा गरेको नेपाली समाज यूएईका प्रमुख सल्लाहकार वेद प्रसाद अर्यालले बताउनुभयो। दुवै स्थित नेपाली महावाणिज्य दूतावासमा सबै संस्थाले संयुक्त रूपमा महावाणिज्य दूत हरिप्रसाद ओडारीलाई उक्त रकम हस्तान्तरण गरेका हुन्। नागरिक बुलेटिनमा अब पालो विज्ञापनको।
1: के तपाईँ लामो समयदेखि टाउको दुखाई, जोड्नी दुखाई, घाँटी वा ढाड दुखाईले दिक्क हुनुहुन्छ? घुँडा, काँध, स्नायु वा मांसपेशी दुखाईले दैनिक जीवन कष्टकर बनेको छ? अब चिन्ता नगर्नुहोस्। एडभान्स पेन स्पेशलिस्ट क्लिनिक बितामोड झापामा लामो समयदेखि दुखाईको वास्तविक कारण पहिचान गरी अनुभवी दुखाई विशेषज्ञ डाक्टरबाट बिना अपरेशन उपचार सम्भव छ। लामो समयसम्म औषधि खानु नपर्ने सुरक्षित उपचारको लागि एडभान्स पेन स्पेशलिस्ट क्लिनिक। लामो समयसम्म दुखाईसँग सम्झौता नगर्नुहोस्, आजै सम्पर्क गर्नुहोस्। एडभान्स पेन स्पेशलिस्ट क्लिनिक बिरतामोड छापा। सम्पर्क नम्बर 0235353333, 97010123345, 97010123345।

0: डीएससी अब चन्द्रगढीमा वरिष्ठ नवजात शिशु तथा बालरोग विशेषज्ञको दैनिक सेवा बिहान 8 बजे र बेलुका 5 बजे नवदुर्गा क्लिनिक तथा चन्द्रगढी मेडिकल भद्रपुर 7 लेखनाथ चोक फोन नम्बर 98-526-20-202 98-2073-57 साथै यहाँ रगत दिशा पिसाबको परीक्षण पनि गरिन्छ रेबिज विरूद्धको खोप पनि लगाइन्छ
1: ए हेर न भद्रपुर बजारमा कति राम्रो पसल खुलेछ नि
2: कुन पसल के को पसल भनेको
1: सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल
2: आ म त जान्न है त्यहाँ खोजेको सामान एउटै पाइँदैन
1: त्यही त सुनाउन खोजेको नि मैले अरूतिर नपाइने सामान पनि सबै त्यहाँ पाइन्छ
2: के छन् त
1: आर्टिफिसियल गहना पञ्चधातु सामग्री बेहुल स्टेट रानी हार मिनी हार चुरा सिक्री औठी टप
2: ओहो बिहेको लागि त एकदमै पर्फेक्ट रहेछ
1: त्यति मात्रै होइन है रुम डेकोरेसन गिफ्ट आइटम फोटो फ्रेम बच्चाका खेलौना सबै ट्रेन्डिङ सामान पाइन्छ
2: त्यसो भए त गिफ्ट किन्न अरू कतै जानै पर्दैन रहेछ
1: हो त तपाईँको सपनालाई साकार बनाउने सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल अब भद्रपुर बजारमा अब होलसेल होस् वा रिटेल तपाईँको रोजाईको एकमात्र गन्तव्य सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल कृष्णराज कम्प्लेक्स छेउ हटिया लाग्ने बाटो भद्रपुर 6 झापा मोबाइल नम्बर 98-28-78-78-44 तपाईँको रोजाई तपाईँको खुसी

0: नायक चियाको अपार सफलतापछि अब बबी मसला चिया बजारमा सर्वत्र उपलब्ध छ।
1: हजुर, कडा रंग मिठो स्वाद भएको नायक चिया सधैं प्रयोग गर्नुहोस्। भद्रपुरबाट उत्पादित आफ्नै चिया नायक चिया।

0: नागरिक बुलेटिनमा पुनः बाँकी प्रसंगहरू। शेयर बजारको सुधार तथा पुनरुत्थानका लागि सरकारले 21 बुँदे पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना जारी गरेको छ। बढेको सीमा आएको बाढ़ीबाट अनपेक्षित रूपमा सूचीकृत जलविद्युत आयोजना लगायत भौतिक पूर्वाधारको क्षति भएपछि अर्थतन्त्रमा परेको चाप र पुँजी बजारमा परेको असर न्यूनीकरण गर्न सरकारले कार्ययोजना जारी गरेको हो। अर्थ मन्त्रालयले जारी गरेको कार्ययोजनामा प्राथमिक शेयर निष्कासन, आईपीओ छूट देखि बजारमा अत्यावश्यक पूर्वाधार निर्माण, नेपाल स्टक एक्सचेन्जको पुनः संरचनादेखि कर छूटसम्मका योजना छन्। आईपीओ गर्न सामान्य योग्यता सम्बन्धी निर्देशिका नेपाल धितोपत्र बोर्डले तत्काल जारी गर्ने कार्ययोजनामा बताइएको छ। बजारमुखी मूल्य प्रणालीमा आधारित सार्वजनिक निष्कासनका लागि क्षेत्रगत समूह क्रमशः जलविद्युत उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन, कृषि औषधि उद्योग तथा विशिष्ट योग्यता मूल्य अन्वेषण प्रणाली, धितोपत्र वाडफाट प्रणाली लगायत नीतिगत एवं कानूनी सुधार बोर्डले तर्जमा गरी 2083 पुष मसान्तभित्र लागू गर्नुपर्ने निर्देशन कार्ययोजनामा छ। ऋणपत्र बजार, मुद्रा बजार लगायत उपकरण विकास गर्न सामूहिक लगानी कोषलाई व्यावसायिक विविधीकृत, पारदर्शी, जोखिम सचेत, प्रविधि मैत्री बनाइने उल्लेख छ। दीर्घकालीन लगानीको आधार स्तम्भ बनाउन बोर्डले यस सम्बन्धी नीति तत्काल सार्वजनिक गरी 2083 मंगिर मसान्तभित्र निर्देशिका एवं अन्य आवश्यक पूर्वाधारको व्यवस्था गर्ने कार्ययोजनामा उल्लेख छ। नेपाल राष्ट्रिय बैंकले दशैं तिहारलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थाका एटीएमबाट 100 रूपियाँ दरका नोट समेत वितरण गर्ने व्यवस्था मिलाउने निर्देशन दिएको छ। राष्ट्रिय बैंकको मुद्रा व्यवस्थापन विभागले नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएशन र नेपाल वित्त कम्पनीलाई प्रचार प्रसार गर्दै माधवको बैंक तथा वित्तीय संस्थाका एटीएमबाट 100 रूपियाँको नोट वितरणको व्यवस्थापन मिलाउन निर्देशन दिएको हो। राष्ट्रिय बैंकका सहायक प्रवक्ता सुधार शाहका अनुसार चाडपर्वका बेला साना दरको नोट सरहीका लागि बैंकका शाखा तथा काउन्टरमा हुने भीड़ घटाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो। यसअघि अधिकांश बैंकका एटीएमबाट 500 र 1000 रूपियाँ दरको नोट मात्रै निकाल्न सकिने व्यवस्था थियो। 100 रूपियाँको नोट एटीएमबाटै उपलब्ध हुन थालेपछि साना दरका नोट आवश्यक पर्ने ग्राहकलाई काउन्टरमा लाइन बस्नुपर्ने बाध्यता कम हुने राष्ट्रिय बैंकले जनाएको छ। धनुषामा घरै अगाडि खेलिरहेको अवस्थामा अपहरणमा परेका 15 महिने बालकको 11 दिनपछि उद्धार भएको छ। विदेह नगरपालिका 6 तीन कोरियाबाट घरै अगाडि खेलिरहेको अवस्थामा अपहरणमा परेका 15 महिनाका बालक सिद्धान्त महत्वको 11 दिनपछि सकुशल उद्धार भएको हो। बालकलाई सोमबार दिउँसो 3:30 बजे घरबाट करिब 300 मिटर टाढाबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक डीएसपी ओम प्रकाश खनालले आज जानकारी दिनुभयो। उहाँका अनुसार भदौ 18 गते दिउँसो 4:30 बजेतिर कमलेश महतको 15 महिनाको छोरा सिद्धान्त घरको आँगनमा खेलिरहेको अवस्थामा एकाएक बेपत्ता भएका थिए। बालकको उद्धारपछि एकजना महिलालाई नियन्त्रणमा लिएको छ। धनुषाकै कमला नगरपालिका 9 हथलेटवा बस्ने 41 वर्षीय पुनिता देवी पासवान पक्राउ परेकी छन्। बालक अपहरण गर्नुपर्ने कारण खुलेको छैन। भारतबाट रूपन्देही स्थित भलवारी डिपोका लागि ल्याउँदै गरिएको पेट्रोलियम पदार्थ चोरी गर्न खोजिएको अवस्थामा प्रहरीले 2 ट्याङ्कर नियन्त्रणमा लिएको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले आज भैरवा स्थित सराफ आयल सेन्टरमा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा 2 ट्याङ्कर नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार भलवारी डिपोका लागि भारतबाट पेट्रोलियम पदार्थ बोकेर आएका ट्याङ्करहरू सराफ आयल सेन्टरमा पुगेका थिए। करिब 10 बजे प्रहरीले छापा मार्दा लु 2X1544 र लु 1X6504 नम्बरका ट्याङ्करबाट तेल निकालिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ। प्रहरीले नियन्त्रणमा लिएका दुवै ट्याङ्करको सील तोडिएको र पेट्रोलियम पदार्थ निकालिएको अवस्थामा भेटिएको जनाएको छ। घटनापछि ट्याङ्कर र एकजना सहचालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढ़ाइएको प्रहरीले जनाएको छ। बलवारी डिपोका लागि पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करबाट यसअघि पनि तेल चोरीका घटना हुने गरेको थियो। पछिल्लो घटनाले पेट्रोलियम पदार्थ ढुवानी सील परीक्षण र डिपोमा हुने नाप जाँच प्रणालीमाथि समेत प्रश्न उठाएको छ। हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा जलवायु सम्बन्धी राष्ट्रिय स्तरको सम्मेलन शुरू भएको छ। घरपोजङ गाउँपालिकाको आयोजनामा घरपोजङ जलवायु परिवर्तन सम्मेलन गरिएको हो। सम्मेलनको कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गर्नुभएको छ। सम्मेलनमा भाग लिने 420 भन्दा धेरै पालिका र 36 जिल्ला समन्वय समितिका जनप्रतिनिधि सहित 2000 भन्दा धेरै अतिथि सहभागी रहेको आयोजकले जनाएको छ। सम्मेलन स्थलमा 28 फीट उचाइको जलवायु परिवर्तनको असर सम्बन्धी जनचेतना जल्काउने पृथ्वी रोइरहेको बेलुनको गोलाकार आकृति रहेको छ। यस्तै मुस्ताङको कृषि उत्पादनको प्रचार प्रसार गर्ने उद्देश्यका साथ 50 भन्दा धेरै स्टल राखिएको गाउँपालिकाको कृषि शाखा अधिकृत रोशन थकालीले जानकारी दिनुभयो। गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत भीम कुमार बस्नेतले जलवायु परिवर्तनले हिमाल पहाड र तराईका पालिकामा पुर्याइएको असर र अनुकूल लगायतका विषयमा साझा धारणा तय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्न मुस्ताङमा पहिलो पटक ऐतिहासिक रूपमा घरपोजङ जलवायु परिवर्तन सम्मेलन आयोजना गरिएको बताउनुभयो। घरपोजङ गाउँपालिका अध्यक्ष मोहन सिंह लालचन्दले सम्मेलन साझा पृथ्वी साझा दायित्व जलवायु न्यायमा सामूहिक एकीबद्धता साथै खबरदारीका लागि महत्वपूर्ण रहेको बताउनु भएको छ। भोलिसम्म चल्ने सम्मेलनले घरपोजङ घोषणा पत्र जारी गर्नेछ। गएको भदौ 10 गते भट्टीकोशीको बाढ़ीले जनथनको ठूलो क्षति गरेको अवस्थामा घरपोजङमा जलवायु परिवर्तन सम्मेलन हुन लागेको हो। नवलपुरको हुप्सीकोट गाउँपालिका 6 पेलेगा स्थित घागी भीरबाट निरन्तर बारूद जस्तो गन्ध आउने धुवा निस्कन थालेपछि त्यसको अध्ययन गर्न सरकारी विज्ञ टोली आएको छ। खानी तथा भूगर्भ विभागका विज्ञ प्रकाश लुइटेलको नेतृत्वमा आज अध्ययन टोली नवलपुर आएको हो। अध्ययन टोलीले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नष्टको टोली समेत सहभागी भएको खानी तथा भूगर्भ विभागले जनाएको छ। सोमबार काठमाडौँको लाजिमपाट स्थित धौवादी फलाम खानी र खानी तथा भूगर्भ विभागमा नवलपुरका सांसद मनिष खनाल र राजन गौतमको टोली पुगेर धौवादी फलाम खानी नजिकको पहाड़बाट निस्किरहेको धुवाको मुस्लोबारे जानकारी गराएको थियो। सोही अनुसार विज्ञ टोली नवलपुर पुगेको हो। पेलेगा गाउँबाट करिब 500 मिटर दक्षिण पश्चिममा रहेको घागी भीरबाट निरन्तर धुवाको मुस्लो निस्किरहेको छ। पेलेगा र भडारे गाउँको बीचमा पर्ने पहाड़मा सानो पहिरो गएको स्थान बाट धुवाको मुस्लो निस्कने र आगलागी समेत हुने गरेको स्थानीयले बताएका छन्। लामो समयदेखि धुवा निस्कनुका साथै वरपर डडेलो समेत लागेपछि स्थानीय त्रसित बनेका छन्। प्रहरी गएको स्थानबाट धुवा आउनका पहिरो गएको स्थानबाट धुवा आउनका साथै कहिलेकाहीँ ठूलो आवाज समेत आउने गरेको स्थानीयले बताएका छन्। पहाड़ी जिल्ला खोटाङको दक्षिणी क्षेत्रका वराहपोखरी जन्ते ढुङ्गा र खोटाहाङ गाउँपालिकामा एक सातादेखि नेपाल टेलिकमको सेवा अवरूद्ध हुँदा स्थानीयलाई शास्ति भएको छ। बराहपोखरी गाउँपालिकाको गोकुलथुम्कामा रहेको नेपाल टेलिकमको टावरमा चट्याङ परेर उपकरणमा नचलेपछि छिमेकी जन्ते ढुङ्गा र खोटाहाङ गाउँपालिकामा रहेका टावर समेत अवरूद्ध भएका हुन्। गोकुलथुम्कामा रहेको टावरबाट अन्य टावरमा अपलिङ्क गरिएको जनाइएको छ। गोकुलथुम्कामा रहेको टावर अवरूद्ध भएको लामो समय बितिसक्दा पनि टेलिकमले बनाउने तर्खर नगर्दा गाउँपालिका कार्यालयबाट हुने सेवा समेत प्रभावित भएको वरापोखरीका अध्यक्ष शालिकराम बन्जाराले जानकारी दिनुभयो। जन्ते ढुङ्गाको हुमा पोखरीमा रहेको नेपाल टेलिकमको टावर र खोटाहाङको खोटाङ बजारमा रहेको टेलिकमको टावर पनि अवरूद्ध छ। धेरै दिनदेखि टेलिकम र इन्टरनेट नचल्दा इलाका प्रशासन कार्यालयबाट हुने सेवा प्रभाव ठप्प छ। इलाका प्रशासन कार्यालय खोटाङ बजारका कर्मचारी रामबाबु घिमिरेका अनुसार इन्टरनेट र टेलिफोन नचल्दा प्रशासनबाट सूचना प्रवाह गरेर नागरिकता राष्ट्रिय परिचय पत्र लगायतका काम अर्को सूचना नआएसम्मका लागि बन्द गरिएको छ। पूर्वी नेपालमा जंगली हात्तीको आक्रमणबाट पछिल्लो दुई दशकमा 79 जनाको मृत्यु भएको छ। यही अवधिमा विभिन्न कारणले 45 जंगली हात्ती समेत मरेको तथ्याङ्कले देखाएको छ। यसले मानव बस्ती विस्तारसँगै हात्तीको परम्परागत आवागमन क्षेत्र खुम्चिँदै जाँदा दुवैतर्फ जोखिम बढ़ेको बताइएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमका अनुसार आर्थिक वर्ष 2062/63 हालसम्म कोशी प्रदेशमा 45 जंगली हात्ती मरेका छन्। तीमध्ये सबैभन्दा धेरै 25 हात्ती झापामा मरेका छन्। कोशी टप्पु वन्यजन्तु आरक्ष तथा आसपासको क्षेत्रमा 6 हात्तीको मृत्यु भएको छ। तीमध्ये 4 करेन्ट लागेर र 2 गोली प्रहारबाट मरेका हुन्। उदयपुरमा 2 हात्ती गोली लागेर र सप्तरीमा 2 करेन्ट लागेर हात्ती मरेको तथ्याङ्क सार्वजनिक गरिएको छ। सार्वजनिक गरेको तथ्याङ्क अनुसार मोरङमा 8 हात्ती मरेका छन्। तीमध्ये 1 गोली लागेर र 1 करेन्ट लागेर मरेको छ भने अन्य 6 मृत्युको कारण स्पष्ट हुन नसकेको विवरणमा उल्लेख छ। सुनसरीमा 2 हात्ती करेन्ट लागेर मरेका छन्। कोशी प्रदेशको जिल्लागत रूपमा झापा जिल्ला हात्तीको मृत्यु र मानव हात्ती द्वन्द दुवै दृष्टिले उच्च जोखिममा रहेको बताइएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष कोशी संरक्षण केन्द्रको तथ्याङ्क अनुसार पूर्वी नेपालमा आर्थिक वर्ष 2062/63 2081/82 कोशी प्रदेशमा हात्तीको आक्रमणबाट 79 मृत्यु भएको छ। यसमा सबैभन्दा ठूलो मानवीय क्षति झापा जिल्लामा 72 मृत्यु भएको छ। मोरङमा 17 सुनसरीमा 3, इलाममा 3 र उदयपुरमा 2 र इलाममा पनि 2 मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ। झापामा लागू औषध ब्राउन सुकर सहित 2 पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय काकरभिटा र लागू औषध नियन्त्रण ब्यूरो काकरभिटाबाट खटिएको प्रहरी टोलीले हिजो मेचीनगर नगरपालिका 6 मेचीडाँडाबाट दमक नगरपालिका 7 बस्ने 27 रविन कटवाललाई 4 ग्राम 610 मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ। त्यस्तै बिर्तामोड नगरपालिका 4 बिर्ता बजार बस्ने 20 सुमन कर्मकारलाई 5 ग्राम 820 मिलिग्राम ब्राउन सुगर सहित इलाका प्रहरी कार्यालय बिर्तामोडले पक्राउ गरेको छ। म्याद गुज्रिएका र बजारभन्दा दोब्बर बढ़ी मूल्यमा सामान बिक्री गर्ने झापाका 2 व्यवसायीलाई जिल्ला प्रशासन कार्यालयले कार्यवाही गरेको छ। कार्यवाहीमा पर्नेहरूमा मेचीनगर 9 स्थित दास किराना पसल र बुद्ध शान्ति 3 बुधबारी स्थित सिप ट्रेड एण्ड सप्लायर्स रहेका छन्। भदौ 22 गते मेचीनगर 9 स्थित दास किराना पसलले गाई भैँसीलाई खुवाउने दाना म्याद गुज्रिएको अवस्थामा बिक्री गरेको भन्ने उपभोक्ता जागरण अभियान नेपाल मार्फत गुनासो प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृतको नेतृत्वमा खाद्य प्रविधि कार्यालय इलाका प्रहरी कार्यालय वडा कार्यालय समेतको उपस्थितिमा उक्त पसलको अनुगमन गरिएको थियो। अनुगमनका क्रममा वीरगंजको प्रो बायोटिक इण्डस्ट्री लिमिटेडद्वारा उत्पादित शक्ति ब्रान्डका B21, B22, B23 र B24 ब्याच नम्बरको 14 बोरा अर्थात 490 किलोग्राम दाना म्याद गुज्रिएको अवस्थामा बरामद भएको थियो। म्याद गुज्रिएको दाना बिक्री वितरण गरेको ठहर सहितको अनुगमन प्रतिवेदनका आधारमा 2 लाख रूपियाँ जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। यसै गरी हिजो बुद्ध शान्ति 3 बुधबार स्थित सिप ट्रेड एण्ड सप्लायर्सले प्रचलित बजारभन्दा दोब्बर बढ़ी मूल्यमा काडे तार बिक्री गरिरहेको भन्ने उजुरी प्राप्त भएपछि गरिएको अनुगमनमा टोलीले आवश्यक अनुसन्धानका लागि सिप ट्रेड एण्ड सप्लायर्सका प्रोप्राइटरलाई 3 दिनभित्र आर्थिक वर्ष 2082/83 बिल विजक खाता र अन्य कागजात सहित आन्तरिक राजस्व कार्यालय भद्रपुरमा उपस्थित हुन लिखित निर्देशन दिएको छ। नागरिक बुलेटिनमा उपालो विज्ञापनको
1: आँखा उपचार केन्द्र भद्रपुरमा अब शल्यक्रिया सहित निशुल्क आँखा जाँच गरिन्छ। यस केन्द्रमा आँखाको शल्यक्रिया गर्ने बिरामीलाई 50% छुटका साथ आँखाका अन्य सम्पूर्ण रोगका उपचार निशुल्क भइरहेको बेहोरा जानकारी गराइन्छ। साथै प्रत्येक हप्ताको बुधबार जटिल शल्यक्रिया समेत गरिने हुँदा मौकाको फाइदा लिनुहुन अनुरोध गरिन्छ। सम्पर्क भद्रपुर आँखा उपचार केन्द्र, नेपाल बैंक लिमिटेड पछाडि उद्योग संघको भवनको पूर्वपट्टि, देवी बस्ती, भद्रपुर 5, झापा।
2: नायक चियापछि बजारमा अब नायक इटा। रातो पूरा पाकेको इटा नायक इटा, बलियो इटा नायक इटा, गणेश इटा उद्योग भद्रपुर 1 उत्पादित नायक इटा,
3: पूर्वाधार निर्माणका लागि भरपर्दो इटा नायक इटा। सम्पर्क योगेन्द्र पराजुली 98-16-96-64-27, यदुवीर ठाकुर 98-014-50-711।
4: अब भद्रपुर हस्पिटल चोकको रिद्धि सिद्धि फार्मेसीमा हप्ताको 2 मानसिक तथा नशारोग विशेषज्ञ सेवा सुचारू भएको छ। निम्न अवस्थामा मानसिक रोग विशेषज्ञसँग परामर्श गरौं। डिप्रेसन, एन्जाइटी, साइकोसिस, ओसीडी, टाउको दुख्ने माइग्रेनको समस्या, छारे रोग एवं चारक्षी तथा कुलतको समस्या भएमा टिचिङ हस्पिटलबाट आउनुभएका नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सन्दर्भ अधिकारीको सेवा प्रत्येक बुधबार 3 बजेदेखि र शुक्रबार 11 बजेदेखि। बुद्धिसिद्धि फार्मेसी भद्रपुर आठ रेड क्रस झापाको कार्यालय दक्षिण। सम्पर्क फोन नम्बर 0235218686 98 0949 74 888 साथै फार्मेसी सेवा सहित दैनिक प्रयोगशाला सेवा पनि उपलब्ध छ।
2: मन पर्ने डिजाइन का गहनाहरू कहाँ बनाइन्छ होला?
4: ए त्यति पनि थाहा छैन? भद्रपुरको मुख्य बजारमै भोजपुरे ज्वेलर्स छ नि। हो त्यही बनाइन्छ नि, त्यति पनि थाहा छैन?
2: ए हो त नि, बीच बजारमा अरू सामान पनि त्यतै खरिद गर्ने, सुनचाँदीका गरगहना पनि त्यही बनाउने, त्यहाँ त सुनचाँदी खरिद बिक्री पनि हुन्छ नि, होइन?
4: हो त, कण्ठ चन्द्रहार काँडे चुरा चाँदीका भाँडाकुँडा सहित परम्परागत तथा आधुनिक डिजाइनका जस्तो सुकै गहनाहरू तयार गर्नुका साथै खरिद बिक्री पनि गरिन्छ नि। भोजपुरे ज्वेलर्स भद्रपुर 5 मुख्य बजार भद्रपुरको 2 नम्बर रोड। प्रोप्राइटर महेन्द्र रसाइली लक्ष्मी रसाइली। फोन सम्पर्क 98060044553 98049664।
1: पानी हामी सबैको जीवन जिउने मूल आधार हो। सरसफाई हामी सबैको स्वास्थ्य प्रतिष्ठान र शान हो। तसर्थ खाने पानीको सुरक्षा र सदुपयोग गरौं, सकेसम्म उमालेर मात्र सेवन गरौं। आफ्नो घर आँगन टोल सफा राखौं। खाने पानी उपभोक्ता तथा सरसफाई समिति चन्द्रगढीद्वारा जनहितमा जारी सन्देश।
0: स्वास्थ्य कार्यालय झापाको सूचना। यही मिति 2083 साल असोज 5 गतेबाट 2083 साल असोज 15 गतेसम्म यस झापा जिल्लामा 30 वर्ष र सो भन्दा माथिका सम्पूर्ण आम नागरिकहरूलाई जापानिज इन्सेफ्लाइटिस मस्तिष्क ज्वर रोग विरूद्धको खोप अभियान सञ्चालन हुने भएकोले आफ्नो नजिकको स्वास्थ्य संस्था वा वडामा सम्पर्क गरी आफ्नो पाएक पर्ने स्थानबाट खोप सेवा लिनुहुन आम जनसमुदायमा हार्दिक अनुरोध गर्दछौ। खोप निशुल्क पाइन्छ, खोप सुरक्षित छ, खोपले ज्यान बचाउँछ। स्वास्थ्य कार्यालय झापा भजपुर।
5: नागरिक बुलेटिनमा पुनः बाँकी प्रसंगमा विदेशका खबर। स्विजरल्याण्डमा तीव्र गतिमा पग्लिरहेको हिमनदी र ताललाई जोगाउन वैज्ञानिकहरूले एउटा नयाँ उपायको परीक्षण गरिरहेका छन्। उनीहरूले पश्चिमी स्विजरल्याण्डको सानफ्लोरन हिमनदीमा भेड़ाको उनबाट बनेका दुईवटा कम्बल अर्थात च्यादर ओढ़ाएका छन्। उनका यी कम्बलले हिउँ पग्लिनबाट रोक्न सक्छन् कि सक्दैनन् भन्ने विषयलाई वैज्ञानिकहरूले हेर्न र थप अध्ययन गर्न चाहेका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। हिमनदीको हिउँलाई तीव्र घाम र गर्मीबाट जोगाउन यसअघि नै विशेष प्रकारको सिन्थेटिक तानहरूको प्रयोग गरिरहेका आइएको छ। यी तानहरूको सूर्यको किरणलाई फर्काइदिन्छन् जसले गर्दा हिउँसम्म कम गर्मी पुग्छ। यो प्रयोग किप इट ओल परियोजना अन्तर्गत भइरहेको छ। यसलाई समिट फाउण्डेशन र युनिभर्सिटी अफ लोसानले संयुक्त रूपमा सञ्चालन गरिरहेका छन्। यो प्रयोगको अर्को उद्देश्य स्विजरल्याण्डमा खेर गइरहेको भेडाको उनलाई प्रयोगमा ल्याउनु पनि हो। यी तानहरूले हिउँलाई केही हदसम्म जोगाउन त सक्छन् तर बढ़दो तापक्रम नियन्त्रण गर्नु नै हिमनदीलाई जोगाउनु वास्तविक र दिगो उपाय मानिन्छ। अमेरिकाले पृथ्वीको कक्षमा पहिलो पटक अन्तरिक्ष हतियार तैनात गरेको पुष्टि गरेको छ। अमेरिकाले यस्तो प्रकारको आक्रमक क्षमता रहेको स्वीकार गरेको यो पहिलो पटक हो। अमेरिकी वायुसेना सचिव ट्रोय मेनले शत्रुको आक्रमक कार्यवाहीबाट अमेरिकी सेनाको सुरक्षा गर्न अन अर्बिट हतियार आवश्यक रहेको बताएको बीबीसीले जनाएको छ। हिजो आयोजित एयर स्पेस एण्ड साइबर कन्फरेन्समा बोल्दै मेनले अमेरिका बदलिदो खतराहरूको सामना गर्न तयार रहेको बताएका छन् तर उनले अन्तरिक्ष हतियारको क्षमता वा त्यसलाई कहिले कक्षामा स्थापित गरियो भन्ने बारे विस्तृत विवरण भने दिएनन्। जबकि वरिष्ठ सैन्य अधिकारीहरूले यसअघि नै अन्तरिक्षमा सैन्य क्षमता अभिवृद्धि गर्ने योजना रहेको बताएका थिए। अमेरिकाले क्षेत्रीय स्तर र अन्य हवाई खतराहरूबाट जोगाउन प्रतिरक्षा प्रणालीको एक महत्वपूर्ण अंगका रूपमा योजना गरिएको गोल्डेन डोममा अन्तरिक्ष आधारित क्षमता र इन्टरसेप्टर क्षेत्रीय स्तरको रहने ट्रम्प प्रशासनले भनेको छ। पाकिस्तान सरकारले पेट्रोल र हाई स्पीड डिजेल एचएसडीको मूल्य बढ़ाएको छ। शहबाज शरीफ सरकारले पेट्रोलको मूल्य प्रति लिटर पाकिस्तानी रूपियाँ पैसा र एचएसडी को मूल्य 6 रूपया 10 पैसा बढ़ाएको हो। मूल्य बढ़ेपछि पेट्रोल प्रति लिटर 380 रूपया 24 पैसा पाकिस्तानी रूपया र एचएसडी 409 रूपया 42 पैसा पाकिस्तानी रूपियाँमा बिक्री हुँदैछ। नयाँ मूल्य आजदेखि लागू भएको छ। साउदी अरबियाको मदीना क्षेत्रमा लगभग 11 करोड़ टन युरेनियमयुक्त खनिजहरू पत्ता लागेको छ। यहाँ युरेनियमसँगै दुर्लभ पृथ्वीका खनिजहरू पनि फेला परेका छन्। साउदी अरबियाका ऊर्जा मन्त्री राजकुमार अब्दुल अजीज बिन सलामले भियनाममा आयोजित अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी सम्मेलनमा यो खोजको घोषणा गरेका हुन्। उनले यो खोज मदीनाको जबल सईद परियोजनामा भएको बताए। युरेनियम आणविक ऊर्जा र हतियार उत्पादनमा प्रयोग गरिन्छ। साउदी अरबियाले पहिले नै आणविक ऊर्जाको प्रयोग विस्तार गर्ने योजनामा काम गरिरहेको छ। साउदी अरबियाको अर्थतन्त्र लामो समयदेखि तेलमा निर्भर छ। यसले अब आणविक सौर्य र हावा जस्ता ऊर्जाका अन्य स्रोतहरूलाई प्रवर्धन गरिरहेको छ। साउदी अरबियाले आणविक ऊर्जा प्लान्ट निर्माण गर्ने र देशमा पाइने युरेनियम भण्डारणको उपयोग गर्ने योजना अघि बढ़ाइरहेको छ। मदीनामा युरेनियमयुक्त खनिजहरूको खोज साउदी अरबका लागि महत्वपूर्ण हुन सक्छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोराको विवाहपछिको भव्य पार्टीको खर्च रूसी राष्ट्रपति भ्लादिमिर पुटिन निकट मानिने एक रूसी व्यवसायीले तिरेको पुष्टि भएको छ। डोनाल्ड ट्रम्प जुनियर र बेटिना ट्रम्पले हिजो बेटिनाको इन्स्टाग्राम अकाउन्ट मार्फत संयुक्त विज्ञप्ति जारी गर्दै आफ्ना प्रिय मित्र उमर्ता क्रिमलेभले गत मे महिनामा बहामास टापुमा 2 रातसम्म चलेको उत्सवको सम्पूर्ण खर्च बेहोरेको जनाएका छन्। उनीहरूले क्रेमलिन अति उदार रहेको भन्दै प्रशंसा गरेका छन्। यसअघि खोजी पत्रकारिता गर्ने वेबसाइट प्रो पब्लिकाले सो पार्टीका लागि लाखौं डलर क्रेमलिनले तिरेको तथ्य सार्वजनिक गरेको थियो। बेटिना र डन जुनियरले आफ्नो पोस्टमा लेखेका छन्, यो एक साथीको तर्फबाट गरिएको असाध्यै उदार विवाहको उपहार थियो। यसका लागि हामी सधैं कृतज्ञ छौं। इरान युद्ध सम्बन्धी वार्ताका कारण वाशिङटनमै बस्नुपर्ने भएकाले राष्ट्रपति डोनाल्ड ट्रम्प भने विवाह वा त्यस सम्बन्धी उत्सवमा उपस्थित भएका थिएनन्। क्रेमलिन अन्तर्राष्ट्रिय बक्सिङ संघ आइवाका प्रमुख हुन्। आइवाको प्रेस विज्ञप्ति अनुसार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत अप्रेल 2026मा क्रेमलिनलाई अर्डर अफ फ्रेण्डशिप प्रदान गरेका थिए। पुटिन र क्रेमलिन हात मिलाइरहेको तस्विर समेत सो विज्ञप्तिमा राखिएको थियो। भारतको दक्षिण पश्चिमी राज्य कर्नाटकमा आज बिहान फ्रिज विस्फोट हुँदा एकै परिवारका कम्तीमा 4 जनाको मृत्यु भएको छ। घटनामा अन्य 2 जना घाइते भएका छन्। प्रहरीका अनुसार बेलगावी जिल्लाको सेन्ट्रल बस स्ट्याण्ड नजिकै रहेको चाभाट गल्लीमा परिवार बस्दै आएको स्थानमा बिहानै फ्रिज विस्फोट भएको थियो। घटनामा घाइते भएका 2 जनाको शरीरमा करिब 60% जलेको बताइएको छ। बेलगावी कर्नाटकको राजधानी बेंगलुरूदेखि करिब 506 किलोमिटर उत्तर पश्चिममा पर्छ। घटनाबारे प्रहरीले मुद्दा दर्ता गरी विस्फोटको कारण पत्ता लगाउन अनुसन्धान अघि बढ़ाएको जनाएको छ। कृत्रिम बुद्धिमत्ता अर्थात एआई प्रविधिबाट उत्पन्न हुन सक्ने सम्भावित जोखिमलाई समयमै पहिचान तथा सम्बोधन गर्न आवश्यक रहेको अस्ट्रेलियाको साइबर गुप्तचर निकायका प्रमुखले बताएकी छन्। अस्ट्रेलियन सिंगल्स डाइरेक्टर की महानिर्देशक अभिगुल ब्रासले क्यानबेरामा आयोजित एक सम्मेलनमा एआईसँग सम्बन्धित सम्भावित आक्रमणले सरकारी निकाय तथा व्यवसायले प्रयोग गरिरहेका पुराना प्रविधिमा रहेको कमजोरीलाई लक्षित गर्न सक्ने सम्भावना रहेको र यसका लागि अस्ट्रेलियामा पूर्व चेतावनी प्रणाली विकास गर्न आवश्यक रहेकोमा जोड़ दिएकी हुन्। उनले सरकारी निकाय तथा व्यवसायले एआईलाई सुरक्षा क्षमता अभिवृद्धि गर्ने उपयोगी माध्यमका रूपमा प्रयोग गर्न सकिने उल्लेख गर्दै सम्भावित जोखिमलाई प्रारम्भिक चरणमै पहिचान गर्न आवश्यक तयारी र सहकार्यलाई निरन्तर प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरेको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। ब्रासाको यो धारणा एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत डारियो अमोडेईले एआई विकासको गति केही संयमित बनाउन तथा स्वतन्त्र मूल्यांकन मार्फत एआई नमूनाहरूको सुरक्षा मापदण्ड परीक्षण गर्न आग्रह गरेको केही दिनपछि आएको हो। नागरिक बुलेटिनमा केही खेलकुदका प्रसंग। जापानमा यसै साता शुरू हुने विश्व एसियाली खेलकुद एसियाडको उद्घाटन समारोहमा नेपालकी महिला कबड्डी टोलीकी कप्तान मानमती विष्ट र बक्सिङका चन्द्रबहादुर थापा मगरले नेपालको राष्ट्रिय झण्डा बोक्ने भएका छन्।

रेन्स लिमिटेडले नेपाल प्रिमियर लीग एनपीएल तेस्रो सिजनका लागि चितवन राइनोसँगको साझेदारीलाई निरन्तरता दिएको छ। यो सँगै हिमालयन एभरेस्ट इन्स्योरेन्स र चितवन राइनोज बीच लगातार दोस्रो पटक सहकार्य भएको हो। हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडको बबरमल स्थित मुख्य कार्यालयमा आयोजित कार्यक्रममा कम्पनीकी प्रमुख कार्यकारी अधिकृत अञ्जु श्रेष्ठ र चितवन राइनोजका अध्यक्ष आयुष नेपानीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ। दशैंपछि शुरू हुने एनपीएलमा राइनोजको जर्सीमा हिमालयन एभरेस्ट इन्स्योरेन्सको लोगो हुनेछ। विश्व क्रिकेटका ब्याटिङ हस्ती डेभिड वार्नरले काठमाडौँ गोर्खाजबाट नेपाल प्रिमियर लीग एनपीएल क्रिकेट खेल्ने भएका छन्। अस्ट्रेलियाका स्टार ब्याटर वार्नर काठमाडौँ गोर्खाजबाट तेस्रो सिजनको एनपीएल खेल्न दशैंपछि नेपाल आउने काठमाडौँ गोर्खाजले जनाएको छ। एनपीएलको तेस्रो सिजन कार्तिक 9 गतेबाट शुरू हुँदैछ। काठमाडौँ गोर्खाजले यसअघि नै श्रीलंका अलराउण्डर सहन अराचिगे र भारतका पूर्व विकेट किपर केएस भरतलाई अनुबन्ध गरिसकेको छ। एनपीएल खेल्न आउने विदेशी खेलाड़ी मध्ये वार्नर अहिलेसम्मकै सबैभन्दा ठूलो नाम हो। स्पेनमा जारी लालिगा फुटबलमा आज राति 3 खेल हुँदैछन्। नेपाली समयअनुसार आज राति 10:45 बजे हुने खेल स्पानियोल र रायो भाल्कोना बीच हुनेछ भने राति 11:45 बजे एलावेसले भ्यालेन्सियासँग खेल्दै राति 1:15 बजे रियल मड्रिडले एल्चेसँग खेल्नेछ। लीगको अङ्क तालिकामा बार्सिलोना 15 अङ्कसहित शीर्ष स्थानमा छ भने रियल मड्रिड 12 अङ्कसहित दोस्रो स्थान र बेटिस 12 अङ्क भए पनि गोल संख्याको आधारमा तेस्रो स्थानमा छ। गएराति भिल्लारियललाई 2-1 गोलले हराउँदै बेटिस तेस्रो स्थानमा उक्लिएको छ। नागरिक बुलेटिनको अन्त्यमा पुनः मुख्य प्रसंग एकपटक। रसुवाबारीमा परेर 600 विदेशी सहित 4,099 जना अझै बेपत्ता 1,399 जनाको शव फेला परेको मध्ये 1,230 वटा शव व्यवस्थापन। लागू औषध सप्लाई गर्ने गिरोहसँग साठगाँठ भएका सीमावर्ती कलवलिया थानामा प्रमुख भारतीय प्रहरीद्वारा निलम्बित। भारतको कर्नाटकमा फ्रिज विस्फोट हुँदा एकै परिवारका कम्तीमा 4 जनाको मृत्यु 2 जना घाइते। र एसियाली खेलकुद एसियाडको उद्घाटन समारोहमा मनमती र चन्द्रबहादुरले नेपालको झण्डा बोक्ने। साँझ 5:30 को नागरिक बुलेटिन अहिलेलाई यति नै। यस बुलेटिनबाट म सुरक्षा र बिदा माग्छु। नमस्कार।

0: कृपा फार्मेसी, कृपा फार्मेसी, कृपा फार्मेसी। अब हाम्रो सहर भद्रपुरमा विश्वासिलो, भरपर्दो र सम्पूर्ण रोगहरूको उपचार एउटै छानामुनि कृपा फार्मेसीमा। हाम्रा उपलब्ध सेवाहरू भिडियो एक्सरे सेवा, डिजिटल एक्सरे सेवा, ईसीजी सेवा, साथै सुगर, थाइरोइड, एलएफटी, आरएफटी ल्याबका सम्पूर्ण टेस्टहरू। हाम्रा सेवाहरू
1: वरिष्ठ कन्सल्टेन्ट छाला तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर केशव ढकालको दैनिक सेवा प्रत्येक दिन बिहान 9 बजे र दिउँसो 1 बजेदेखि।
0: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर शशांक राज पोखरेलको सेवा।
2: महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर एलिजा गौतमको सेवा दिउँसो 1 बजे र बेलुका 5:30 बजे।
0: वरिष्ठ कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पोषण रमन त्रिपाठीको सेवा प्रत्येक शनिबार र बुधबार बिहान 7 बजेदेखि।
1: वरिष्ठ कन्सल्टेन्ट नाक कान तथा घाँटी रोग विशेषज्ञ सेवा प्रत्येक दिन बिहान 9 बजे र 5:30 बजेबाट।
0: वरिष्ठ नसा बात तथा हात जोड्ने रोग विशेषज्ञ डाक्टर प्रकाश कुमार श्रेष्ठको दैनिक सेवा बिहान 8 बजे र दिउँसो 1 बजे।
2: नवजात तथा बाल रोग विशेषज्ञ डाक्टर लोचन बाबु सन्जेलको सेवा दैनिक बिहान 7 बजे, दिउँसो 1 बजे र बेलुका 5 बजे। सुगर, प्रेसर, दम, थाइराइड, मुटु, छाती, मृगौला विशेषज्ञ डाक्टर प्रवीण भट्टराईको सेवा दैनिक बिहान 8 बजे र दिउँसो 1 बजे।
0: मेडिकल अफिसर डाक्टर मनोज शाहको सेवा प्रत्येक दिन बिहान 9 बजे र दिउँसो 2 बजे। रहेको जानकारीको साथसाथै यहाँ सम्पूर्ण प्रकारको औषधि सुपथ मूल्यमा पाइने हुनाले अन्यत्र

0: घाई रहनु नपर्ने सबै सेवाग्राहीहरूलाई जानकारीको लागि हार्दिक अनुरोध गर्दछौ।
1: साथै यहाँ फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ। सम्पर्क कृपा फार्मेसी चन्द्रगढी लेखनाथ चोक, सम्पर्क नम्बर राजु पराजुली 98159607669, भावना पराजुली 98149319।
2: किन मक्ख परेकी माया?
3: म मक्ख पर्नुको कारण सुन्नुहोस् त, तपाईँ पनि मक्ख पर्नुहुन्छ। अनुभवी सेफले तयार पारेका भेज नन भेज खाना खाजाका परिकारहरू उपलब्ध गराउने होटल पानस, सफा र सुन्दर एसी नन एसी रूमहरू सरल दाममा उपलब्ध गराउने होटल पानस, पार्टी जन्मदिन एनिभर्सरी पास्ने लगायतका विभिन्न कार्यक्रम गर्दा साउन्ड बक्स र हल चार्ज फ्री दिने होटल पानस, सुन्दर वातावरणले भरिभराउ सँगै पार्किङको सुविधा भएको होटल पानस, आउटसाइड इनसाइड रुफटप एसी क्याबिन नन एसी क्याबिनको सेवा दिने होटल पानस, निश्चित एरिया भित्र होम डेलिभरीको सेवा दिने होटल पानस।
1: साथै विवाह वर्तमान पिकनिक लगायत कार्यक्रमहरूमा क्याटरिङको सेवा पनि उपलब्ध छ।
2: होटल पानस, भद्रपुर 10 छताचोक धनुष मोड़, प्रोप्राइटर यादव भट्टराई, सम्पर्क नम्बर 98060-88288, 97677-78569, 98426-78652।
1: वृद्धि सिद्धि फार्मेसी भद्रपुर 8 हस्पिटल चोकमा अब विशेषज्ञ सेवा। यहाँ आधुनिक फोडी मेसिन द्वारा 24 घण्टा भिडियो एक्सरे पनि गरिन्छ। काठमाडौँ टिचिङ हस्पिटलबाट नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सन्दर्भ अधिकारीको सेवा बुधबार र शुक्रबार। पेट छाती प्रेसर दम मधुमेह थाइराइडका लागि कन्सल्टेन्ट फिजिसियन डाक्टर आकाश कोइरालाको सेवा दैनिक बिहान 9 बजे र दिउँसो 1 बजे। स्त्री तथा प्रसूति रोग विशेषज्ञ एमबीबीएस केयू एमडी नेम्स डाक्टर विद्या पोखरेलको सेवा दैनिक बिहान र बेलुका। वरिष्ठ कन्सल्टेन्ट छाला तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर केशव ढकालको सेवा प्रत्येक दिन बिहान 9 बजे तथा किडनीमा ढुङ्गा पित्तथैलीमा ढुङ्गा अल्सर घाउ काटेको गाठो भएको हाइड्रोसिल हर्निया पाइल्स फिस्टुला खिल पल्टेको नङ गाडिएको जस्ता समस्याका लागि वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर विनेश झाको सेवा डाक्टर भेट्ने समय बिहान 8:30-9:30 र दिउँसो 2 बजेदेखि। वरिष्ठ नसा बात तथा हाडजोनी रोग विशेषज्ञ डाक्टर सुभाष कुमार दास भेट्ने समय दैनिक बिहान 8:30 बजे र दिउँसो 1:30 बजे। नवजात शिशु तथा बालरोग विशेषज्ञ डाक्टर आकाश घोषको सेवा भेट्ने समय प्रत्येक दिन बिहान 8:00-8:45 बजेसम्म। वृद्धि सिद्धि फार्मेसी भद्रपुर 8 हस्पिटल पूर्व ग्रेट क्रस झापाको कार्यालय दक्षिण, सम्पर्क फोन नम्बर 023-521-886, 98-049-74-888। साथै फार्मेसी सेवा सहित दैनिक प्रयोगशाला सेवा पनि उपलब्ध छ।
4: जहाँ गयो रक्सी, जता गयो मासु, यो चन्द्रगढीमा शुद्ध शाकाहारी खाजा खाने ठाउँ छैन।
5: भोक लाग्यो साथी, खाजा खान जाउँ, सहकारी खाजा पाइने कहाँ छ त्यस्तो ठाउँ?
4: चन्द्रगढीको लेखनाथ चोकमा शुद्ध शाकाहारी खाजा पाइने एकमात्र होटल हिमालय फुडल्यान्ड। तातो चिसो खान परे त्यहाँ पुगे हुन्छ।
5: पिज्जा बर्गर आइसक्रिम पाइन्छ त्यहाँ पनि, सफा सुगर स्वाद उस्तै बबल टी पनि।
4: सफा सुगर र फराकिलो ठाउँ भएको होटल फुडल्यान्ड, नयाँ परिकारको एकमात्र होटल, स्वादमा कमाल। हिमालय फुडल्यान्डमा गए हुन्छ बबहाल। सम्पर्क हिमालय फुडल्यान्ड लेखनाथ चोक चन्द्रगढी।
6: You've been listening. Voice of the people. With the hottest station. 107.5 megahertz.

0: स्वस्थ दाँत सुन्दर मुस्कान। के तपाईलाई थाहा छ स्वस्थ दाँत सुन्दर मुस्कानलाई प्राथमिकतामा राखेर लोक स्वास्थ्य डेन्टल क्लिनिक बिरतामोडले कोरियन प्रविधि र दक्ष चिकित्साका साथै कोशी प्रदेश स्तरीय डेन्टल सेवा सञ्चालन गर्दै आएको छ। दाँत सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँबाट दिने आएको यस डेन्टल क्लिनिकमा तपाईँको सुविधा अनुसारको सेवा उपलब्ध छ। क्लिनिक बिहान 8 बजेदेखि 6 बजेसम्म सञ्चालनमा रहने, बच्चाहरूको लागि छुट्टै विशेष कक्षबाट उपचार, ज्येष्ठ नागरिक तथा बच्चाहरूलाई विशेष छुट, दन्त सम्बन्धी निशुल्क परामर्श, नयाँ वर्षका साथै विभिन्न राष्ट्रिय पर्वमा विशेष छुटको व्यवस्था हुने। सेवा गर्ने मौकाको लागि हाम्रो ठेगाना लोक स्वास्थ्य डेन्टल क्लिनिक बिरतामोड, पुरानो आँखा शिविर रहेको कलेज रङको बिल्डिङ, सम्पर्क नम्बर 98526 37600।
1: चाडबाड पनि आइसक्यो, सुनका गरगहना नकिन्ने?
2: किन्ने नि, किन नकिन्ने? हामीलाई चाहिने सुनका सम्पूर्ण गहनाहरू एकै ठाउँमा पाइन्छ नि, त्यो हो पूजा ज्वेलर्समा।
1: अनि त्यहाँ के पाइन्छ नि?
2: चाँदीका पाउजु, चुरा, काठी माला, करुवा, टिकादानी, फेन्सी आइटमहरू, चाँदीका सामानहरू, विभिन्न देवी देवताका मूर्तिहरू लगायत सुन चाँदीका सम्पूर्ण गरगहना पाइन्छ नि पूजा ज्वेलर्समा।
1: त्यसो भए जाउँ न त।
2: हुन्छ हुन्छ, जाउँ न त।
0: यहाँ किराँत संस्कृतिका गरगहनाहरू समेत उपलब्ध छ। हाम्रो सेवा हुन्छ तपाईँको चाहनामा, तपाईँको फेसनमा। 24 क्यारेटका सुनका गहना बनाउनुहोस् चाँदीका पाउजु चुरा टिकाको साथमा। विशेष डिजाइनमा गहनामा तपाईँको सन्तुष्टि हाम्रो ग्यारेन्टी। पूजा ज्वेलर्स, सम्पर्क प्रोप्राइटर धर्मेन्द्र शाह, पूजा ज्वेलर्स, भद्रपुर 5 भद्रपुर बजार। सम्पर्क नम्बर 98526 77880, 98089824076।
1: भद्रपुरका पुराना स्वास्थ्य कर्मी बलदेव शाहद्वारा सञ्चालित शाह क्लिनिक नवीन मेडिकल हलमा अब मेची अञ्चलकै पुराना र प्रसिद्ध वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डाक्टर पीताम्बर ठाकुरको दैनिक सेवा साँझ 5 बजेदेखि। पेट, छाती, मुटु, नसा, सुगर, प्रेसर, जन्डिस, थाइराइड, मृगौला रोग विशेषज्ञ सेवाका साथै डाक्टर मनोज कुमार शाहको सेवा प्रत्येक बिहान 8:30 देखि 9:30 सम्म।
2: एपेन्डिक्स, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला, स्तन सम्बन्धी, पित्तथैली, हर्निया, पथरी, गाँठा गुठी, चिरफार विशेषज्ञ, वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर विनेश झाको सेवा। प्रादेशिक अस्पताल भद्रपुरबाट छाला, चर्म, यौन रोग तथा सौन्दर्य विशेषज्ञ एमबीबीएस, एमडी, डर्मालोजी डाक्टर निस्तुक बराल प्रत्येक शनिबार दिउँसो 3 बजेदेखि 4 बजेसम्म। नवजात शिशु तथा बालरोग विशेषज्ञ डाक्टर आकाश घोष प्रत्येक दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म र बेलुका 5 बजेदेखि 8 बजेसम्म।
1: अब हाम्रै भद्रपुरमा विशेषज्ञ सेवा लिन आउनुहोस्। शाह क्लिनिक नवीन मेडिकल हल, भद्रपुर 5 भद्रपुर बजार। फोन सम्पर्क 98049 72085, 023 525 353। 1 घण्टा अघि नै बिरामीको अग्रिम नाम टिपाउन सक्नुहुनेछ।

0: me a
1: extreme energy drink.
2: एक सय 107.5 मेगाहर्जमा तपाईँ सुन्दै हुनुहुन्छ नागरिक एफएम जन जनको बोली।

0: वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ साथै सौन्दर्य रोग विशेषज्ञ डाक्टर केशव ढकालको सेवा बिहान 9 बजे र दिउँसो 1 बजे र बेलुका 5 बजे। नवदुर्गा क्लिनिक तथा चन्द्रगढ़ी मेडिकल भद्रपुर 7 लेखनाथ चोक। फोन नम्बर 98526-20202, 98-20-70-53-87। साथै यहाँ रगत दिशा पिसाबको परीक्षण पनि गरिन्छ, रेबिज विरूद्धको खोप पनि लगाइन्छ।
1: किन मक्ख परेकी माया?
2: म मक्ख पर्नुको कारण सुन्नुहोस् त, तपाईँ पनि मक्ख पर्नुहुन्छ। अनुभवी सेफले तयार पारेका भेज नन भेज खाना खाजाका परिकारहरू उपलब्ध गराउने होटल पानस। सफा र सुन्दर एसी नन एसी रूमहरू सरल दाममा उपलब्ध गराउने होटल पानस। पार्टी, जन्मदिन, एनिभर्सरी, पास्ने लगायतका विभिन्न कार्यक्रम गर्दा साउन्ड बक्स र हल चार्ज फ्री दिने होटल पानस। सुन्दर वातावरणले भरिभराउ सँगै पार्किङको सुविधा भएको होटल पानस। आउटसाइड, इनसाइड, रूफटप, एसी क्याबिन, नन एसी क्याबिनको सेवा दिने होटल पानस। निश्चित एरिया भित्र होम डेलिभरीको सेवा दिने होटल पानस।
1: साथै विवाह, वर्तमान, पिकनिक लगायत कार्यक्रमहरूमा क्याटरिङको सेवा पनि उपलब्ध छ। होटल पानस, भद्रपुर 10 छताचोक धनुष मोड, प्रोप्राइटर यादव भट्टराई। सम्पर्क नम्बर 98-060-88-288, 97-677-78-569, 98-426-78-652।
0: के तपाईँ लामो समयदेखि टाउको दुखाई, जोड्नी दुखाई, घाँटी वा ढाड दुखाईले दिक्क हुनुहुन्छ? घुँडा, काँध, स्नायु वा मांसपेशी दुखाईले दैनिक जीवन कष्टकर बनेको छ? अब चिन्ता नगर्नुहोस्। एडभान्स पेन स्पेशलिस्ट क्लिनिक बेतामोड झापामा लामो समयदेखि दुखाईको वास्तविक कारण पहिचान गरी अनुभवी दुखाई विशेषज्ञ डाक्टरबाट बिना अपरेशन उपचार सम्भव छ। लामो समयसम्म औषधि खानु नपर्ने सुरक्षित उपचारको लागि एडभान्स पेन स्पेशलिस्ट क्लिनिक। लामो समयसम्म दुखाईसँग सम्झौता नगर्नुहोस्, आजै सम्पर्क गर्नुहोस्। एडभान्स पेन स्पेशलिस्ट क्लिनिक बेतामोड छापा। सम्पर्क नम्बर 023-535-333, 97-010-12-345, 97-010-12-345।
3: अरे, यति बिहानै हजुर किचनमा
4: किन? मैले तिम्रो लागि चिया बनाउनु हुन्न र?
3: होइन हजुर, मिठो र स्वादिलो पनि त बनाउन आउनु पर्यो नि।
4: ए, तिमी पनि बजारमा पाइने प्रसङ्ग चिया ल्याएर पकाएपछि चिया आफै मिठो र स्वादिलो भइहाल्छ नि।
3: हो र, त्यस्तो मिठो र स्वादिलो छ र प्रसङ्ग चिया?
4: हो त नि, साह्रै मिठो र स्वादिलो सबैले रुचाएको प्रसङ्ग चिया नै त हो। बरु लाउ, तिमी पनि चाखेर हेर।
3: वाव, साच्चै भने जस्तै रहेछ प्रसङ्ग चिया। अब म पनि चाहन्छु मेरो दिनको सुरुवात प्रसङ्ग चियाबाटै होस्।
5: शारदा प्याकेजिङ उद्योग भद्रपुर 5 बाट प्याकेजिङ गरी बजारमा ल्याइएको प्रसङ्ग चिया सधैँ प्रयोग गरौं। सम्पर्क नम्बर 98-63-60-60-11, 98-18-094-700।
3: ह्यापिनेस बिगिन्स विथ अ कप अफ प्रसङ्ग टी।
6: You're listening to 107.5 MHz. You've got it.

0: सूचना सूचना सूचना अब एकै छाना मुनि सबै स्वास्थ्य समस्याको समाधान एसएस मेडिसिन सेन्टर एन्ड एक्सरे क्लिनिकमा उपलब्ध सेवाहरू विगत 30 वर्षदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आउनुभएका पूर्वाञ्चलका पुराना प्रमुख कन्सल्टेन्ट फिजिसियन डाक्टर पीतम्बर ठाकुरको दैनिक सेवा बिहान 8 बजेदेखि 9:30 बजेसम्म प्रमुख कन्सल्टेन्ट छालारोग एवं यौनरोग विशेषज्ञ डाक्टर केशव ढकालको दैनिक सेवा बिहान 9 बजे र दिउँसो 2 बजे सम्पर्क 12:30 बजे स्थानीय युवा तथा प्रमुख कन्सल्टेन्ट सर्जन डाक्टर रामबाबु खड्काको दैनिक सेवा बिहान 8:30 बजे सिनियर कन्सल्टेन्ट नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सबु काफलेको दैनिक सेवा शनिबार बाहेक बिहान 9 बजे र दिउँसो 2 बजे सम्पर्क 12:30 बजे सिनियर कन्सल्टेन्ट प्रसूति एवं स्त्री रोग विशेषज्ञ डाक्टर एलिजा गौतमको दैनिक सेवा बिहान 8 बजे र दिउँसो 2 बजे सम्पर्क 1 बजे कन्सल्टेन्ट बच्चा तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर सन्तोष कुमार शाहको दैनिक सेवा बिहान 8:30 बजे र दिउँसो 2 बजे सम्पर्क 12:30 बजे कन्सल्टेन्ट हाडजोर्नी तथा नशारोग विशेषज्ञ डाक्टर नवीन भट्टराईको दैनिक सेवा बिहान 8 बजे र दिउँसो 2 बजे सम्पर्क 12:30 बजे साथै यहाँ अत्याधुनिक डीआर डिजिटल एक्सरे सेवा र पेथोलोजी सेवा पनि उपलब्ध छ क्लिनिक खुल्ने समय बिहान 7 बजेदेखि दिउँसो 2 बजेसम्म बिरामी जाँच गर्ने समय बिहान 8 बजेदेखि 9 बजेसम्म र दिउँसो 2 बजे सम्पर्क 12 बजे सम्पर्क एसएस मेडिसिन सेन्टर एन्ड एक्सरे क्लिनिक भद्रपुर 8 झापा सञ्चालक ससिम पोखरेल फोन नम्बर 023523686 524686 98426890
1: नायक चिया पछि बजारमा अब नायक इटा रातो पुरा पाकेको इटा नायक इटा बलियो इटा नायक इटा गणेश इटा उद्योग भद्रपुर एकबाट उत्पादित नायक इटा
2: पूर्वाधार निर्माणका लागि भरपर्दो इटा नायक इटा सन्दर्भ योगेन्द्र पराजुली 98 16 96 64 27 यदुवीर ठाकुर 98 0 14 50 711

0: हेल्दी स्माइल फर हेल्दी लिभिङ। विगत 10 वर्षदेखि झापाको सदरमुकाम चन्द्रगढीमा सेवा दिँदै आएको साझा डेन्टल अब थप विशेषज्ञ सेवाहरू र नयाँ व्यवस्थापनमा वरिष्ठ डेन्टल सर्जन धरा नोबेल तथा मेची अस्पतालबाट विशेषज्ञ डाक्टरहरूको सेवा थपिएको जानकारी गराउँदछौ। हाम्रा सेवाहरू नदुखाई दाँत निकाल्ने, बाङ्गोटिङ्गो दाँत मिलाउने, हड्डी भित्रै रोपेर कृत्रिम दाँत लगाउने, डेन्टल एक्सरे सेवा, दाँत भर्ने, दाँत झिक्ने लगाउने तथा फिक्स दाँत लाउने। थप जानकारीको लागि साझा डेन्टल होम चन्द्रगढी लेखना चोक झापा, सम्पर्क फोन नम्बर 98269779414, 023456003। हेल्दी स्माइल फर हेल्दी लिभिङ।
1: वाओ, कस्तो राम्रो घर!
2: रिलायन्स पेन्ट्स लगाएपछि राम्रो हुँदैन त?
1: रिलायन्स पेन्ट्स?
2: हो त, रिलायन्स पेन्ट्स।
1: त्यसो भए म पनि आफ्नो घर रिलायन्स पेन्ट्सले रंगाउँछु, तपाईँहरू पनि रंगाउनुहोस्।
2: रिलायन्स पेन्ट्स लगाउनुहोस्, खुसीले रमाउनुहोस्।
1: रिलायन्स पेन्ट्स प्राली, विक्रेता श्री विष्णु ट्रेडर्स, लेखना चोक चन्द्रगढी।
3: सम्पर्क नम्बर 98423110।

0: को सेवा
1: साथै वरिष्ठ हात जोड्ने नसा तथा वात रोग विशेषज्ञ
0: डाक्टर प्रकाश कुमार श्रेष्ठको सेवा पनि उपलब्ध छ।
1: प्रोप्राइटर दाताराम सिटौला, सिटौला क्लिनिक मिर्ची अञ्चल अस्पतालबाट 100 मिटर पश्चिम। सम्पर्क नम्बर 03-5200-50, 98-5-26-33-93, 98-4-26-33-93।
2: चाडबाड पनि आइसक्यो, सुनका गरगहना नकिन्ने?
0: किन्ने नि, किन नकिन्ने? हामीलाई चाहिने सुनका सम्पूर्ण गहनाहरू एकै ठाउँमा पाइन्छ नि, त्यो हो पूजा ज्वेलर्समा।
2: अनि त्यहाँ के पाइन्छ नि?
0: चाँदीका पाउजु, चुरा, काठी माला, करुवा, टिकादानी, फेन्सी आइटमहरू, चाँदीका सामानहरू, विभिन्न देवी देवताका मूर्तिहरू लगायत सुन चाँदीका सम्पूर्ण गरगहना पाइन्छ नि पूजा ज्वेलर्समा।
2: त्यसो भए जाउँ न त।
0: हुन्छ हुन्छ, जाउँ न त।
3: यहाँ किराँत संस्कृतिका गरगहनाहरू समेत उपलब्ध छ। हाम्रो सेवा हुन्छ तपाईँको चाहनामा, तपाईँको फेसनमा। 24 क्यारेटका सुनका गहना बनाउनुहोस् चाँदीका पाउजो चुरा टिकाको साथमा। विशेष डिजाइनमा गहनामा तपाईँको सन्तुष्टि हाम्रो ग्यारेन्टी। पूजा ज्वेलर्स, सम्पर्क प्रोप्राइटर धर्मेन्द्र शाह, पूजा ज्वेलर्स, भद्रपुर 5 भद्रपुर बजार। सम्पर्क नम्बर 98-5-26-77-880, 98-0-79-24-076।
4: You've been listening to Voice of the People with the Hardest Station, 107.5 MHz.

0: जापान जाने को लागी सुवर्ण अवसर। चन्द्रगढी अञ्जनी मोडका स्थानीय प्रकाश निरौलाले 10 वर्ष जापान बसे नेपाल फर्केर काठमाडौँ तीनकोनेमा विगत 15 वर्षदेखि जापानिज भाषा स्कूल सफलतापूर्वक सञ्चालन गर्दै आउनु भएकोमा उहाँकै सहकार्यमा चन्द्रगढी अञ्जनी मोडमा प्यासन जापानिज ल्याङ्ग्वेज स्कूल सञ्चालनमा आइसकेको छ। इच्छुक विद्यार्थीहरूले जापानिज भाषा अध्ययन र जापान पढ्न जानका लागि तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क प्रकाश निरौला 98-510-54-566, जगदीश काफले 98-446-06-124, रमेश कोइराला 98-426-80-248, ध्रुव निरौला 98-426-26-852।
1: हेलो,
2: हजुर दिदी,
1: सुन न भाइ, मेरो दाँत दुखिरहेको छ, निकाल्न नि मन छैन। राम्रो ठाउँमा दाँतको जरैबाट गर्ने उपचार आरसीटी गर्नु छ, तिमीले चिने जानेको कोही छ कि भनेर नि।
2: छ नि दिदी, अस्पताल रोड भद्रपुरको सूर्योदय डेन्टलमा एमडीएस आरसीटी तथा कृत्रिम दाँत विशेषज्ञ डाक्टर भरत खरेलको सेवा प्रत्येक दिन बिहान 10 बजेदेखि र एमडीएस पेडियाट्रिक डेन्टिस्ट्री डाक्टर सञ्चिता खड्का प्रत्येक दिन 2 बजेदेखि 5 बजेसम्म बस्नुहुन्छ नि। त्यहाँ बच्चाको दाँतको उपचार चाहिँ 2 बजेपछि बच्चाकै विशेषज्ञ डाक्टरबाट हुन्छ है। त्यही देखाउनु न, दाँतको जरैदेखि उपचार हुन्छ, आरसीटी, दाँत लगाउने, भर्ने, सफा गर्ने, सेट दाँत बनाउने जस्ता सबै उपचार यही हुन्छ।
1: अनि भान्जीको दाँत तार बाँधेर मिलाउनु छ, त्यो नि हुन्छ त्यहाँ?
2: त्यो पनि हुन्छ दिदी, सूर्योदय डेन्टलको शाखा पुरानो इलाम स्टेन बिरतामोडमा छ। त्यहाँ ब्रसेस लगाउने डाक्टर भूषण भट्टराई एमडीएस धरानबाट प्रत्येक शनिबार आउनुहुन्छ। भान्जीको लागि चाहिँ बिरतामोड शाखा नै जानुपर्ने हुन्छ।
0: सम्पर्क सूर्योदय डेन्टल, अस्पताल रोड भद्रपुर, 98-423-55-91, बिरतामोड शाखा पुरानो इलाम स्ट्यान्ड बिरतामोड, 023-530-215।
3: उच्चस्तरीय समिति गठन गर्न सभामुखलाई ध्यान आकर्षण।
4: जो जसले सहयोग गर्नुभएको छ उहाँहरूको सहयोगको सुनिश्चितता र त्यसको सदुपयोग हामीले यसरी गर्दैछौ भन्ने कुरा पनि हामीले भन्नु छ।
3: सल्यानको दार्मामा स्कब टाइफसको त्रास, 3 सातामै 4 जनाको मृत्यु, 100 भन्दा बढ़ीमा संक्रमण पुष्टि, संक्रामक पशुरोग नियन्त्रण सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक संशोधन सहित सर्वसम्मतिले पारित।
5: विधेयक प्रतिवेदन परिमार्जन सहित सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु।
3: भोटेकोशी बाढ़ीपछि खानेपानी समस्या बढ़दै पानीका मुहानमा झाडापखालाको जीवाणु भेटियो। बाढ़ी प्रभावित क्षेत्रमा नागरिकले नागरिकता, लालपूर्जा लगायतका प्रमाणपत्र र आदानीका कागजात हराएमा प्रतिलिपि निकाल्न सक्ने।
6: अब त्यो विवरणहरू लिन आउनुभयो, प्रतिलिपि धेरै लिन आउनुभयो भने त्यो बेलामा हामीले कर्मचारीहरू थप गरेर उहाँहरूलाई कसरी चाहिँ यो उहाँहरूलाई सेवा बढी दिन कसरी सहज रूपमा दिन सकिन्छ भन्ने विषय चाहिँ व्यवस्थापकीय पाठ नै हो।
3: बंगलादेशमा हुने साफ च्याम्पियनशीप फुटबलको खेल तालिका सार्वजनिक। पहिलो खेल भारत र पाकिस्तान बीच हुने, निलम्बनका कारण नेपालको सहभागिता अझै अन्यलमा।
7: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: नेपालका प्रमुख नदीहरू कोशी, गण्डकी, कर्णाली मात्र होइनन्, तिनका सहायक अरू नदीहरू पनि प्राय हिमालबाटै शुरू हुन्छन्। यसले भोटेकोशी जस्तै भयावह हिम पहिरो आयो वा हिमालय क्षेत्रमा ठूलो हिमपात फुट्यो भने तल्लो तटीय क्षेत्रमा विध्वंस हुन सक्छ। विश्व तापक्रम वृद्धि लगायतका कारणले हिमाली नदी र हिम पहिरोको जोखिम बढ़ेको भने विभिन्न अध्ययनले देखाइरहेकाले त्यसलाई रोक्नको लागि योजनाबद्ध तरिकाले काम गर्नुपर्दछ। अब खबर सन्तोष गन्धर्वबाट।
8: भोटेकोशी बाढ़ीले खानेपानीका आयोजना र पाइपलाइनमा क्षति पुर्याएपछि विस्थापित बस्तीमा पानीको समस्या झन गम्भीर बन्दै गएको छ। रसुवा, नुवाकोट, धादिङ र गोर्खाका 55 वटा खानेपानी आयोजना प्रभावित भएका छन्। प्रभावित अनुमान अनुसार, प्रारम्भिक अनुमान अनुसार ती आयोजनामा करिब 64 करोड़ रूपियाँ बराबरको क्षति भएको छ। नुवाकोटमा मात्रै 22 वटा आयोजना क्षतिग्रस्त भएका छन्। विदुरका करिब 5,000 घरदुरीलाई पानी पुर्याउने हलुका पानी पुर्याउने फलुका खोलाको मुख्य आयोजना बारीले बगाएको छ। अहिले केही स्थानमा ट्याङ्करबाट पानी वितरण भइरहेको छ भने कतिपय होल्डिङ सेन्टरमा फिल्टर क्यालोरिन र बोतलको पानी उपलब्ध गराइएको छ। तर खाना पकाउने, कपड़ा धुने र नुहाउने पानीका लागि स्थानीय स्रोतमा निर्भर हुनुपर्ने अवस्था अझै छ। यसैबीच बाढ़ीपछि पानी दूषित भएको प्रमाण समेत भेटिएको छ। विदुर नगरपालिकाले विभिन्न स्रोतबाट संकलन गरेका 15 खानेपानीका नमूना मध्ये 5 यी कोलाइन जीवाणु भेटिए थियो। यी कोलाइन मानिस वा जनावरको दिशामा पाइने जीवाणु हो। पानीमा यसको उपस्थिति भेटिनु दिशाजन्य प्रदूषण भएको संकेत मानिन्छ। यस्तो पानी प्रयोग गर्दा पखाला लगायतका विभिन्न संक्रमणको जोखिम बढ़न सक्ने चिकित्सकहरूको भनाइ छ। समस्या देखिएमा पानीका स्रोतमा क्लोराइजेशन गरेपछि पछिल्लो परीक्षणमा पानीको गुणस्तर सुधार भएको स्थानीय अधिकारीहरूले बताएका छन्। सल्यानको दारमा गाउँपालिकामा स्कप टाइफस संक्रमणबाट 3 4 मृत्यु भएको छ। संक्रमण तीव्र रूपमा फैलिँदै गएपछि स्थानीयवासी त्रसित बनेका छन्। मृत्यु हुनेमा दारमा 5 लयटा डाँडा कामका 69 वर्षीय तुलबहादुर खटका, वडा नम्बर 6 मलिवाङका 82 वर्षीय बलबहादुर थापा, नरबहादुर बुढाथोकी र वडा नम्बर 2 सिंगेलीका 12 वर्षीय नरेश ओली रहेका छन्। उनीहरूको दाङ र नेपालगंजमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ। गाउँपालिकाका अनुसार हालसम्म किट परीक्षणबाट 100 भन्दा बढ़ीमा स्कप टाइफस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य संस्थामा अहिले पनि दैनिक 3-4 जनामा संक्रमण देखिने गरेको छ। बिरामीको संख्या बढ़दै गएपछि गाउँपालिकाले स्वास्थ्य कार्यालयसँगको सहकार्यमा विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन समेत गर्दै आएको छ। बाढ़ी प्रभावित क्षेत्रमा नागरिकले नागरिकता लालपूर्जा प्रमाणपत्रदेखि राहदानीसम्मका कागजात हराए सम्बन्धित कार्यालयबाट प्रतिलिपि निकाल्न सकिने सरकारले जनाएको छ। बाढ़ीका कारण महत्वपूर्ण कागजात हराउँदा प्रभावित नागरिकलाई दैनिक कामकाजदेखि सरकारी सेवा लिन समेत समस्या पर्न सक्ने भएकाले प्रतिलिपि लिन सकिने गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले सीआईएनसँग बताउनुभयो।
6: कागजात हराएको सन्दर्भमा प्राप्त गर्नको लागि हामीलाई तत्त्व कानूनहरूमा जस्तो तपाईँलाई प्रतिलिपि आवश्यक पर्यो, अब शैक्षिक परिचय प्रमाणपत्रको हकमा सम्बन्धित कानूनले नै भन्ला है, अहिले म त्यो तपाईँलाई भन्न सकिनँ। यद्यपि गृह प्रशासन अन्तर्गतका जतिपय कागजपत्रहरू छन् नि, जस्तो विशेष गरिकन सबभन्दा बढी पेचिलो रूपमा आउने चाहिँ नागरिकताको विषय हो। नागरिकताको प्रतिलिपि लिनको लागि चाहिँ अब पछिल्लो चरणका हाम्रा सम्पूर्ण तथ्याङ्कहरू चाहिँ कम्प्युटरमा अभिलेखितै छन् होइन, व्यवस्थित भएको अवस्था छ। यसको लागि चाहिँ सम्बन्धित ओडाले त बाँचेले त कसैले त पहिचान गरिदिनु पर्यो नि त, त्यसले गर्दा सम्बन्धित ओडाबाट उहाँले एउटा सिफारिस ल्याउनु पर्ने अवस्था हुन्छ। त्यो सिफारिस लिएर आउनुभयो भने उहाँले प्राप्त गर्नुहुन्छ, त्यसमा केही समस्या छैन। कुनै प्र्याक्टिकल समस्या पर्यो, एकदमै गाह्रो अप्ठ्यारो समस्या परेका छन् भने त्यसलाई हामीले त्यही केस टु केस सल्टाउने कुरा सल्टाउँदै जाउँला, तर अहिलेकै कानूनी प्रावधानले पनि उहाँहरूलाई पाउन त्यस्तो समस्या छैन। अर्कोतर्फ हामीसँग जस्तो कतिपयसँग अब हाम्रो एनआईडी राष्ट्रिय परिचय पत्र कार्ड हराएको पनि हुन सक्छ, त्यो अब सन्दर्भमा चाहिँ हामीले अहिले ई एनआईडीको कन्सेप्ट पनि ल्याएका छौँ। जस्तो उहाँले आफ्नो चाहिँ डेमोग्राफिक जुन इन्फर्मेसन चाहिँ अहिले राष्ट्रिय परिचय पत्र विभागले जुन बनाएको एउटा सिस्टम छ, त्यो पोर्टलमा उहाँले इन्ट्री गर्नुभयो भने त्यो इन्ट्रीको विवरणको आधारमा चाहिँ उहाँले त्यहाँबाट ई एनआईडी पाउन सक्नुहुन्छ, जसबाट उहाँले एउटा त्यो नम्बर प्राप्त हुन्छ, त्यो नम्बरलाई उहाँले जताततै उपयोग गर्न पाउनुहुन्छ। त्यसैले भोलिको दिनमा धेरै निकायहरू रहँदाखेरि हामीले जिल्ला प्रशासन कार्यालयमा धेरै अब त्यो विवरणहरू लिन आउनुभयो, प्रतिलिपि धेरै लिन आउनुभयो भने त्यो बेलामा हामीले कर्मचारीहरू थप गरेर उहाँहरूलाई कसरी चाहिँ यो उहाँहरूलाई सेवा बढी दिन कसरी सहज रूपमा दिन सकिन्छ भन्ने विषय चाहिँ व्यवस्थापकीय पार्ट नै हो।
8: तर कागजात हराउँदैमा त्यसको अभिलेख नै हराउँछ भन्ने हुँदैन। अधिकांश सरकारी कागजात सम्बन्धित कार्यालयको अभिलेखमा सुरक्षित रहने भएकाले आवश्यक प्रक्रिया पूरा गरेर प्रतिलिपि वा पुनप्राप्ति गर्न सकिन्छ। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले संक्रामक पशु रोग नियन्त्रण सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक 2083 संशोधन सहित सर्वसहमतिले पारित गरेको छ। आज बसेको समितिको बैठकमा विधेयकको प्रतिलिपि प्रतिवेदनमाथि छलफल भएपछि सभापति कृष्णबहादुर रोकायले परिमार्जन सहित पारित गर्न प्रस्तुत गरेको प्रस्ताव सर्वसहमतिले पारित भएको हो। विधेयकमा संक्रामक पशु रोगको नियन्त्रण रोकथाम तथा सम्भावित संक्रमणबाट पशुधनलाई सुरक्षित राख्न आवश्यक कानूनी व्यवस्था समेटिएको छ।
9: विधेयक पारित भएसँगै संक्रामक रोग पशु रोगको पहिचान नियन्त्रण तथा रोकथामका लागि कानूनी आधार थप बलियो हुने अपेक्षा गरिएको समितिका सभापति कृष्ण बहादुर रोकाईले बताउनुभयो।
5: पशु रोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2083 यो संशोधन प्रतिबन्ध संशोधन सहित म पारित गर्नुको निम्ति म प्रस्ताव चाहिँ गर्दछु। मान्य सदस्यहरू, संक्रमक पशु रोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको 2083 विधेयक यो प्रतिवेदन परिमार्जन सहित सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु।
9: राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। सभापति लामिछानेले भोलि रासुपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैठक आह्वान गर्नुभएको हो। उच्चस्तरीय राजनैतिक संयन्त्र गठन, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन लगायतका विषयमा छलफल गर्न बिहान 11 बजे बैठक बोलाइएको रासुपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभएको छ। यसैबीच नेपाली कंग्रेसले विपद व्यवस्थापनका लागि संसदीय उच्च समिति गठन गर्न सभामुखको ध्यानकर्षण गराएको छ। कांग्रेसका संसदीय दलका नेता विष्णुराज आङदिम्बेले सभामुख डोलप्रसाद अरियाललाई भेटेर ध्यानकर्षण गराउनु भएको हो। विपदपछिको राहत उद्धार तथा पुनर्स्थापनाको काम प्रभावकारी र पारदर्शी बनाउन तत्काल संसदीय उच्च स्तरीय समिति गठन गर्न माग गरेको उहाँले बताउनुभयो।
4: राहत व्यवस्थापनदेखि र पुनर्स्थापनाको जुन पाटो छ पीड़ितहरूलाई हेर्ने, उहाँहरूको चाहिँ कुन अवस्था छ, बाल बच्चाको कुरा हो, सुत्केरी महिलाहरूको महिलादेखि लिएर चाहिँ बाल बच्चादेखि हरेक पाटो कुराहरू छ, उहाँहरूको चाहिँ पुनर्स्थापनाको कुरा छ, नयाँ बस्ती कहाँनिर सुरक्षित ढंगबाट बसाउने, यो सबैलाई चाहिँ एउटा जिम्मेवारीपूर्ण ढंगबाट, पारदर्शी ढंगबाट र जो जसले चाहिँ हामीलाई राहत दिनुभएको छ, जो जसले सहयोग गर्नुभएको छ, उहाँहरूको सहयोगको सुनिश्चितता र त्यसको चाहिँ सदुपयोग हामीले यसरी गर्दैछौ भन्ने कुरा पनि हामीले भन्नु छ।
9: नेपाली कांग्रेसले निर्वाचन निर्देशिका 2083 जारी गरेको छ। पार्टीको 15 महाधिवेशनलाई मर्यादित, व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यका साथमा केन्द्रीय निर्वाचन समितिले नयाँ निर्देशिका जारी गरेको हो। निर्देशिकाले वड़ा तहदेखि केन्द्रीय कार्य समितिको निर्वाचन प्रक्रियालाई थप स्पष्ट र व्यवस्थित बनाउनेछ। निर्देशिकाले उम्मेद्वारका लागि आचार संहिता समेत लागू गर्ने मुख्य सचिव कृष्ण प्रसाद दुलालले सीआईएनलाई बताउनुभयो।
10: समग्र नेपाली कंग्रेसको 15 महाधिवेशनको शुरूआतदेखि केन्द्र सभापतिको निर्वाचनसम्म, केन्द्र पदाधिकारी केन्द्र सदस्यको निर्वाचनसम्मको अहिले निर्देशिका बोलेको छ, यसले चाहिँ व्यवस्था गरेको छ। यो व्यवस्था अन्तर्गत उम्मेद्वारहरूलाई नेपाली कंग्रेसको आन्तरिक संगठनिक प्रतिस्पर्धामा प्रतिस्पर्धा गर्ने उम्मेद्वारहरूका लागि पनि यो भड्किलो नहुने, खर्चिलो नहुने, आचार संहिता लाग्ने गरेको जसरी हामी त्यसलाई चाहिँ व्यवस्थापन गरेका छौं, यसले नेपाली समाजलाई स्वच्छ बनाउनलाई पार्टीदेखि नै शुरूआत गर्नुपर्छ भन्ने आवाज सहितको निर्देश जारी गरेका छौं। यो निर्देश नेपाली कंग्रेसको केन्द्रीय निर्वाचन जारी गरेर लागू गरिसकेको छ।
9: भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमना लिन सबै मन्त्रालय, आयोग, सचिवालय, सातैवटा प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र स्थानीय तहलाई आग्रह गरेको छ। मन्त्रालयले सरूवा भएका कर्मचारीलाई विभिन्न वाहनामा साबिकै कार्यालयमा राखेर कामकाज गराउने तथा सरूवा भइसकेपछि पनि रमना नलिई पुरानै कार्यालयबाट तलब भत्ता भुक्तानी गर्ने प्रवृत्ति देखिएपछि सम्बन्धित सबै निकायलाई आग्रह गरेको हो। पछिल्लो समय घर जग्गा कारोबारमा उल्लेखनीय रूपमा सुधार आएको छ। नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको घर जग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति अधीन प्रतिवेदनले गत आर्थिक वर्षमा घर जग्गाको कुल कारोबार रकम, संख्या, राजस्व र बैंक कर्जा प्रवाहमा वृद्धि भएको देखाएको हो। साझा खबरमा अब खेल खबर। बंगलादेशको ढाकामा हुने साप च्याम्पियनशीप फुटबलको खेल तालिका सार्वजनिक भएको छ। दक्षिण एसियाली फुटबल महासंघ सापले सार्वजनिक गरेको खेल तालिकामा पहिलो खेल आगामी नोभेम्बर 5 पाकिस्तान र भारत बीच हुनेछ। सोही दिनको दोस्रो खेल भने भूटान र बंगलादेश हुनेछ। नोभेम्बर 8 मालदिव्स र पाकिस्तान तथा श्रीलंका र भूटान खेल्नेछ। नोभेम्बर 11 भारत र मालदिव्स तथा बंगलादेश र श्रीलंका बीच खेल हुनेछ। समूह एमा भारत, पाकिस्तान र मालदिव्स तथा समूह बीमा भूटान, बंगलादेश र श्रीलंका छन्। दुवै समूहका शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। फाइनल खेल नोभेम्बर 17 हुनेछ। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाबाट निलम्बनमा रहेको कारण नेपालको सहभागिता भने अझै अन्यलमा छ।
11: आश्रय स्थलमा बसेका अभिभावकहरूले बालबालिकाको रेखदेखमा विशेष ख्याल गर्नुपर्ने,
12: मजुर रूपमा कुरा गर्ने, कहिलेका हँसी मजाक गरिदिने, ताकि त्यो बच्चाले अरू अगाडि जस्तै महसुस गरोस्।
11: दूषित हावाबाट लाग्ने रोगबाट बस्न मास्क अनिवार्य, विज्ञसँगको कुराकानी सहितको मिलिजुली नेपाली, साथै सुरक्षित बस्ती बसाउने बारेमा भूगर्भविदसँगको कुराकानी पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
14: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
13: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दुधजन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
14: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउ।
11: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
13: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
15: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
16: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
15: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
16: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
15: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
16: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं। वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
15: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
17: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
11: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली।
13: तपाई पनि बाढ़ी प्रभावित बाल बालिका सँगै आश्रय स्थलमा बसिरहनु भएको छ। आश्रय स्थलमा सँगै बसेका ठूलो मानिसहरूले बाल बालिकाको रेखदेखमा विशेष ख्याल गर्न विज्ञहरूले सुझाव दिएका छन्। बाल रोग विशेषज्ञ डाक्टर नारायण बहादुर बस्नेत:
18: जन्मिन साथदेखि बच्चालाई साथ चाहिन्छ, चाहे त्यो आमाको किन्नुहोस्, उसलाई हेरचाह गर्ने हामी जो जति व्यक्तिहरू छौँ, चाहे उसको बाबामा होस्, अरू छरछिमेकीको मान्छे होस्, उनीहरूलाई छेउमा बसेर सबभर झन अत्याउने डराउने नगरिकन यसरी उसलाई हामीले विश्वास दिलाउनु पर्यो कि नडरा नडरा भनेर मात्रै होइन, उसलाई आभास गराउनु पर्यो कि हामीले साँच्चै मद्दत गरेको छौँ। काखमा लिने, सँगै बस्ने, सँगै खुवाउने, मधुर रूपमा कुरा गर्ने, कहिलेका हँसी मजाक गरिदिने, ताकि त्यो बच्चाले अरू बेला जस्तै महसुस गरोस्। र अलि ठुलो बच्चा भएपछि उसँग खेल्नुपर्छ, खेल असाध्यै राम्रो हुन्छ। हाम्रो जता भिडभाड भइरहेको हुन्छ, जो महिलाहरूको बच्चा भइसकेको छ ती महिलाहरू यसमा झन आमाहरू होला, हजुरआमा होला, उनीहरूले चाहिँ ठुलो भूमिका हुन्छ उहाँहरूको। उहाँहरूलाई हामीले त्यति बेला हामी जो जान्ने बुझ्नेहरू छौँ उहाँहरूलाई हातमा लियो भने उहाँहरूले पनि त्यो उनीहरूको मानसिक स्वास्थ्यको लागि, उनलाई शान्त गर्नको लागि धेरै महत्वपूर्ण हुन्छ।
13: ठूलो स्वरमा नकराउन, काखमा लिन, नजिक बस्न अनि सँगै राखेर खानेकुरा खुवाउन सुझाव दिँदै हुनुहुन्थ्यो बालरोग विशेषज्ञ डाक्टर नारायण बहादुर बस्नेत। नेत्रावती बजार बाढ़ीले तहस नहस बनायो, तर लगत्तै केही युवाहरू जुटे, शुरूमा सुरक्षित ठाउँ खोजे। पहिलेको बजार भन्दा माथि 3 टेन्ट राखेर अस्थायी आश्रय स्थल बनाए।
19: फेरि थप सहयोगी हातहरू जुटे र अरू अस्थायी टेन्ट बने। दर्जन बढी परिवारका मानिसहरू यी अस्थायी आवासमा बसिरहेका छन्। ईश्वर थापा मगरको कुरा सुनौ।
20: अब हामीसँग सिर्फ हाम्रो शरीरमा भएको चिज बाहेक अरू केही छैन, न हामीले केही झिक्न पायौं, ज्यान त सेकेन्ड सेकेन्डले बाँच्यो, हामीसँग अरू केही पनि थिएन। अब यो अवस्थामा भनेको एक अर्का नजुटिकन विकल्पै छैन, र त्यो अवस्थामा हाम्रा जो यङ साथीहरू हुनुहुन्छ उहाँहरू एकदम सहृदय रूपमा आफू सँगसँगै अरूलाई पनि समेटेर जानुपर्छ भन्ने हाम्रो जुन एउटा मेन्टालिटी बन्यो। अब यहाँ जङ्गलको बीचमा एकजना बसेर त केही पनि सम्भावना छैन, हामीले दुई चारजना बस्यौँ, दुई चारजना बसे अर्को थपिँदै गयो, त्यस कारणले चाहिँ बढ्दै गएको। तर युनिटी चाहिँ एकदम मोस्ट इम्पोर्टेन्ट कुरा हो। यदि म हिलोमा गाड्यो भने मैले साथीको सहारा मेरो लागि एकदम आवश्यकता हुन्छ, त्यस कारण एकले अर्कालाई सहकार्य गर्दै हामी जानु चाहिँ एकदम आवश्यक कुरा छ।
19: तपाईँ मास्क कतिको लगाउनुहुन्छ? बाढीपछि नुवाकोट देवीघाटका वासुदेव नेपालले चाहिँ मास्क लगाउन छोड्नु भएको छैन। यसको खास कारण एकैछिन सुनौ।
21: यो मास्क चाहिँ आफ्नो सुरक्षाको लागि, अब यो विभिन्न किसिमको चिजहरूले प्रदूषित भएको छ, वातावरण प्रदूषित भएको छ, वायु प्रदूषण भएको छ, यहाँको यो ठाउँ प्रदूषित छ अहिले, अनि यसबाट जुन ऊर्जा निस्किन्छ नि नराम्रो खराब चिज, त्यो चाहिँ हामी कहाँ सोझै डाइरेक्ट नजाओस् मुखबाट नाकबाट भनेर त्यसको रोक्नको लागि सुरक्षाको लागि मैले लगाएको मास्क चाहिँ यस्तै। अब हिँड्दा ओर्दा घरमा बस्दा त लाउने कुरो भएन, लाउँदिन, यता बाहिर निस्किँदा ओर्दा यहाँ यसो आउँदा अनि लाउँछु, धेरै मानिसहरूको समूह भावेलाई पनि लाउँछु, होल्डिङ सेन्टरमा जाँदा पनि त्यहाँ पनि लाउने गरेका छु।
19: तपाईँ चाहिँ मास्क कहाँ कहाँ जाँदा लगाउनुहुन्छ? हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। हिमालबाट बग्ने नदीका किनारमा बसेका बस्तीलाई कसरी सुरक्षित बनाउने?
22: उत्तरतिरबाट आउने खोलाहरूमा नदीहरूका जुन एउटा साग नदीहरू छन् त्यस्ता ठाउँहरू, ती नदीहरूको अवस्थिति यस्तै ठाउँमा छ।
3: सुरक्षित बस्ती बसाउनु पर्नेमा भूगर्भविदको सुझाव, कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
23: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आईपीटीभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
24: प्यासको फिर्ता लिनु भए त, एनसेल प्याक किन्नु भए त, जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल, नेपालकै लागि।
25: शीतल, जाउ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
26: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडिमेड खानेकुराहरू नखाने, आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा हुँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
25: ओहो, तिमी त घरको खाने भएछौ नि।
27: के को सर सल्लाह हो दुईजनाको?
26: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
27: सही भन्यौ शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
25: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
27: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
28: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकुराव सीआईएन।
17: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। विश्व तापक्रम वृद्धि लगायतका कारणले हिमाली हिमनदीहरूमा हिमपहिरो र हिमताल फुटेर जोखिम बढ़ने गति निकै तीव्र हुँदै गएको विभिन्न अध्ययनले देखाएका छन्। नेपालको हिमालबाट बग्ने पूर्वदेखि पश्चिमसम्मका सबै नदीको जोखिम अब अध्ययन गर्न आवश्यक छ। भोटेकोशीको जस्तो क्षति नहोस् भनेर बेलैमा योजना बन्नुपर्छ। हामीले भूगर्भविद प्रकाशचन्द्र घिमिरेसँग यसै विषयमा कुराकानी गरेका छौं।
22: उत्तरतिरबाट आउने खोलाहरूमा नदीहरूका जुन एउटा साग नदीहरू छन् त्यस्ता ठाउँहरू ती नदीहरूको अवस्थिति यस्तै ठाउँमा छ। हाम्रो नेपालभित्रै पनि छ र हाम्रो मित्रराष्ट्र चीनबाट आउने नदीहरूको पनि छ। यो विषयमा चाहिँ हामीले एउटा सीमापार सूचना प्रणाली र एउटा दैनिक प्रत्येक दिन हाम्रो यो बर्खाको मात्र बेला होइन अरू बेला पनि आउन सक्छ। यो त पहिरो भन्ने कुरो हिम पहिरोको कुरो छ अहिले, हिम पहिरो त जुनसुकै बेला पनि आउन सक्छ। त्यही भएर यो विषयमा चाहिँ पूर्वाधार बिना र हामीले त्यसमा राज्यले लगानी गरेर नागरिकको जीवधनको क्षति कम गर्ने एउटा वृहत कार्यक्रम एउटा दृढ कार्यनीति नलिँदासम्म यस्ता घटना भइराख्छन्।
0: अहिलेको यो प्रविधिको समयमा होइन, अब तीव्र प्रविधि छ, एप्सहरू छन्, गुगल फोरकास्टिङ गर्ने कुराहरू सबै कुराहरूमा चाहिँ अब प्रगति हुँदै गएको छ नि त। तर पनि अब पूर्व सूचनाको कुराहरू थियो, धेरै अध्ययन अनुसन्धानहरू भएका छन्, तर यस्ता घटनाहरू हुँदा चाहिँ मान्छेले एउटा भनौँ न सूचनै नपाएको जस्तो अवस्था आयो नि त।
22: जबसम्म सरकारले, मैले सरकारलाई अनुरोध गर्छु आजका मितिबाट सरकारले यो आवाज सुनोस् मिडिया मार्फत, यहाँको लोकप्रिय मिडिया मार्फत, अरू केही गर्नु पर्न, एउटा डेडिकेटेड टिम होस्, त्यो डेडिकेटेड टिममा जियोलोजिस्ट, जियोमर्फोलोजिस्ट, हाइड्रोलोजिस्ट, कम्तीमा पनि नदी विज्ञहरू, पहिरो विज्ञहरू, त्यसपछि हिमताल विज्ञहरूको एउटा प्यानल बनाओस्, एउटा टिम बनाओस्।
0: अकल्पनीय होइन, यो त पहिल्यै नै पूर्वानुमान गर्न सक्ने विषय हो नि त, यस्तो हुन सक्छ एक दिन न एक दिन भनेर हो। त्यो कुरालाई चाहिँ ध्यान दिएर नगरपालिकाहरूले नक्सा पास गर्दाखेरि मान्छे व्यक्तिहरूले नै आफ्नो घर बनाउँदाखेरि होइन, अब के कुरामा बढी ध्यान दिनुपर्छ? यहाँले अलिकति संकेत गरिसक्नुभयो,
22: पहाड़तिरका बस्तीहरू भनेको हाम्रो नदीका किनारमा छन्, त्यही ठाउँ हुन्छ, त्यो नदीले बनाएको भू आकृति हो। अब नदीका छेउमा भएका टारहरू भनेका त्यो नदीले नै बनाएको, नदी हिँडेको ठाउँ हो। त्यसपछि नदीको एउटा निरन्तर पानीको एउटा इरोजन गर्दै खेउँदै जाने एउटा जुन एउटा प्राकृतिक नियम छ, त्यही नियम अन्तर्गत अहिलेको अवस्थामा नदीको बेसिन छ भनौँ, रिभर बेड छ,
0: त्यही बेसिनलाई लिएर राजमार्ग बनाइन्छ फेरि अर्को जोखिम।
22: त्यही बेसिनमा हामीले हाम्रा बस्तीहरू त्यहीँ गएका छन् होइन। अब सबभन्दा ठुलो कुरो पब्लिकले, नागरिकले सजिलो कहाँ हुन्छ, सहज जीवनयापन कहाँ हुन्छ, त्यहाँ खोज्छ सबै रूपमा। तर त्यसलाई चाहिँ राज्यले प्लानिङ गर्नुपर्ने हो, राज्यले यस्तो बस्ती चाहिँ नबसाउनुहोस् भनेर अथवा कडा नियम बनाएर उहाँहरूलाई, उहाँहरूको फेरि पब्लिकको सहजीवनको ग्यारेन्टी गरेर प्रतिबद्ध गरेर व्यवस्थापन गर्नुपर्ने हो। तर त्यो त भएन होइन, त्यो हिजो पनि भएको थिएन, आज पनि भएको छैन, तर अब भोलिबाट गर्छ भन्ने चाहिँ मेरो एउटा आग्रह छ। अब यसमा हाम्रो घरहरू बनाउँदाखेरि सकेसम्म खोलाको छेउका जुन टारहरू छन् त्योभन्दा अलिकति माथि बनाउँदा राम्रो हुन्छ। त्यही एउटा सैद्धान्तिक कुरो भयो, तर अहिले व्यवहारिकमा चाहिँ त्यो ऊ छैन, अब हामीले रोक्न सक्दैन, अथवा सरकारले त्यो खालको नीति बनाउनु पर्यो। अब त्यही नै हो। अब अरू त्यो बाहेक घर बनाउँदाखेरिका जुन एउटा कोडहरू छन्, कन्डक्टहरू छन्, विधिहरू छन्, त्यो त अब सरकारले, नगरपालिकाले, स्थानीय निकाय मार्फत त्यो लागू गरिराखेका छ, त्यो आम ठाउँमा छ। तर अहिले यो जुन विनाशकारी बाढीको जुन सन्दर्भ छ, त्यो सन्दर्भमा राज्य कम्प्लिटली जिम्मेवार त नभनौँ, अब राज्यले यसलाई चाहिँ हेलचक्राई गरेकै हो, र राज्य मात्रै होइन, हामी सब, हामी पनि, हामी यो विषयको मान्छे, हामी पनि हेलचक्राई गरे। नदी विज्ञान, भू विज्ञान र जल विज्ञान, यो तीनवटा भनेको एक आपसमा एकदम अन्यानुसृत विषयहरू हुन्, र जुन प्रकोप भन्छौँ, डिजास्टर भन्छौँ, अब यसका चाहिँ यिनीहरू एउटा यो विषयसँग सम्बन्धित घटनाक्रम हुन्। अहिले बाढी पहिरो हेर्ने तपाईँको कुनै निकाय छैन, तपाईँलाई अचम्म लाग्ला, अहिले एउटा बाढी आयो, पहिरो आयो भने हाम्रा सञ्चारका साथीहरू खानी विभाग पुग्नुपर्छ। खानी विभागको काम के हो होइन, खानी विभागको दायित्व के हो, त्यो आफ्नो ठाउँमा छ। त्यसपछि एउटा हाम्रो राष्ट्रिय प्राकृतिक प्रकोप जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरण भन्ने छ, त्यो नाम मात्रै छ, साइन बोर्ड छ, त्यहाँ एउटा के कर्मचारी संरचना छ, त्यहाँ कुनै साधन स्रोत छैन। एउटा एसकेबाट चाहियो, सडक विभाग जानुपर्छ, एउटा अब भूगर्भ शास्त्री पठाउनु पर्यो, खानी विभाग त्यहाँ काज भरनी गर्नुपर्छ। त्यस्तो अवस्थाका संस्थाहरू भएको देशमा अब यो त स्वाभाविक हो सर, यो हुन्छ।
3: अब अहिलेको घटनालाई तपाईँले हेरिरहँदाखेरि अब हामीले नागरिकलाई सचेत बनाउनको लागि, सबैलाई यो घटनाबाट पाठ सिक्नको लागि कस्ता खालका कार्यक्रमहरू गर्नुपर्छ संचार माध्यमले पनि?
22: अब एकदमै नागरिकलाई सचेत गराउनको लागि संचार माध्यमको एकदम विशेष भूमिका छ र तपाईँ राम्रो भूमिका निभाउनु भएको छ र म खास गरी जुन साझा खबर हाम्रो सीआईएन मार्फत जुन नेपालका सबै सामुदायिक रेडियोबाट यहाँहरूको सन्देश प्रवाह हुन्छ र उहाँ यहाँहरूले योसँग यस्ता विषयसँग जल्ला बल्ला विषयसँग सम्बन्धित कार्यक्रम बनाएर गर्नुभएको छ र यसबाट पब्लिकहरू धेरै लाभान्वित पनि हुनुभएको छ। तर हाम्रो पब्लिकको पनि एउटा मनोविज्ञान के छ भन्दाखेरि घटनालाई बिर्सिदिने, त्यो टिमुरेमा पोहोर साल पनि त बाढी आएको थियो नि, त्यो हामीले बिर्सिसकेका थियौँ। हामी यस्तो ठाउँमा बसेका छौँ भन्ने कुरोको बोध हुनु पर्यो, अनुभूति हुने गरेर हामीले शिक्षा भनौँ एउटा संचार र सम्प्रेषण गरौँ, संचार माध्यमको दायित्व त्यो हो, त्यो गरिराख्नु भएको छ। र अर्को सबैभन्दा महत्वपूर्ण भूमिका हाम्रा एकदमै अधिकार सम्पन्न हाम्रा पालिकाहरू स्थानीय सरकारहरू छन् र ती स्थानीय सरकारहरूले यो विषयमा एकदमै डेडिकेटेड भएर गर्नुपर्छ।
3: बाढ़ी प्रभावित क्षेत्रमा नागरिकले नागरिकतादेखि लालपूर्जासम्मका कागजात हराए सम्बन्धित कार्यालयबाट प्रतिलिपि निकाल्न पाउने भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। नेपाली कांग्रेसले पार्टीको 15 महाधिवेशनलाई मर्यादित बनाउनको लागि नयाँ निर्वाचन निर्देशिका जारी गरेको छ। कांग्रेसले विपद व्यवस्थापनको लागि संसदीय उच्च समिति बनाउन सभामुखको ध्यान आकर्षण गराएको छ। र बंगलादेशको ढाकामा हुने साफ च्याम्पियनशीप फुटबलको खेल तालिका सार्वजनिक भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि धितालाई धन्यवाद। भोलि भदौ 31 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

यिनै विविध कार्यक्रमका साथ नागरिक एफएम 107.5 मेगाहर्ज अन्तर्गतका आजका सम्पूर्ण कार्यक्रमहरू यही समाप्त हुन्छन्। भोलि बिहान विविध कार्यक्रमहरू लिएर पुनः उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मको लागि सम्पूर्ण नागरिक एफएम परिवारलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।